0: करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा शुरूमा चार दिनको लगातारको वर्षापछि परेको प्रभावको प्रसंग।
2: यही असोज आठदेखि एघार गतेसम्म भएको अत्यधिक वर्षा, बारी र पहिरोका कारण देशभर 30 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा 571 विपदका घटना रेकर्ड भएका छन्। प्राधिकरणको प्रतिकार स्थिर प्रतिवेदन अनुसार विपदका घटनामध्ये 315 पहिरो, 90 बाढ़ी र 136 भारी वर्षाका घटनाहरू भएका छन्। पहिरोमा 23, बाढ़ीमा 4 र भारी वर्षाका कारण 3 जनाको मृत्यु भएको छ। विपदका घटनामा 3 जना बेपत्ता भएका छन् भने 15 जना घाइते भएका छन्। घाइते मध्ये पहिरोमा 8 र भारी वर्षाका कारण 7 जना छन्। यस अवधिमा 1923 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। विपदका कारण 234 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 150 घरमा आंशिक क्षति पुगेको छ। 10 पुल प्रभावित भएका छन् भने 33 गोठमा क्षति पुगेको छ। 118 पशु चौपायमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ। लगातार 4 दिनको वर्षाका क्रममा देशभरका 186 मापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षाको रेकर्ड भएको थियो। सबैभन्दा बढ़ी नवलपरासी पूर्वको डेडगाउँमा 544.2 मिलिमिटर, कास्कीको 85 5.2 मिलिमिटर र तनहुँको अत्रोलीटारमा 472 मिलिमिटर वर्षा मापन भएको थियो। किसानले लगाएको धानबालीमा लगातारको पानीले क्षति पुर्याएको छ। दाङका किसान पनि धानबालीमा क्षति पुगेपछि चिन्तित छन्।
3: सिंचाईको सुविधा भएका कारण असारमै धान खेती गरेका दाङ देउखुरीका किसान धान भित्र्याउन ठिक्क परेका थिए। मौसमको पूर्व सूचना अनुसार किसानले यो वर्षापछि धान काट्ने तयारी गरेका थिए, तर वर्षाले धान बालीमा ठूलो क्षति पुर्याएको छ। गढवा गाउँपालिका 5 चैनपुरका किसान विष्णु बहादुर महरा:
4: मेरो 14 धान ढल्यो, पानीले डुब्या छ, बसु दिनमा मैले के खान्यो, घर 4 त्यो पनि ढल्या छ, त्यहाँ पानी जमे।
3: लगातारको वर्षा र हावाहुरीका कारण धान सबै खेतमै ढलेको छ भने खेत जलमग्न छ। वर्ष दिनलाई खाने धान हावाहुरी र वर्षाका कारण खेतमै ढलेपछि उत्पादन घट्नुका साथै खानाका लागि समस्या पर्ने भएपछि सोही ठाउँका अर्का किसान वसन्त बहादुर खड्का चिन्तित हुनुहुन्छ।
5: 2-4 दिनपछि अब 16 लाग्यो काट्नु पर्ला भित्र भनेको त 4 दिन भयो पानी आउनु लाग्यो। धान त स्वामी हाम्रो कान्छीको भयो, हाम्रो बाबुको भयो, अहिले छन् मान्छे त थुप्रो उता मात्र होइन कसिन कसिन उता।
3: देउखुरी क्षेत्रका लमही, राप्ती, गढवा र राजपुर गाउँपालिकामा अधिकांश किसानको खेतमा धान पाकेर पहेँल पुर्छ। किसानले यो वर्ष मात्रै होइन वर्षेनी यस्ता खालका समस्याहरू भोग्दै आइरहेका छन्। कहिले काटेर भित्र्याउन ठिक्क पारेको धान पानीले भिजाउँछ भने कहिले हावाहुरी र डुबानका कारण धान खेतीमा क्षति हुने गरेको छ। गढवा गाउँ पालिका 5 किसान सलिम खान:
6: यो 3-4 दिनको पानीले काट्न ठिक्क पारेको धान बाली सबै नोक्सानी गर्यो। अब पानीले त धेरै क्षति पुर्यायो भन्ने सबैको, हाम्रो यहाँ हाम्रो मात्रै नभएर सबैजनाको काट्ने धान बाली ठिक्क परेको अनि सबै क्षति भएको छ हजुर। अब खाने जतिको धान जसको थियो उसको त अब खानेमा के कम पर्ने भयो, बेच्ने जति धान त अब सडेर कोहेर जाने भयो, त्यही सबै घाटै घाटो छ हजुर। यो पानीले त धेरै नोक्सान पार्यो।
3: निरन्तरको वर्षा र हावाहुरीका कारण धान बालीमा भएको क्षतिको विवरण संकलनको काम तत्कालै शुरू गर्ने र के कति सकिन्छ किसानलाई राहतको कार्यक्रम ल्याउने पालिकाहरूले बताएका छन्। सुशीला ओली, CIN रेडियो मध्यपश्चिम, दाङ।
2: यसैबीच असोज 17 तीन दिन भीषण वर्षा हुने भनेर गरिएको भ्रमलाई नेपाल मौसम विज्ञान विभागले ध्यानाकर्षण जनाएको छ। विभागले एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र यस्ता सामग्री नफैलाउन समेत सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत मात्रै अपडेट रहन विभागले अनुरोध समेत गरेको छ। मौसमविद डेभिड ढकाल:
7: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
1: सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको बैठकले संघीय निजामती विधेयक सहित अन्य तीनवटा विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
8: पूर्व प्रधानन्यायाधीश शैलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ, स्पष्ट नै भइ नै सकेको छ। उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन, यहाँहरूले देख्नु नै भएको छ। उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगेको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
1: मन्त्री परिषदको बैठकपछि पत्रकारहरूले पूर्व प्रधान न्यायाधीश जबरा नियन्त्रणमा लिएको प्रसंगमा सोधेको प्रश्नको जवाब दिँदै मन्त्री पोखरेलले त्यसमा स्पष्टीकरण दिनुभयो। मन्त्री परिषद बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक र पशु वधशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक पनि संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले बताउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कोमला ढल्केवर पतलैया सड़क खण्ड गजाड खोला साना जलविद्युत आयोजना बलिफी खोला जलविद्युत आयोजना 40 मेगावाट र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय गुल्म तथा सीमा सुरक्षा पोस्टहरू निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। दुईजना सहसचिवलाई सचिवमा बढ़ुवा गर्ने निर्णय पनि भएको छ। नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढ़ुवा गरी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा र नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढ़ुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषद बैठकबाट निजामती विधेयक दुई दिनभित्र संसदमा लैजाने तयारी भएको छ। एक पटकका लागि 30 वर्ष सेवा अवधि र 55 वर्ष अवकाश विधेयकमा प्रस्ताव गरिएको छ। 30 वर्षको सेवाका आधारमा मात्रै पेन्सन दिने दीर्घकालीन योजना लागू हुनेछ। 55 वर्षमा अवकाश दिँदा थप 3 वर्ष पेन्सन प्रयोजनका लागि गणना गरिनेछ। कार्यकारी र विशेषज्ञ पदमा निश्चित अवधिका लागि करार सम्झौता गरेर बाहिरबाट ल्याउने, मुख्य सचिवको कार्यकाल 2 वर्ष, सचिवको 3 वर्ष, कार्य सम्पादन मूल्यांकन का समूह प्रणाली वैज्ञानिक र वस्तुनिष्ठ बनाउने, मुख्य सचिव र सचिवको बढ़ुवा उत्कृष्ट समूह र नेतृत्व क्षमताको आधारमा महानिर्देशक र कार्यालय प्रमुख पठाउँदा कार्यक्षमता मूल्यांकन गर्ने, मन्त्रालयगत क्याडर प्रणाली शुरूको नियुक्ति जुन मन्त्रालयमा छ सेवाको निरन्तरता त्यहाँ रहने विकास गर्ने, ट्रेड युनियन खारेज गुनासो सुनवाई प्रणाली विकास गर्ने, सरूवाको गुनासो सुनवाईका लागि प्रशासनिक संयन्त्र बनाउने पनि मस्यौदामा प्रस्ताव गरिएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा पशु चौपाएको स्याहारमा ध्यान दिनुपर्ने कुरा
9: अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ शुरूमै प्रारम्भिक चरणमा थाहा पाइयो। तपाईँले थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणलाई थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्न सहज भयो।
1: डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान, कांग्रेस महाधिवेशनमा 7,000 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च, कोशीको 43% माटोमा अम्लीयपन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, रेल पनि काटिरहेको छ।
11: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, पुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
10: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
11: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
10: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
11: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
2: दाजु बहिनीको गन्धनमा म पनि मिसिए, यो रोग रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
11: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
12: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
11: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
11: ओहो, तिमी त घरको खाने भएछौ नि।
14: के को सर सल्लाह हो दुईजनाको?
13: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
11: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
15: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको कान्तिपुरको पहिलो पृष्ठमा डलरमा घरभाडाको फैलोदो कारोबार शीर्षकको खबर प्रकाशित छ। घर तथा अपार्टमेन्टलाई डलरमा भाड़ा लगाउने प्रतिस्पर्धाले नेपालीलाई भाड़ा पाउन कठिन बन्दै गएको छ। यस्ता अनौपचारिक कारोबारमा नियमनकारी निकायको ध्यान भने पुगेको देखिँदैन, आर्या चन्दले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा चोलिन्द्रलाई भेटेर मुख्य रजिस्ट्रार फर्किएपछि फूलकोटमा जे भयो शीर्षकको खबर दुर्गा दुलालले लेख्नु भएको छ। फूलकोटमा न्यायाधीशहरूले प्रधान न्यायाधीश मनोज कुमार शर्माको कार्यशैलीमाथि प्रश्न उठाए। पूर्व प्रधान न्यायाधीश चोलिन्द्र शमशेर जबरासँग सम्पर्क भए नभएको बारे समेत सोधेका थिए। कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै शीर्षकमा कुलचन्द्र न्यूपानेले खबर लेख्नु भएको छ। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले 15-17 समेत खुला मंचमै गर्ने कांग्रेसले तयारी गरेको छ। आगामी आइतबार शुरू हुने कांग्रेसको 15 महाधिवेशनमा करिब 7,000 महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने भएका छन्। 14 महाधिवेशनको तुलनामा झण्डै 3,000 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि हुने भएकाले 15-17 समेत खुला मंचमै गर्ने तयारी छ। सोमबारदेखि देशभर महाधिवेशन प्रतिनिधि छनौट भइरहेको छ भने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि गर्ने व्यवस्था मिलाइएको छ। महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रक्रिया पूरा हुन भोलिसम्म समय लाग्ने निर्वाचन समितिले जनाएको छ। वर्षातका कारण क्षेत्रीय अधिवेशनहरू प्रभावित भएकाले कांग्रेस महाधिवेशन दुई दिन पर सारेर 18-22 असोजसम्म पुर्याएको छ। यस अघि तोकिएको 16-19 असोजको तालिका हिजो हेरफेर भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो।
16: नेपाली कंग्रेसको 15 महाधिवेशनको कार्यतालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च कन्डिसनमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 र 17 कायम गरी 18 उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
2: ओभरसियरलाई पनि लाइसेन्स अनिवार्य शीर्षकमा अर्को खबर सुदीप कैनीले भित्र पृष्ठमा लेख्नु भएको छ। त्यस्तै आजको कारबारको पहिलो पृष्ठमा एक साताभित्र ग्यास आपूर्ति सहज हुने दावी शीर्षकमा कौशिला कौंडले लेख्नु भएको खबर पनि प्रकाशित छ। नेपाल आयल निगमले आगामी दिनमा कतै अवरोध नभई एक साताभित्र काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति सहज हुने बताएको छ। 3-4 दिनको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग अवरूद्ध हुँदा ग्यास ढुवानी प्रभावित भएको थियो। त्यस्तै 56 अर्ब ऋण बोकेको निगमलाई 5 महिनाभित्र अर्को 10 अर्ब आवश्यक शीर्षकको खबर पनि प्रकाशित छ भने मलेसिया रोजगारी विवादको प्रभाव साउनका तुलनामा भदौमा मलेसिया जाने 38% घटे शीर्षकको खबर पनि प्रकाशित छ।
1: नागरिक दैनिकको भेत्री पन्नामा अमर खड्काले लेख्नु भएको खबर छ, कोशी प्रदेशका किसानले खेती गर्ने माटोमा अम्लीयपनको समस्या देखिएको छ। प्रदेश स्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले पछिल्लो एक वर्षमा परीक्षण गरेका 4,335 नमूना मध्ये 1,887 अम्लीयपन भेटिएको हो। यो परीक्षण गरिएका नमूनाको करिब 43% हो। 43% कोशीको माटोमा अम्लीयपन देखिएको खबरमा उल्लेख गरिएको छ। साक्षरता अभियानमा 36 अर्ब खर्च शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। सरकारले 2065-66 निरक्षरता उन्मूलनका लागि राष्ट्रिय साक्षरता अभियान संचालन गर्दै आएको छ। साक्षरता र निरन्तर सिकाइमा हालसम्म 36 अर्ब भन्दा बढ़ी रकम खर्च गरिसके पनि अझै 9 जिल्लाका 112 पालिका साक्षर घोषणा हुन बाँकी रहेको शिक्षा विभागले जनाएको छ। 2076 सालमा साक्षर नेपाल वर्षको अवधारणा सहित 2 वर्षभित्र नेपाललाई साक्षर घोषणा गर्ने लक्ष्य सरकारले लिएको थियो। वन क्षेत्र नेपालमा बढ़दै विश्वमा घट्दै शीर्षकमा लेखिएको अर्को खबर पनि छ। विश्वमा प्राकृतिक रूपमा नयाँ बिरूवा उम्रिने पुनर्जनन वा वन क्षेत्र भने निरन्तर घटिरहेको एफएओको प्रतिवेदनमा उल्लेख छ। नेपालमा भने वन क्षेत्र बढ़ेर कुल भूभागको 46% ढाकेको उल्लेख गरिएको छ। बेरितका आदेशले सधैँ अप्ठ्यारोमा प्रहरी शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। राजनैतिक नेतृत्वको दबावमा हुने पक्राउ र अनुसन्धानले प्रहरीलाई विवादमा तान्दै लगेको छ भने यसले संगठनप्रतिको नागरिक विश्वास पनि कमजोर हुने जोखिम बढ़ेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा अवरूद्ध संचार शीघ्र संचालनमा ल्याउन निर्देशन शीर्षकमा खबर छापिएको छ। कर तिर्दैमा सार्वजनिक जग्गा व्यक्तिको हुँदैन शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको छ। बहाल कर वा दस्तुर बुझाएका आधारमा सरकारी वा सार्वजनिक सम्पत्तिमा कसैको निजी स्वामित्व सिर्जना नहुने भयो। संविधान र कानूनले निर्धारण गरेको प्रक्रियाबाट पूर्जा पाएकोमा बाहेक दस्तुर तिरेको आधारमा भोगाधिकार प्राप्त हुँदैन लेखिएको छ। डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिला सरकारको 6 महिनाको व्याख्या सहित सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। मन्त्रालयहरूको पुनर्संरचना सार्वजनिक सेवामा शून्य बाँकी फाइल अभियान राहदानी तथा नागरिकता सेवामा डिजिटल सहजता र अन्तर्राष्ट्रिय मंचहरूमा नेपालको बलियो उपस्थिति यस अवधिका मुख्य काम रहेको पनि उल्लेख गरिएको छ। बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू भएको बारेमा भेषराज बेलवासेले भित्रीपन्नामा लेख्नु भएको छ। बीमा दावी 21 अर्ब भुक्तानी 67 लाख रहेको छ। भटेकोशी बारीले भौतिक संरचना सवारी साधन र अन्य सम्पत्तिमा पुर्याएको क्षतिको वास्तविक आर्थिक आकार बीमा दावी मार्फत देखिन थालेको छ। गत भदौ 10 गते भोटेकोशीदेखि त्रिशुली र नारायणीसम्म आएको बाढ़ीको क्षति अब बीमा कम्पनीको वित्तीय दायित्वमा देखिन थालेको उल्लेख गरिएको छ। चिन्तिरे अट्किए दशैंका सामान शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ भने पाकेको धानमा हात्तीको रजाई शीर्षकमा गुलरिया बर्दियाबाट लेखिएको खबर छ। मुस्ताङको स्याउ बोटमै रोकिएको बारेमा मुक्तिनाथबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकको भित्रीपन्नामा छापिएको छ। नयाँ पत्रिका दैनिकमा भने सरकारले टुंग्यायो निजामती विधेयक 2 दिनभित्र संसदमा लैजाने तयारी शीर्षकमा खबर छ। सुभाष भट्टले यो खबर लेख्नु भएको हो। तिर्खाएको गौरीगंज शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेख्नु भएको खबर पनि छ। 3.5 करोड़ खर्च भएको आयोजना 8 वर्षदेखि अधूरै छ। ट्याङ्की र डिप बोरिङ निर्माण भए पनि पाइपलाइन विस्तार नहुँदा 2500 घरधुरी अझै ट्यूबवेलकै भरमा रहेको पनि उल्लेख गरिएको छ। विदेशी विश्वविद्यालयबाट संचालित कलेज सरकारको निगरानीमा शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छ भने सड़क फिज गर्ने भन्दै सर्वसाधारणको नागरिकता र फोटो संकलन 300 जनाको बैंक र ई सेवा खाता खोलेर 20 करोड़ भन्दा बढ़ीको अवैध कारोबार भएको बारेमा विदुर कटुवालले उदयपुरबाट लेख्नु भएको खबर पनि भित्री पन्नामै रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमै। तातोपानी नाका खुलाउन नेपाल र चीनका अधिकारीले पहल थालेको बारेमा सिन्धुपाल्चोकबाट रामकृष्ण थापाले लेख्नु भएको हो। धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति 2083 ब्रोकरलाई चार श्रेणीमा वर्गीकरण कम्पनीको प्रमुख शेयर धनीको सीमा तोकिने शीर्षकमा कृष्ण रिजालले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकमा छ।
2: साझा खबरमा अब विदेशका खबर। इराकका दुई दशक भन्दा लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना आफ्नो अन्तिम सैन्य अखडाबाट बाहिरिन लागेको छ। अमेरिकी सेनाको बहिर्गमनलाई इरान र उसका इराकी सहयोगी समूहहरूले विजयका रूपमा व्याख्या गरिरहेका छन्। तर इराकी सुरक्षा अधिकारी तथा विश्लेषकहरूले भने अमेरिकी सेना हटेपछि इरान र समर्थित सशस्त्र समूहको प्रभाव बढ़नुका साथै इस्लामिक स्टेटले पुनः संगठित हुने अवसर प्राप्त गर्ने समेत चेतावनी दिएका छन्। तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने नयाँ योजनामाथि अमेरिकाबाट औपचारिक जवाब पर्खिरहेका बेलामा कड़ा चेतावनी दिएको छ। इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने धम्की दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको प्रस्तावलाई पहिले नै अस्वीकार गरिसक्नु भएको छ र रूसले दिनको समयमा पनि आक्रमण बढ़ेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालयले विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहेर पढ्न आग्रह गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। केमा दिनको समयमा पनि रूसी ड्रोन आक्रमण बढ़ेको कारण विश्वविद्यालयले मातहतका संस्थाहरूलाई अनलाइन कक्षा मार्फत पठन पाठनको व्यवस्था गर्न समेत निर्देशन दिएको हो।
1: साझा खबरमा अब खेलकुदको खबर। बीसौं एसियाडमा वरियताको मारमा एसोसिएट राष्ट्रहरू परिरहेका छन्। नागोयाबाट जापानबाट रमेश सुविदीले नयाँ पत्रिकामा लेख्नु भएको छ। जापानको नागोया र आइचीमा चलिरहेको बीसौं एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटमा एसोसिएट राष्ट्रहरू वरियताको मारमा परेका हुन्। त्यही नै आईसीसी टी20 आई वरियतामा शीर्ष 10 रहेका राष्ट्रहरूले यसको फाइदा उठाइरहेका छन्। वर्षाका कारण मंगलबार नेपालले खेल्दै नखेली क्वार्टर फाइनलबाट बाहिरिनु परेको छ। नेपाली धावक मुकेश पालले भने पुरूष 5,000 मीटर दौड़मा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। उहाँले जापानमा चलिरहेको एसियाडमा 14:03.61 नयाँ रेकर्ड बनाउनु भएको हो। पालले 22 पुरानो कीर्तिमान तोड्नु भएको हो। र दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको छ। रंग रोगनका विभिन्न कामहरू हुँदैछन्। कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको हो। 16 29 मंगिरसम्म दशौं राष्ट्रिय खेलकुद हुने तालिका छ। केही खेलको खेलस्थल लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा गर्ने गरी कर्णाली प्रदेश खेलकुद परिषदले 32 खेल प्रस्ताव गरेको ज्योति कटुवालले सुर्खेतबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
2: बाढ़ी लगायतका विपदमा पशुपालनमा देखिने समस्या र समाधानको उपाय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश बिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब बाढ़ी प्रभावित क्षेत्रमा पशुको स्याहार र दाना पानीको प्रसंग। रसुवाको भोटेको सीमा भदौ 10 गएको बाढ़ीमा ठूलो संख्यामा पशु चौपाएको मृत्यु भयो। विनाशकारी बाढ़ीका कारण हजारौं पशु चौपाए घाइते अवस्थामा छन्। प्रभावित क्षेत्रमा घाइते तथा अन्य पशुको स्याहार कसरी गर्ने? साथै सुशीला श्रेष्ठले पशु चिकित्सक डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गर्नुभएको छ।
9: पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू जुन उपयुक्त औषधिहरू हुन्छ जस्तै कि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू विभिन्न खालको मलमहरू होइन अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू मिनरल मिक्सचरहरू परजीवीहरूको पनि समस्याहरू हुनसक्छ त्यसले गर्दाखेरि चाहिँ यो परजीवी जन्य एन्थेलमेन्टिक भन्छ हामी त्यस्ता खालको औषधि को सप्लायर चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशुकारले र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएका थियौं। पशु विभागले अरू विभिन्न खालका हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि एफएबाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फत चाहिँ प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
18: अब कतिको त पशुको धनीको भन्ने पनि चिन्दैन, चिन्नेको छैन, अन्त कहाँबाट कहाँ पुगेको छ, कस्तो छ भन्ने थाहा छैन, होइन। उपचार चाहिँ भइरहेको देखियो, होइन यो चाहिँ अलिक भएको रहेछ भन्ने खालको पनि पाइयो,
9: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ, तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन, किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगाएर लयो, अथवा जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ अब सुरक्षित ठाउँमा
18: यस्तो पनि भयो। अब केही देखियो भने जस्तो अब गोठमा छ, अब बाँधिएको गाई वस्तु त खोलामा बगिहाल्यो नि त, खोल्न भ्याइएन, खोलिएन, खोलिएको भएदेखि अन्तठाम पुग्ने पनि हुन्थ्यो, बाँच्ने सम्भावना पनि हुन्थ्यो, होइन।
9: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा आएर जस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवीजन्य समस्याहरू आउन सक्छ। विदुर नगरपालिकामा त लम्पी स्किन हुने रोग, त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखिएर त्यसलाई तुरन्त विदुर नगरपालिकाले पशु भ्याक्सिन समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामी लाउनु मिल्दैन, रोग नदेखिएको पशुलाई लाउने हो, त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइड स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ। अहिले शुरू भइसकेको होइन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेका छौँ।
18: संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ
9: अहिले तुरन्त भन्दा अब 1-2 हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त, त्यसले गर्दा 2-3 हप्तापछि पनि सम्भावना चाहिँ एकदम उच्च हुन्छ। त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ, त्यही स्थानीय तहका साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भेलेन्स भन्ने शब्द प्रयोग गर्छौँ, रोगको निगरानी कामहरू भइरहेको छ। अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै प्रारम्भिक चरणमा थाहा पाइयो, तपाईँलाई थाहा पाउनै ढिलो भयो भने धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणलाई थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो।
1: डाक्टर सुरेन्द्र कार्कीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: निजामती विधेयक संसदमा पेश गर्न स्वीकृत 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पुगे अवकाशको प्रस्ताव, डिजिटल रूपान्तरण सहित सुशासनको आधारशिलामा सरकारको ध्यान,
1: बीमा दावी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू, 4 दिनको वर्षा बाढ़ीमा मृत्यु हुनेको संख्या 30 पुग्यो, पाक्ने लागेको धानमा क्षति पुगेपछि किसान चिन्तित,
2: कांग्रेस महाधिवेशनमा 7,000 प्रतिनिधि सहभागी हुँदै साक्षरता अभियानमा 36 अर्ब खर्च, कोशीको 43% माटोमा अम्लीयपन,
1: इराकबाट 2 दशकमा अमेरिकी सेना बाहिरिँदै इरानले मध्यपूर्वका अमेरिकी पूर्वाधारमाथि आक्रमण, युक्रेनले सुरक्षाको कारण देखाउँदै विद्यार्थीलाई घरमै अनलाइनमा पढ्न निर्देशन,
2: र जापानमा जारी विश्व एसियाली खेलकुदमा बढ़ेताको मारमा एसोसिएट राष्ट्रहरू 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र, आर्चरीमा नेपालको कमजोर प्रदर्शन।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा चषक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ शीर्ष भनिएका केही नेताहरू जो यस अगाडिको राजनीतिमा संसद सरकारदेखि सदनसम्मै उनीहरूकै बढ़ी अनुहार देखिन्थ्यो, तर पछिल्लो समयमा भएको निर्वाचनपछिले केही परिवर्तन ल्याएको छ। शीर्ष भनिएका केही नेताहरू कहाँ छन्, के गर्दैछन् भन्ने बारेमा खासै नागरिकमा बेखबरको स्थिति सृजना गर्न खोजेकोतर्फ यहाँ व्यङ्ग्य गर्न खोजिएको छ। कुनै समयमा शीर्ष भनिएका केही नेताहरूले हामी यहाँ छौं भनेर माइती घर मण्डलामा सड़कमा बसेर त्यहाँ प्लेकार्डहरू देखाएका थिए। यहाँ देखाइएको छ माओवादीका प्रचण्ड, त्यसै गरी के प्रचण्ड माधव नेपाल लगायतका 3 नेताहरू एउटा कुनै खाली ठाउँमा भेला भएर कुराकानी गरिराखेका छन् र 1 हातमा भने हामी यहाँ छौं लेखिएको प्लेकार्ड राखिएको छ र तीनै व्यक्तिले त्यहाँ नजिकै रहेका 2 नेता जस्ता देखिने व्यक्तिलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, यो प्लेकार्ड राख्नुहोस्, तपाईँलाई काम लाउँछ कि भनेर ल्याइदिएको।
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो धादिङ 106.5 MHz।
1: यस सुबला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम पिनास निमोनिया COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
1: थाइराइड रोग
2: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
1: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367 98-41-063-249 र 98-43-40-33-23।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 MHz।

0: वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोविड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस, बिग्रिएको पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलि क्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबिस को इंटरनेट तपाई को गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाई को नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 88 88 सुबिसु इंटरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन ये बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
1: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
4: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
3: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
4: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
3: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
4: हाम्रा विशेषताहरू:
3: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
4: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
3: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
4: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
3: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9913883100।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: टेरिटरी सामान
1: अधिकारी सबलेट
0: बजट प्रिंस
1: अधिकारी सबलेट
0: धारा फिटिंग
1: अधिकारी सबलेट
0: टाइल मार्बल
1: अधिकारी सबलेट
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि

0: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे।
1: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
2: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105217738, मोबाइल नम्बर 9840946656।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
1: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
1: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 9741001349।
7: घरि घरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
8: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
7: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
8: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
9: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मिति धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
9: फोन नम्बर 0105367068, मोबाइल नम्बर 9841426383।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छैन,
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने मेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: वर्ज पेंट।
6: सेनेटरी सामान
7: अधिकारी सजग,
6: बजट पेन्स
7: अधिकारी सजग,
6: धारा फिटिङ
7: अधिकारी सजग,
6: टाइल मार्बल
7: अधिकारी सजग।
8: ए दाई, के को नाराबाजी हो दाई?
9: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
8: के हो लौ न त हामीलाई नि भनिदिनु न।
9: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
8: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लाग्यो।
9: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
10: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105214038, मोबाइल नम्बर 9840946456।
11: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 01053363 मोबाइल नम्बर 98146236383
9: सुन न गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
10: त्रिमूर्ति छँदै छैन
9: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
10: त्रिमूर्ति छँदै छैन
9: या आफूलाई समस्या परिरहेको छ ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो
10: मजाक होइन भने मेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
11: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
12: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98140063130 र 98131803007
13: रंग बहार रंग बहार
14: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
13: वर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
14: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
13: वर्जर पेंट
15: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण
16: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी छारे रोग निराश हुने काममा मन नलाग्ने आलस्य हुने निन्द्रा नलाग्ने बिर्सने शरीर झमझम हुने धेरै डर लाग्ने मुटु ढुकढुक हुने धेरै शंका गर्ने अस्वाभाविक व्यवहार देखाउने आत्मबल कमजोर हुने बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्
15: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
16: फेरि सुन्नुहोस् है त शहीद मेमोरियल अस्पताल धादिङ बेचीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ
15: थप जानकारीको लागि 01052238 र 01052263 सम्पर्क गर्नुहोस्
16: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश
17: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ सीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ टीम धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलन टोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुबिस इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-88-8 सुबिसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो। सुरक्षित खानेपानी, सरसफाई र स्वच्छता।
1: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ? फोहोर वस्तु चलाएपछि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनु, खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ? घर वरपरको वातावरण सफा राख्नुहुन्छ?
0: यी सामान्य बानीहरूले झाडा पखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
1: सधैँ सुरक्षित खानेपानी मात्र प्रयोग गरौं। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौं। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं। फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं।
2: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वस्थ जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
3: होइन ये बाबु, अस्ति सम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि। किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
6: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
5: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
6: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
5: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
6: हाम्रा विशेषताहरू:
5: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
6: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
5: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
6: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
5: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813183100।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

गजुरीमा सीडीएस अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चड्डा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सिमको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्याल्यु, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848-5620-88, 9800-23-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला, शर्तहरू लागू हुनेछन्।

0: मात्र टीवीएस होइन सम्बन्ध हो।
1: यस सुबला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुविधा इन्टरनेट तपाईँको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-88-88 सुविसु इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स चुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: गजुरी आदर्श थोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस सर्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 98-48-56-20-88, 98-023-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला, शर्तहरू लागू हुनेछन्।

0: TBS 아이는 쌍난다 호.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन ये बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
1: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
4: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
3: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
4: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
3: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
4: हाम्रा विशेषताहरू:
3: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
4: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
3: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
4: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
3: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813381700।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेनेटरी सामान
1: अधिकारी सबलेस
0: बजर पेन्स
1: अधिकारी सबलेस
0: धारा फिटिंग
1: अधिकारी सबलेस
0: टाइल मार्बल
1: अधिकारी सबलेस
2: ए दाई के को नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको हो बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 97-41-031-4029
10: घरि घरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मिति धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-41-26-33
13: गजुरी टिभीएस को अपग्रेड हाने लाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चड्डा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट टिभीएस को सुनको चाबी अथवा 100% सम्म क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस फटाफट फाइनेन्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 98-48-56-20-88 98-023-18-917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: TBS 아이는 쌍만다 호.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: ओए सुन न गर्लफ्रेन्ड लाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है
1: त्रिमूर्ति छँदै छ नि
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
1: त्रिमूर्ति छँदै छ नि
0: आफूलाई समस्या परिरहेको छ ऊ मजा गरेर बस्छ भने भन्नु छिटो
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैड ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सामसुङ ओप्पो भिभो सिजी इन्टेक्स एमआई मैजु कलर्स लाभा एमटेक टेक्नो आइटेल ब्रान्डका मोबाइलहरू घडी साउन्ड सिस्टम डिसोम पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलनटोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307
4: रंगबहार रंगबहार
5: बजट संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: बर्जर पेन्ट से घर रंगाउनु होस् लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
5: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: बर्जर पेन्ट
0: सेनेटरी सामान
6: अधिकारी सदस्य
0: बजर पेन्ट
6: अधिकारी सदस्य
0: धारा फिटिङ
6: अधिकारी सदस्य
0: टाइल मार्बल
6: अधिकारी
7: सदस्य ए दाई के को नाराबाजी हो दाई
1: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
7: के हो लौ न त हामीलाई नि भनिदिनु न
1: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
7: हो र दाइ ल त्यसो भए म पनि उतैतिर लागे
1: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-438 मोबाइल नम्बर 9840-39-46-56
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: कुनै पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: घरि घरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मिति धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 0105363 मोबाइल नम्बर 9841426383
9: गजुरी टिडिएस अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिडिएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट टिडिएसको सुनको चाबी अथवा 100% क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस फटाफट फाइनान्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालु एउटा फ्री हेलमेट र टिडिएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9846562088 9023188917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

56288 9923 18917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लू बुक साथै ल्याउन नभुल्नु होला। शर्तहरू लागू हुनेछन्।

0: TBS 아이나 쌍만나호.
1: रंगबहार रंगबहार
2: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ज पेन्से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
1: वर्ज पेन्स
4: गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट टिभीएस को पिनको चाबी अथवा 100% सम्म क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5% सम्म फ्री सर्भिस फटाफट फाइनान्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9023 18 9917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: मात्र टीवीएस होइन सम्बन्ध हो।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: शुभला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगे, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको, सबै समस्याको समाधान एउटै थानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलन टोल जाने बाटो, माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
6: गजुरी आदर्श चोकमा आएर तपाईले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टीवीएस सर्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट टीवीएस को सिमको चाबी अथवा 100% सम्म क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट दुई भाग्यशाली कस्टमरलाई 5 वर्ष सम्म फ्री सर्भिस फटाफट फाइनान्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन एउटा फ्री हेलमेट र टीवीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848-5620-88 9023-18-917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: TBS 아이는 쌍만다 호.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुनी सु इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.sunisu.net.np वा सम्पर्क नम्बर 01-42-88-88 सुनी सु इन्टरनेट
1: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: गजुरी नामक सीडीएस अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्याल्यु, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 98-48-56-20-88, 98-023-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो। सुरक्षित खाने पानी, सरसफाई र स्वच्छता।
1: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ? फोहोर वस्तु चलाएपछि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनु, खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ? घर वरपरको वातावरण सफा राख्नुहुन्छ?
0: यी सामान्य बानीहरूले झाडा पखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
1: सधैँ सुरक्षित खाने पानी मात्र प्रयोग गरौ। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौ। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौ। फोहोरलाई उचित व्यवस्था

0: स्थापन गरौ र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौ।
1: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वस्थ जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
2: होइन ये बाबु, अहको सम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि। किन नहोस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
5: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
4: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
5: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
5: हाम्रा विशेषताहरू:
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
5: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
4: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
5: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
4: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813871700।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

गजुरी नामक टीडीएस अपग्रेड हाने लाई भाग्य ने अपग्रेड हुने अचम्मै को डील गजुरी आदर्श चोकमा आएर तपाईले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टीडीएस चढ्दा पाउनु हुनेछ 10 लाख सम्मको क्याश डिस्काउन्ट टीडीएस को सुनको चाबी अथवा 100% सम्म क्याशब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट दुई भाग्यशाली कस्टमरलाई 5 वर्ष सम्म फ्री सर्भिस फटाफट फाइनान्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खतरा इभ्यालुएसन एउटा फ्री हेलमेट र टीडीएस लाइफटाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9023188917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: TBS होइन सम्बन्ध हो।
1: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: शुभला पोलिक्लिनिक ताली नीलकण्ठ टिम धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुनी सु इंटरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-88-88 सुनिसु इन्टरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: गजुरी नामक सिरियस अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सिमको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनेन्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्याल्यु, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 98-48-56-20-88, 98-023-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS 사인 쌍만다호.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: तत्काल पुनर्निर्माण गरी यातायात सुचारू गर्न उपभोग्य वस्तु सहजीकरण गरी आवश्यक राहत संचार विद्युत र सड़कको पुनर्निर्माणको लागि नेपाल सरकारसँग म जोरदार माग गर्दछु। सभामुख महोदय, बागलुङका छ पालिका ताराखोला निसी तमान धोरपाटन बडीगार गलकोटमा हावाहुरी र बाढ़ीले छतविछत भएका छन्। सयौं भन्दा धेरै घर गोठ खेत बगरमा परिणत भएका छन्। ताराखोलामा त अहिलेसम्म संचार न रोड न सबैतिरबाट सम्पर्क विहीनको अवस्था छ। त्यसैले बागलुङलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्न म जोरदार माग गर्दछु। भोटेपछि बाढ़ीको लेभलकै भएकोले सरकारले त्यही एउटै प्याकेजमा राख।
1: मान्य सदस्य बसुमाया तामाङ,
2: सम्माननीय सभामुख महोदय, गत भदौ 10 गतेको विनाशकारी बाढ़ी पहिरोमा परि ज्यान गुमाएका तथा बेपत्ता भएका पर्यटन मजदूर, ट्रेकिङ गाइड र सवारी चालकका परिवार अहिले चरम आर्थिक संकटमा छन्। उनीहरूका बालबालिकाको शिक्षा, स्वास्थ्य र दैनिक जीवनयापनमा कष्टकर बन्दै गएको छ। त्यसैले टान र नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा स्थापित पर्यटन मजदूर कोषमा रहेको रकम कुनै पनि ढिलाइ नगरी तत्काल निकासा गर्न जोरदार माग गर्दछु। यो संकटको बेला कोषको रकम वास्तविक पीड़ित परिवारको राहत, शिक्षा र स्वास्थ्यको लागि पारदर्शी र शीघ्र ढंगले हस्तान्तरण गरियोस्। साथै राहत वितरणलाई निष्पक्ष र प्रभावकारी बनाउन यथार्थ विवरण संकलन गरी अनुगमनको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। पीड़ित पर्यटन मजदूरका परिवारलाई तत्काल राहत उपलब्ध गराउ। पर्यटन मजदूर कोषको रकम वास्तविक पीड़ितकै हितमा प्रयोग गरौं। धन्यवाद।
1: मान्य सदस्य बिना गुरूङ,

बाटोघाटो छैन जसका कारण दैनिक उपभोग्य वस्तुको अभाव भइसकेको छ। त्यसैले बागलुङ र म्याग्दीलाई संकटग्रस्त जिल्ला घोषणा गरी मध्य पहाड़ी लोकमार्गमा को लाइफ लाइनको रूपमा रहेको मालडुङ्गाको

0: ସମ୍ମାନୀୟ ସଭାମୁଖ ମହୋଦୟ, ସଂଯୁକ୍ତ ରାଷ୍ଟ୍ର ସଂଘକୁ 81ଉଁ ମହାସଭାମା ସମ୍ମାନନୀୟ ପ୍ରଧାନମନ୍ତ୍ରୀ ଜୀଉଲେ ନେପାଳକୁ ବାଡ଼ି ପହିରୋକୁ ପୀଡ଼ା, ଜଳବାୟୁ ସଂକଟ ର ନ୍ୟାୟକୁ ସବାଲ ଲାଗି ବିଶ୍ୱ ମଞ୍ଚମା ସଶକ୍ତ ରୂପମା ଉଠାଉନୁ ଭଏକମା ପ୍ରଧାନମନ୍ତ୍ରୀ ଜୀଉ ତଥା ନେପାଳ ସରକାର ଲାଗି ହାର୍ଦ୍ଦିକ ଧନ୍ୟବାଦ ବ୍ୟକ୍ତ କରିବାକୁ ଚାହୁଁଛୁ। ନେପାଳ ଲାଗି ଦୟା ହୋଇନା ନ୍ୟାୟ ଚାହିଁଛ ଭନ୍ନେ ସ୍ୱଷ୍ଟ ସନ୍ଦେଶ ସହିତ ନେପାଳୀ ଜନତାକୁ ଆୱାଜ ବିଶ୍ୱ ସାମୁ ପୁରାଉନୁ ନେପାଳକୁ ସ୍ୱାଭିମାନ ର ରାଷ୍ଟ୍ରୀୟ ହିତକୁ ବିଷୟ ହୋ। ସଭାମୁଖ ମହୋଦୟ, ଖୋଲାକୁ ଛେଉମା ରହେକା ଜୋଖିମୟୁକ୍ତ ବସ୍ତିକୁ ଉଚିତ ବ୍ୟବସ୍ଥାପନ ର ସୁରକ୍ଷିତ ସ୍ଥାନମା ସ୍ଥାନାନ୍ତରଣ କତି ଆବଶ୍ୟକ ଛ ଭନ୍ନେ କୁରା ଭଟିକୋଶୀ ବାରିଲେ ସ୍ୱଷ୍ଟ ପାରେକ ଛ। ବାଗମତୀ କଟିଡୋର ଲଗାୟତକା ଠାଉଁହରୁମା ପ୍ରତ୍ୟେକ ବର୍ଷ ଦେଖିନି ଜୋଖିମ ନ୍ୟୁନୀକରଣକା ଲାଗି ସମୟମା ସ୍ଥାନାନ୍ତରଣ ଗର୍ନୁ କେବଳ ମାପଦଣ୍ଡକୁ ବିଷୟ ନଭଇ ନାଗରିକ ଜୀବନ ରକ୍ଷାକୁ ସବାଲ ହୋ। ଏସମା ସରକାରକୁ ଦୂରଦର୍ଶିତା ଉଦାହରଣୀୟ ବନେକ ଛ। ଭଗବାନ ପଶୁପତିନାଥଲେ ବିଶ୍ୱକୁ କଲ୍ୟାଣ ଗରୁ ବୁଦ୍ଧଲେ ଦେଖାଏକ बाटोमा हामी सबै हिड्न सकौ।
1: मान्य सदस्य बुद्धि प्रसाद पन्त,
2: सम्माननीय सभामुख महोदय, आज म मेरो निर्वाचन क्षेत्रमा अवस्थित हिमाल आयरन एण्ड स्टील उद्योगको सयौं श्रमिकहरूले 9 महिनादेखिको 2.5 करोड़ भन्दा बढ़ी पारिश्रमिक नपाएको दुःखद पीड़ा यस सम्मानित सदनमा राख्न चाहन्छु। सर्वप्रथम त यो दशैंको मुखमा ती श्रमिकहरूको तलब यथाशीघ्र भुक्तानीको लागि समन्वय एवं सहजीकरणको पहल गरिदिन सभामुखज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। साथै कुनै समय हजारौं श्रमिकहरूलाई रोजगारी दिने ज्योति समूह अन्तर्गतको यो व्यापारिक प्रतिष्ठान अहिले 150 जना श्रमिकको समेत ज्याला दिन नसक्ने दयनीय अवस्थामा पुग्नुको मुख्य कारण के हो? पछिल्ला सरकारहरूको गलत आर्थिक एवं बैंकिङ लगानी नीतिकै कारण निम्तिएका यस्ता औद्योगिक संकटको गम्भीर समीक्षा गर्दै त्यस्ता संकटग्रस्त उद्योगहरूलाई उकास्न विशेष आर्थिक नीति ल्याई मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन म सभामुखज्यू मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य भरत गिरी,
3: सम्माननीय सभामुख महोदय, दशैं नजिकै गर्दाखेरि विभिन्न स्थानमा कार्यरत नेपालीहरू राजमार्ग हुँदै घर फर्किने थालेका छन्। यात्राका क्रममा गाड़ी चालकले आफूलाई मन लागेको होटलमा तथा रेस्टुरेन्टमा खाना तथा खाजाका लागि रोक्ने गर्दछन्। तर मेरो प्रश्न छ, राजमार्गका होटलमा यात्रुले पैसा तिरेर खाने खाना कति सुरक्षित छन् र त्यहाँ बिक्री वितरण हुने खानाको मूल्य सूची कसले र कसरी निर्धारण गर्छन्? हामी लामो यात्रामा होटलमा रोकिनु यात्रुको रहर होइन, बाध्यता हो। यही बाध्यताको फाइदा उठाएर मनपरी मूल्य असुल्ने, मूल्य सूची नराख्ने, बासी तथा स्वच्छ खाना खुवाउने प्रवृत्ति जनस्वास्थ्यमाथिको खेलवाड हो। त्यसैले प्रमुख राजमार्गका होटल तथा रेस्टुरेन्टमा विशेष अनुगमन टोली खटाई यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नका लागि म सरकारसँग अनुरोध गर्दछु। चाड मनाउन घर फर्किएको नागरिक बाटोको खानाले बिरामी भएर।
1: मान्य सदस्य भरत प्रसाद पराजुली,
4: सम्माननीय सभामुख महोदय, सिन्धुपाल्चोक जिल्लामा 2071 साल श्रावण 17 गते जुरेको पहिरो, 77 साल श्रावण 30 गते लिदीको पहिरो र 78 साल आषाढ 1 गते मेलम्चीमा बाढ़ी आएको थियो। त्यो बाढ़ीबाट विस्थापित भएकाहरूलाई पुनर्वासको निम्ति सरकारले आवश्यक प्याकेजको व्यवस्था गरिदिने, घरहरू बनाइदिने, सहयोग गर्ने र क्षतिग्रस्त संरचना बनाउने घोषणा गरेको थियो। तर आजसम्म सबैले त्यो पाएका छैनन्। त्यसतर्फ म ध्यान आकर्षण गराउँछु। रसुवा भोटेकोशीमा आएको बाढ़ीमा जम्मा 569 वटा कन्टेनर लगायतका मालवाहक तथा अरू यात्रुवाहक बसहरू हराएका छन्। ती बसका मालिकहरू अथवा ती बसका साउजीहरूलाई चाहिँ बैंकले किस्ता बुझाऊ र टीआरको अनि सामान आयात गर्ने व्यापारीहरूलाई किस्ता टीआर बुझाऊ भनेर दिन सताइरहेको छ, ब्ल्याकलिस्टेड गर्ने धम्की दिइरहेको छ। त्यसैले सरकारले यिनीहरूलाई अहिले केही समय केही नगर्न अनुरोध गर्दछु।
1: मान्य सदस्य भीम कुमारी बुढा मगर,
5: सम्माननीय सभामुख महोदय, दाङ देउखरी स्वर्गद्वारी गुठीको नाममा रहेको 753 बिघा जग्गामा थारू मोही किसानहरूले जोड्दै आएका छन्। 289 जनाको नाममा नापी दर्ताको फिल्ड बुकमा नाम उल्लेख गरी मोही कायम भएको छ। अहिले बढेर 3500 घर धुरी र 15,000 भन्दा बढी जनसंख्या भएका छन्। उनीहरूले त्यही मोही जग्गामा घरवास बनाई गुजारा गर्दै आएका छन्। जग्गा न त धितो राख्न सकिन्छ, न त अंशभन्दा, न त सरकारी अनुदान, सबै सेवाबाट वञ्चित भएर बाँच्नु पर्दाको पीडा कति गहिरो होला। अचनाको पीर खुकुरीलाई के थाहा। सर्वोच्च अदालतले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी हो भनी परमादेश जारी गरेकोले सम्बन्धित मोही किसानहरूको अधिकार प्राप्त हुने गरी ऐन बनाइयोस्। म सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य भूमिका श्रेष्ठ। माननीय सभामुख महोदय, मन्त्रालयको नाम परिवर्तन भई महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय कायम भएको छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हक अधिकारको संरक्षण तथा प्रवर्धन, नीति कानून सुधार, सिप तथा रोजगारका अवसर, जनचेतनामूलक कार्यक्रम लगायत क्षेत्रमा मन्त्रालयले प्रभावकारी कार्यक्रम सञ्चालन गरी समुदायसम्म आफ्नो पहुँच विस्तार गर्न आवश्यक छ। तर समुदायको लागि यस वर्ष आर्थिक वर्षका लागि मन्त्रालयको विनियोजित बजेटको आकार असाध्यै सानो छ। समुदायसम्म यो बजेट पुग्न सक्दैन। यस समुदायको लागि छुट्टै विशेष ऐन नबनेको कारण कार्यक्रम बनाउन नमिल्ने भन्ने होइन। कानून बन्ने प्रक्रियामा जारी रहँदा पनि नागरिकलाई समानतापूर्वक बाँच्न पाउने वातावरण बनाउन राज्यको सैद्धान्तिक दायित्व हो। त्यसकारण सम्बन्धित मन्त्रालयले मन्त्रालयको बजेटमा अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गरी बजेट रकमान्तर तथा अन्य सम्भावित स्रोतको व्यवस्थापन गरी समुदायसम्म पुग्ने कार्यक्रमका लागि
6: मान्य सदस्य मन्जु भुसाल।
7: सम्मान्य सभामुख महोदय, करिब 35 अर्ब रुपियाँ लगानीमा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत चैत यता एउटा पनि उडान उडेको छैन। यसै भरोसामा लगानी गरेका उद्योगी व्यवसायी पानी बिनाको माछा जस्तै भएका छन्। म जनताको आवाज सरकारसँग सुन्न चाहन्छु। नियमित अन्तर्राष्ट्रिय उडान कहिलेदेखि सुरु हुन्छ? यो प्रश्नबाट हामी कहिले बस्न पाइन्छ? सभामुख महोदय, दशैं नजिकै छ। दैनिक हजारौं संख्यामा घर फर्किँदैछन्। बुटोल सन्धिहरूका पालपारी, रितमगा, छत्रदेव, चिदीका सानो ठूलो लगायतका अधिकांश सड़कमा धुलो हिलो र खाल्डाका कारण नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। हे सिद्ध बाबा, हे भैरस्थान, हे कालीगण्डकी, हे छत्रदेव, हे सुपा देउराली, हे अर्घा भगवती भन्दै देवताको नाम जप्नु बाहेक यात्रुसँग अर्को विकल्प छैन। दशैं अघि नै यी सड़क मर्मत गर्न सम्बन्धित निकायको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सुरक्षित सड़कले घर जोड्छ र नियमित उडानले अवसर जोड्छ। धन्यवाद।
6: मान्य सदस्य मदन कृष्ण श्रेष्ठ।
8: सामान्य सभामुख मोरे, हिमालयन सुनामीको नाममा फोटेकोशीबाट हामी पाठ सिकौं। नेपालको सहर विकास चाहिँ अस्त व्यस्त जथाभावी सहर विकास भइरहेको छ। त्यसमा चाहिँ जोनिङ गरेर, वातावरणीय नक्साङ्कन गरेर व्यवस्थित सहर बनाउन अहिले काठमाडौँ उपत्यकामा 25-26 जगीकरण आयोजना चलिरहेको छ र त्यसमा 1 पैसा सरकारले लगानी गर्नु परेन, 1 पैसा नगरपालिकाले लगानी गर्नु परेन। त्यसमा व्यवस्थित सहरी सेवा सुविधाहरू पाउँछ। त्यसलाई चाहिँ छिटोभन्दा छिटो सघाउन एउटा नीति बनाइयोस् र व्यवस्थित सहर बनोस् भनेर म अनुरोध गर्छु। हस्त, धन्यवाद।
6: मान्य सदस्य मधु कुमार चौला गाई।
9: जनताको पीरको भारी कतै छैन बिसाउने चौतारी। सम्मान्य सभामुखज्यू, भोटेकोशी बाढीले काभ्रेका थुप्रै युवाहरूलाई बगायो, बेपत्ता छन्। त्यो घाउ आलै छ। फेरि काभ्रे तिमाल गाउँपालिका वडा नम्बर 1 र 5 का होनहार युवाहरूले ट्रेकिङ व्यवसाय अँगालेर मनाङको हिमलुङ हिमाल क्षेत्रमा जाँदै गर्दा हिमलुङ हिमालमा आएको हिमपहिरोको कारण बेपत्ता छन्। परिवारजन शोकमा छ। सरकार त्यो परिवारजनलाई, ती नागरिकहरूको अवस्था के छ, जानकारी कहिले दिनुहुन्छ? धन्यवाद।
6: मान्य सदस्य मनिष खनाल।
10: सम्माननीय सभामुख महोदय, आज म नवलपुर अन्तर्गत पर्ने हुलाकी सड़कको निर्माणमा सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु। धेरै अघि हुलाकी सड़कको रूपमा चितवन जगतपुर हुँदै नवलपुरको टरुवा, गोडार, इटौरा कोलुवा भण्डारा परसौनी कोलकाता भ्यूरान तमासपुर भूपू बगुवन हुँदै त्रिवेणी सम्म जोड्ने प्रस्ताव गरिएको थियो। हालै दुम्कीवास बगुवन त्रिवेणी सड़क खण्डको ईआईए को लागि क्षेत्र निर्धारण तथा कार्यसूची वन मन्त्रालयबाट स्वीकृत भई काम अघि बढिसकेकोमा आजसम्म जगतपुरदेखि बगुवनसम्मको खण्डको अलाइनमेन्ट समेतको टुङ्गो लागेको छैन। सो क्षेत्रमा पर्ने नारायणी नदी, विनय खोला, अरूण खोला, ग्रिवारी खोला र अन्य खोलाहरूमा पक्की पुल निर्माण अत्यावश्यक छ। साथै नवलपरासी पूर्व र पश्चिम जोड्ने रानीनगरदेखि नारायण चोकसम्मको हुलाकी सड़क खण्डमा ठेक्का लागेको भए तापनि हालसम्म काम नभएकोले यथाशीघ्र निर्माण अघि बढाउन ध्यान आकर्षण गराउन चाहन्छु। तसर्थ त्रिवेणी दुम्कीवासको निर्माणसँगै जगतपुरदेखि बगुवनसम्मको एलाइनमेन्ट स्वीकृति लगायत अत्यावश्यक सम्पूर्ण कार्य सकाई नवलपुरभित्रको हुलाकी सड़क खण्डको कामलाई
1: मान्य सदस्य मनिष झा।
11: सम्मान्य सभामुख महोदय, प्रकृति हाम्रो लागि वरदान हो तर त्यसको हामीले व्यवस्थापन गर्न सकेनौं भने त्यो अभिशापको रूपमा देखिन्छ। हालै नेपालमा आएको बाढ़ी पहिरोको क्रममा नदीमा बग्ने बालुवा र जंगलबाट बग्ने काठको व्यवस्थापन हामीले गर्न नसकेको कुरा हामीले स्पष्ट रूपमा देख्न सक्छौं। त्यो बग्दै गइरहेको छ तराई मधेसतिर र त्यसलाई हामीले व्यवस्थापन गर्न सकेनौं भने नदीमा बालुवाको मात्रा धेरै भएर नजिकको खेत र बस्ती जोखिमपूर्ण हुँदैछ र त्यसरी नै हामीले काठलाई व्यवस्थापन गर्न नसकेको कारणले गर्दा हामीले कतिवटा नदीमा पानीभन्दा धेरै काठ बगेको देख्यौं। हाम्रो प्रकृति बगिराखेको छ, नोक्सान भइराखेको छ, घाटा लागिराखेको छ तर हामी मलेसिया लगायत कुन कुन देशबाट काठ झिकाइरहेका छौं। त्यसैले बालुवा र काठको व्यवस्थापन गरियोस् सम्बन्धित पक्षको ध्यानाकर्षणको लागि अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य महेन्द्र बहादुर साई।
12: सम्माननीय सभामुख महोदय, सरकारले आफ्नो लिक छोडेको छ, त्यो भनेको गम्भीर दुर्घटनाको बाटो हो। भोलि सरकारले नराम्रो परिणाम भोग्नु पर्ने दिन नआउला भनेर भन्न सकिँदैन। हामी कामना गर्छौं सरकार सही ट्र्याकमा हिँडोस् र सरकारले आफ्नो परिपक्वता देखाओस्। सम्माननीय सभामुख महोदय, अहिले कर्णालीका नागरिक फेरि पनि बाढ़ी र पहिरोको कारण सड़क अवरोधको पीड़ामा छन्। कालीकोटको गगने खोला, एस मोड़, खल्लागाड, राजुली लगायतका क्षेत्रमा आएको पहिरोको कारण कर्णाली राजमार्ग र कर्णाली करिडोर पटक पटक प्रभावित भएको छ। चाडपर्वको बेला नागरिकहरू सहज ढंगले घर जाने वातावरण बनाउन अवरुद्ध सड़कहरू तत्काल सुचारू गर्न सड़क खुलाउने मेसिन प्राविधिक जनशक्तिलाई परिचालन गरी तत्काल सहज अवस्था बनाउन म सरकारसँग जोरदार माग गर्न चाहन्छु। सभामुख महोदय, कर्णाली राजमार्गका जीर्ण सेफ्टी बाढ़हरू, साँगुडा मोड र जोखिमित स्थानमा आवश्यक सुरक्षा संरचना निर्माणका लागि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। एउटै ठाउँमा हरेक वर्ष डोजर लगाएर पहिरो पन्साउने
1: मान्य सदस्य माधव बहादुर थापा।
13: सम्माननीय सभामुख महोदय, भर्खरै प्रधानमन्त्री बालेन्द्र शाहले विश्व मञ्चमा पुगी केही क्षणभरमै बारूद र गोला विश्व सामु पुग्दछन् भने किसानको खेतमा किन मल पुग्दैन भनेर विश्व सन्देश दिनुभयो। यो करोड़ौं किसानहरूको आवाज थियो र सो सन्दर्भमा प्रधानमन्त्री र सरकारप्रति म सम्मान व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, सरकारले रासायनिक मल प्रतिस्थापन गर्नको निम्ति पारंगारिक र जैविक मलको उत्पादन गर्ने नीति अगाडि सारेको छ। सरकारप्रति म खुशी व्यक्त गर्न चाहन्छु तर विडम्बना, अहिले पनि मल नपाएर किसानहरू छटपटाइरहनु भएको छ। सो अवस्था मेरो क्षेत्रका किसानलाई पनि सो पीड़ा परेको छ।
1: मान्य सदस्य मिङमा ग्याबु शेर्पा।
14: सम्माननीय सभामुख महोदय, हाम्रो देश नेपाल झापाको कञ्चनजङ्घा 60 मिटरदेखि विश्वको सर्वोच्च जतिसुकै अवसर भए तापनि चुनौतीहरू पनि उत्तिकै छन्। पछिल्लो दुई महिनामा क्लाइमेट चेन्जको इम्प्याक्टले हामीले थुप्रै चुनौतीहरू भोग्नु परिरहेको छ। हिमाल पनि अछुत रहन सकेन। पाकिस्तानको ब्रोपिकमा 10 बित्दाखेरि 6 नेपाली, मनासुलुमा 4 बित्दाखेरि 2 नेपाली, हालै हिमलुङ हिमालमा 16 बितेकोमा चार जनाको शव भेटिएको छ भने अझै बाह्र जनाको शव खोजी कार्य जारी छ र खोजीको लागि थप मेन पावर आवश्यकता परेकोले सम्बन्धित निकायहरूले सहयोगको अपेक्षा गरेकोले सम्बन्धित पर्यटन मन्त्रालय र गृह मन्त्रालयलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद।
6: माननीय सदस्य मोहनलाल आचार्य।
15: सम्मान्य सभामुख महोदय, नेपालको संविधानको धारा 31 शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ र धारा 35 स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ। दुवै मौलिक हकसँग सम्बन्धित चाहिँ हकहरूको विषय हुन्। तर कपिलवस्तुका जनताहरूले स्वास्थ्यको क्षेत्रमा पनि र चाहिँ शिक्षाको क्षेत्रमा पनि पहुँचको अभाव भोगिरहेकै छन्। स्तरीय क्याम्पसको अभाव छ र स्तरीय स्वास्थ्य केन्द्रहरूको पनि अभाव छ। त्यसले गर्दाखेरि यति बेला पनि नेपालको सालाखाला साक्षरता दर 76.2% छ, तर कपिलवस्तुको तराईको जिल्ला भएर पनि साक्षरता दर जम्मा 71.82% मात्र रहेको छ। त्यसले गर्दा स्वास्थ्य र शिक्षाको दुवै क्षेत्रलाई कभर गर्नको निम्ति 84,000 हेक्टर कृषि योग्य भूमि भएको क्षेत्रमा एउटा कृषि क्याम्पसको स्थापना र एउटा मेडिकल कलेज र मायादेवी गाउँपालिकामा एउटा स्तरीय क्याम्पसको स्थापना गर्न म सदन मार्फत नेपाल सरकारलाई जोरदार माग गर्छु। धन्यवाद।
6: मान्य सदस्य एज्ञ बहादुर बोगटी।
16: सम्माननीय सभामुख महोदय, अछाम जिल्ला अस्पताल 2077 निर्माण भएको अक्सिजन प्लान्ट करिब 6 महिनादेखि बन्द रहेको अवस्था छ। उक्त अक्सिजन प्लान्ट बन्द भएका कारणले अस्पतालमा बिरामीलाई अक्सिजन दिन अप्ठ्यारो परिरहेको छ। त्यसकारणले म नेपाल सरकारलाई को ध्यान आकर्षण गराउन चाहन्छु, उक्त अछाम जिल्लाको अछाम जिल्ला अस्पतालको अक्सिजन प्लान्ट यथाशक्य चाँडो निर्माण गर्न नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। साथै अछाम जिल्लालाई विकास सरकारले 50 बेडको अछाम जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर नीतिगत निर्णय भइसकेको थियो, तर आज पनि त्यो 50 बेडको अस्पताल बन्न सकेको छैन। सभामुख महोदय, एउटा जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउनु पर्छ, तसर्थ अछाम जिल्ला मंगलसैनको जिल्ला अस्पताललाई 50 बेडको अस्पताल यथाशक्य निर्माण गरियोस् भन्ने सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
6: माननीय सदस्य यज्ञमणि न्यौपाने।
17: सम्माननीय सभामुख महोदय, 35 वर्षदेखि यो देश लुटेकाहरूले राखेको कालो धनका कारण आज उनीहरू शक्ति प्राप्त भयो भन्दै यो देशका विरूद्धमा प्राप्त जनमतका विरूद्धमा संघर्ष गर्ने भनेर यता कदा सुनिँदैछ। हामीलाई थाहा छ यो पैसा कालो धन हो र यो देश लुटेको धन हो। यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ, त्यसैले नोटबन्दी गर्नु पर्यो सरकारले। तत्काल यी नोटहरूलाई सरकारले लिएर बैंकिङ प्रणालीमा ल्याउनु पर्यो र नयाँ नोट जारी गर्नु पर्यो, रूप परिवर्तन गरेर आवश्यकता पर्यो भने, र आवश्यकता नपर्दाखेरि त छँदैछ केही रकमको आवश्यकता पर्दा नयाँ नोट जारी गरौं, यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौं, देशलाई सुशासनको रोक्नका लागि यिनीहरूले गर्दै गरेको षड्यन्त्र हामीले यही तुवाऊ, भारतबाट हामीले सिकौं। भारतमा पनि यस्ता नोटहरू बन्द गरिएको थियो, हामी कहाँ राष्ट्र बैंक ऐनले नोट।
6: माननीय सदस्य युवराज दुलाल।
18: सम्माननीय सभामुख महोदय, म सरकार पक्षका भर्खरकै पूर्ववक्ता माननीय ज्यूले राखेको प्रस्तावमा पूर्ण समर्थन 100% समर्थन गर्दै राष्ट्रपाको सरकारलाई अविलम्ब पुराना नोटहरूलाई 1,500 का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोरदार रूपमा सरकारसँग माग गर्दछु र हाम्रो दल नेपाली कम्युनिष्ट पार्टी दलको तर्फबाट सम्पूर्ण रूपमा साथ र सहयोग हुने र हाम्रो संघीय संसदका सबै सदस्यहरूले हस्ताक्षर गरेर दिनु परे पनि आजै दिने घोषणा गर्न चाहन्छु र राष्ट्रपालाई सँगै प्रश्न गर्न चाहन्छु, यो 1,500 को भ्रष्टाचार गरेर राखेको नोटबन्दी गर्न तपाईँलाई केले छेक्यो? तुरन्त गर्नको लागि म माग गर्दछु र यसको लागि रूलिङ गर्न सम्माननीय सभामुख समक्ष पनि म जोरदार रूपमा माग गर्दछु। धन्यवाद।
6: माननीय सदस्य रजनी श्रेष्ठ।
19: सम्माननीय सभामुख महोदय, आज युवाको सबैभन्दा ठूलो आवश्यकता सिप र रोजगारी हो। युवालाई सिप सिकाउन र रोजगारीको सिर्जना गर्नका लागि सरकारले आयोजना गरेको सिप तथा रोजगार मेला 2083 को लागि सरकारलाई धन्यवाद दिन चाहन्छु। यो मेलाले युवालाई विभिन्न सिप सिक्न, क्षमता विकास गर्न र स्वदेशमा रोजगारको महत्वपूर्ण अवसर प्रदान गरेको छ। कोशी प्रदेशको इटरीमा आज आयोजना भइरहेको 14 गतेदेखि 20 गतेसम्म सञ्चालन हुने यस मेलाबाट भरपूर लाभ लिनका लागि सम्पूर्ण युवालाई हार्दिक आग्रह गर्दछु। साथै सरकारले यस कार्यक्रमलाई सातै प्रदेशमा आयोजना गरियोस्। धन्यवाद।
1: मान्य सदस्य रत्न कुमारी थापा।
20: सम्माननीय सभामुख महोदय, संयुक्त राष्ट्र संघको 81 औं महासभामा नेपालको नेतृत्व गर्दै विश्वका महाशक्ति राष्ट्रहरूको आँखामा आँखा जुझाएर निडर, स्पष्ट, जनमुखी र ऐतिहासिक सम्बोधन गर्दै नेपालले भोगिरहेको निर्मम सत्य उजागर गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छु। उक्त साहसिक र ऐतिहासिक सम्बोधनले राष्ट्रिय गौरव मात्र बढाएन सभामुख महोदय, यसले सिङ्गो विश्व समुदायलाई समेत आश्चर्यचकित र स्तब्ध बनाएको छ। सभामुख महोदय, म सिङ्गो सदनलाई अपील गर्न चाहन्छु, हाम्रा प्रधानमन्त्रीज्यूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका उक्त गम्भीर सवालहरूलाई तार्किक निष्कर्षमा पुर्याउन र देशभित्र विपद व्यवस्थापन तथा किसानका समस्या हल गर्न हामी सबै दलीय स्वार्थभन्दा माथि उठेर सरकारको यो सकारात्मक र ऐतिहासिक कदमलाई साथ दिउँ। राष्ट्रियता र स्वाभिमानको यो लडाईमा हामी सबै एक हौं। धन्यवाद।
21: सम्माननीय सभामुख महोदय, नेपाललाई यसपालि पटक पटक नखाएकै दिख लाग्यो। विपद यति धेरै आइलाग्यो कि हामीले कल्पनासम्म गर्न सक्दैनौ कति क्षति भयो। तर जस्तोसुकै विपद आइपर्दा पनि सीमित स्रोत साधनले असीमित साहस बोकेर हाम्रा राष्ट्र सेवक, नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ सशक्त ढंगले जसरी खटिएको छ, जसको लागि म यस सदनबाटै उहाँहरूलाई धन्यवाद दिन पनि चाहन्छु। सम्माननीय सभामुख महोदय, यो सँगै म काठमाडौँ क्षेत्र नम्बर 1 को एउटा गम्भीर विषय यहाँ राख्न चाहन्छु। 2072 सालमा भूकम्प गयो, भूकम्पले मीन भवन क्याम्पस क्षतिग्रस्त गर्यो, तर अहिलेसम्म पुननिर्माण हुन सकेको छैन। म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सँगै 3 वर्षीय बालिकाको जुन बलात्कार पछाडि जघन्य रूपले हत्या भयो, त्यो भइसके पछाडि के भयो त, गरिमा न्यायिक समितिले के गर्यो, म त्यसको पनि सरकारलाई खुलस्त रूपमा सदनमा आएर प्रतिवेदन पेश गर्छ।
1: मान्य सदस्य रमेश कुमार मल्ल।
22: सम्माननीय सभामुख महोदय, सरकार गठन हुँदा भनिएको थियो पहिलो वर्ष सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखिन्छ। आज 6 महिनामा पुग्दा त्यो सुशासन कहाँ पुग्यो होला? किसानले मल पाएनन्, उपभोक्ताले ग्यास पाएनन्, चाडपर्व नजिकै गर्दा दाल चामल, चिनी, तरकारी, सवारी भाडा लगायत दैनिक उपयोगी वस्तु र सेवाको मूल्य आकाशिएको छ। बैंकमा तरलता छ तर निजी क्षेत्र लगानी गर्न हस्किरहेको छ। नो लाइन अन्ली अनलाइन भन्ने सरकारी नारालाई पासपोर्ट लिनेको लाइनले गिज्याइरहेको छ। अस्पताल बाहिरको सडकमा बच्चा जन्माउन बाध्य आमाको पीड़ाले सरकारको प्रतिबद्धतामा प्रश्न गरिरहेको छ। सरकारको आलोचना गरेकै कारण अरूका कुरा छोडौं, सत्तापक्षकै सांसद धम्काउने, मीडियालाई तर्साउने, मध्यरातमा मान्छे समाउने र नागरिकमाथि साइबर बुलिङ गर्ने प्रवृत्ति कसरी लोकतान्त्रिक हुन्छ? भएर सन्त्रासबाट शासन चलाउने अभ्यास निरङ्कुशताको अभ्यास होइन र सभामुख महोदय, 6 महिनाको मूल्याङ्कन, नागरिकको भान्सा, किसानको खेत, युवाको रोजगारी, अस्पतालको उपचार, उपभोक्ताको समस्या र अलोकतान्त्रिक संस्कारले गरिरहेको छ। धन्यवाद।
1: मान्य सदस्य रमेश कुमार सापकोटा।
23: सम्माननीय सभामुख महोदय, आर्थिक अभावका कारण उपचार नपाएर कुनै नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउनु हुँदैन भन्ने गम्भीर विषय सम्मानित सदन समक्ष राख्न चाहन्छु। सुर्खेतको वीरनगर 16 का 2 वर्षीय क्रिस ओलीलाई रक्त क्यान्सर पुष्टि भएपछि हाल ललितपुर स्थित पाटन अस्पतालमा उपचार भइरहेको छ। केमोथेरापीबाट केही सुधार देखिए पनि उपचार अझै लामो समयसम्म जारी राख्नुपर्ने अवस्था छ। चिकित्सकका अनुसार उहाँको उपचारमा 40 लाख रुपियाँभन्दा बढी खर्च हुन सक्ने अनुमान छ। सामान्य परिवारमा जन्मिएका क्रिसको परिवारका लागि यो रकम जुटाउनु असम्भव छ। देश विदेशका सहयोगी मनहरूको सहयोगबाट अहिले उपचार जारी छ। बाबु महोदय यो किरिस ओलीको मात्रै प्रश्न होइन कर्णाली जस्तो आर्थिक र भौगोलिक रूपमा पछाडि परेको प्रदेशमा सामान्य परिवारका एउटा सदस्यलाई गम्भीर रोग लाग्दा उपचारभन्दा पहिले पैसा कहाँबाट जुटाउने भन्ने चिन्ता हुन्छ त्यसैले मेरो सरकारसँग आग्रह छ आर्थिक अभावकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरियोस् विपन्न तथा गम्भीर रोगबाट पीड़ित नागरिकको पहिचान गरी राज्यले उपचारको जिम्मेवारी लिने प्रभावकारी व्यवस्था लागू गरियोस् साथै दुई वर्षीय किरिस ओलीको उपचारका लागि आवश्यक सरकारी सहयोग तत्काल उपलब्ध गरी जीवन बचाउने वातावरण
0: मान्य सदस्य रमेश प्रसाई
2: सम्माननीय सभामुख महोदय धनगढ़ीको फ्लाइटको एउटा टिकटको मूल्य 16 अक्टोबरदेखि 16,000 झापा भद्रपुरको 12,000 हरेक दशैं तिहारमा मन परिभाडा मौकामा चौका चाहिँ एयरलाइन्सवालालाई चिकन चिल्ली प्यासेन्जरलाई लौका अब यसलाई कालो बजारी भनौँ भने स्ट्यान्डर्ड एयरलाइन्सवालाहरूको मन दुख्ला दिस इज ब्ल्याक मार्केटिङ सभामुख महोदय म पर्यटन मन्त्रीको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु कम्तीमा मलाई विश्वास छ यसपालि तपाईँ रमिते बन्नुहुन्न धन्यवाद
0: मान्य सदस्य रविन्द्र पटेल
3: सम्माननीय सभामुख महोदय रौतहट निर्वाचन क्षेत्र नम्बर 3 कठरिया नगरपालिका वार्ड नम्बर 9 अन्तर्गत बाबा बैजुनाथ सुगर चिनी मिलले हजारौं किसानहरूको बक्याउता रकम तिरेको छैन र किसानले यो दशैं तिहारमा रकम नपाए कहिले पाउँछ सम्माननीय सभामुख महोदय र नेपाल सरकारले दिएको अनुदानको रकम पनि पाएको छैन सम्माननीय सभामुख महोदय धन्यवाद
0: मान्य सदस्य राजन गौतम

0: सम्माननीय सभापति महोदय, रसुवाको भोटेको सीमा आएको बाढ़ीको घाउ निको नहुँदै अविरल वर्षाका कारण काली गण्डकी र नारायणी नदीमा आएको बाढ़ीले गण्डकी प्रदेशका बागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ र नवलपुरका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। विशेष गरी नवलपुरको बुलिङटार 1, 2 र 4 रहेका तीनवटा झोलुङ्गे पुलमा क्षति पुग्दा आवत जावत समेत बन्द भएको छ। त्यस्तै गैंडाकोटको नारायणी नदीमा राखिएको राइनो क्रुज बाढ़ीले बगाएर नारायणी पुलमा अड्किँदा केही समय पुलबाट आवत जावत नै ठप्प भयो। सभामुख महोदय, कथम कदाचित उक्त पुलमा गम्भीर क्षति भए आवत जावत पूर्ण रूपमा बन्द भयो भने त्यसको छोटो वैकल्पिक मार्ग आवश्यक छ। त्यसका लागि चितवनको गोलाघाट र भोसारघाट बाट नवलपुर जोड्ने पुल अत्यन्त आवश्यक छ। उक्त पुलको डिजाइन अनुसार लागत तयार गर्न नेपाल सरकारले 2,99,00,000 रूपियाँ बजेट पनि विनियोजन भइसकेको अवस्थामा त्यसको काम अब कुनै बहाना नगराई ढिला नगरी तीव्र गतिमा अघि बढ़ाउन नेपाल सरकार भौतिक मन्त्रालयसँग म गम्भीर ध्यानकर्षण गर्छु। धन्यवाद।
1: माननीय सदस्य राजीव खत्री।
0: सम्माननीय सभामुख महोदय, मंगलबार प्रेस काउन्सिलका अध्यक्षलाई झ्यालबाट टिपेर फ्याँक्ने भन्दै पत्रकार महासंघका नेताहरूले धम्की दिएछन्। यस्तो धम्की दिने पत्रकार हुन् कि गुण्डा? पत्रकारको नाममा कसैलाई पनि असनको साँडे भन्ने छुट हुँदैन। श्रमजीवी पत्रकारले तलब नपाउँदा चुइक्क नबोल्ने तर संचार गृहका मालिकले विज्ञापन कम पाए भनेर धम्कीपूर्ण भाषा बोल्ने पत्रकारका नेता होइनन्, दुश्मन हुन्। सभामुख महोदय, सरकारले यस्ता विज्ञापन घटाउने मात्र होइन हटाउने हो। पत्रकार जिम्मेवार पेसा मात्रै होइन व्यवसाय पनि हो। लगानीकर्ताले आफ्नो मीडियाको आर्थिक र व्यावसायिक भविष्यबारे सोच्नुपर्छ। तर सरकारले विज्ञापन दिन्छ अनि संचार उद्योग चलाउँछु भन्ने हुँदैन। सरकारी विज्ञापनमा हुने वार्षिक करोडौंको भ्रष्टाचार रोक्नै पर्छ। तीनै तहका सरकारलाई खबरदारी गर्न सरकारी नुन खाएर होइन साँच्चैको श्रमजीवी हुन आवश्यक छ। पत्रकार महासंघ जस्तो स्वतन्त्र निष्पक्ष रहनुपर्ने संस्थाका नेताहरूले दलहरूको दलदलमा पसेर गुण्डागर्दीको भाषा बोल्नु आपत्तिजनक छ। धन्यवाद।
1: माननीय सदस्य राजेश कुमार चौधरी।
2: सम्माननीय सभामुख महोदय, सरकारी नियमले तराईमा एक शिक्षकका लागि 50 विद्यार्थी तोकेको छ। तर धेरै जसो तराईका जिल्लामा यो अनुमात 80 पुगेको छ र रौतहट यही सूचीमा 100 माथि पर्छ। एक शिक्षक 80 विद्यार्थी एउटै कोठामा, बाबुले छोरालाई आफूभन्दा सजिलो जीवन आशामा पठाउँछ, साँझ छोरो फर्कन्छ लगभग केही नसिकेर, किनकि शिक्षकले उसको नाम पनि थाहा पाउने फुर्सद पाउँदैन। निजीमा एक शिक्षक 20 विद्यार्थी, सरकारीमा एक शिक्षक 80 विद्यार्थी, उही फरकले भविष्य छुट्टी आउँछ। शिक्षक दरबन्दी तत्काल थपियोस्, अनुपात नियमानुसार कायम गरियोस् र विद्यालयको नतिजा हरेक वर्ष सार्वजनिक गरियोस्। हरेक बालबालिकाको पढ्न पाउनुपर्छ। धन्यवाद।
1: माननीय सदस्य राधिका रम्तेल।
3: सम्माननीय सभामुख महोदय, बिहान एउटा मजदुर घरबाट निस्कन्छ, दिनभर घाममा पसिना बगाउँछ, कसैको घर बनाउँछ, कसैको सडक बनाउँछ, भारी बोक्छ, फोहोर उठाउँछ, दिन सकिन्छ, शरीर थाक्छ, तर उसको गरिबी कहिल्यै सकिँदैन। सभामुख महोदय, मजदुरी गरेर पनि गरिबीमै जीवन बिताउनु पर्ने होइन। मजदुरीकै आमदानीबाट केही वर्षमा आफ्नो जीवन स्तर माथि उठाउन सक्ने व्यवस्था चाहिन्छ। साथै सुरक्षा र सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्छ। जसको पसिनाले देश बन्छ उसैको जीवन गरिबीमा रहनु हुँदैन। अब श्रमको मूल्य बढ्नै पर्छ, श्रमिकको जीवन उठ्नै पर्छ। त्यसैले यो विषय सभामुख मार्फत नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य रामाकान्त प्रसाद चौरासिया।
4: सम्माननीय सभामुख महोदय, मध्य प्रदेश सरकारको मातहतमा रहेको प्रादेशिक अस्पताल पोखरियाको दयनीय अवस्थाप्रति नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। अस्पतालमा बिमारीको चाप आवश्यकता अनुसार स्वास्थ्यकर्मी छैनन्। कार्यरत कर्मचारीले समय समयमै तलब पाउन सकेका छैन। एक्सरे मशिन बिग्रेको अवस्थामा छ। विद्युत समस्याका कारण बिरामी जोखिममा पर्ने तथा जनरेटरको अभावमा सेवा प्रभावित हुने अवस्था छ। त्यसै गरी अस्पतालमा रहेका अन्य महत्वपूर्ण मेसिनहरू मरम्मतको अभावमा थन्किएका छन् भन्ने सञ्चालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति समेत अभाव छ। त्यसैले माननीय सभामुख मार्फत नेपाल सरकार र मध्य प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै अस्पतालमा आवश्यक जनशक्ति तत्काल व्यवस्था गर्न, कर्मचारीको तलब उपलब्ध गराउन, एक्सरे लगायत बिग्रिएका उपकरण मरम्मत गर्न, भरपर्दो विद्युत तथा जनरेटरको व्यवस्था गर्न र
1: माननीय सदस्य रिङ्गला यादव

0: सम्माननीय सभामुख महोदय, गण्डकको उर्वर भूमिमा बग्ने पानी केवल नदीको प्रवाह होइन, यो हजारौं कृषकको पसिना, सपना र समृद्धिको संकल्प हो। पूर्वी नवलपरासीको त्रिवेणीदेखि पश्चिम नवलपरासीको पालीनन्दनसम्म 32 किलोमिटर लामो नेपाल गण्डक पश्चिम नहर प्रणाली आज पूर्ण जीवनको पर्खाईमा छ। पुरिएका शाखा पर शाखाहरूसँगै किसानका भरोसा पनि पुरिएका थिए। मुहानमा सिल्ट बेसिन बनेपछि मूल नहरमा पानी त फर्कियो, तर मुहानमा पानी बग्दैमा किसानका खेत हरिया हुँदा रहेनछन्। महँगो बोरिङको मारमा परेका किसानहरू सुक्खा खेतसम्म नहरको पानी पर्खिरहेका छन्। मुहानको पानी खेत खेतसम्म पुर्याउन पुरिएका शाखा पर शाखाको मरम्मत र उत्खनन आवश्यक छ। तसर्थ यसको जीर्णोद्धारका लागि वृहत गण्डक पुनर्स्थापना आयोजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यान आकर्षण गराउँछु। धन्यवाद।
1: माननीय सदस्य रीमा विश्वकर्मा।
2: सम्माननीय सभामुख महोदय, मलाई केही दिन यता यो सदन एकदम अटोमेटेड एआई भर्जनमा सञ्चालन भइरहेको हो कि जस्तो लागिरहेको छ। एकै दिनमा 3-4 विधेयक पढ्ने, छलफल गर्ने अनि 72 घण्टाभित्र संशोधन पनि हाल्नुपर्ने। मातृत्व, गर्भपतन, प्रजनन स्वास्थ्य जस्ता महिलाको अधिकार र स्वास्थ्यसँग सम्बन्धित संवेदनशील विषयका विधेयकहरू पनि एउटै बास्केटमा हालेर एकै दिनमा पारित गरियो। हामीले कानून निर्माणको यो पूर्वाधारमै पर्याप्त समय नलगाउने हो भने जनतालाई कसरी कानूनको गुणस्तरमा सुनिश्चित गराउने? म सरकारसँग, सदनसँग, सभामुखज्यू मार्फत विनम्र अनुरोध गर्न चाहन्छु, यो सदनलाई विधेयक म्याराथन नगरियोस्। हामीले निर्माण गर्ने कानूनको दूरदर्शी प्रभाव र ह्युमन इम्प्याक्ट पनि मूल्याङ्कन गरियोस्। धन्यवाद।
1: माननीय सदस्य रुकेश रञ्जित।
3: सम्मान्य सभामुख महोदय, भक्तपुरबाट चाङ्गुनारायण मन्दिर जाने मुख्य सड़क चाङ्गु देकोचा सड़क सानो पानी पर्दा पनि खोलामा परिणत भई आवर जावर नै अवरुद्धै हुँदै आएको छ भने नारायणटार चौर हुँदै चाङ्गु मन्दिर जाने सड़क पनि पहिरोका कारण भाँसिएर अवरुद्ध छ। यसले पर्यटक, यातायात, स्थानीय बस्ती र यात्रुहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। विकास निर्माणका क्रममा राजकुलो तथा प्राकृतिक जल निकास मिचिँदा पानीको निकास अवरुद्ध भएको छ। त्यसैले यसको पहिचान गरी अतिक्रमण हटाउँदै संरक्षण गर्न सरकारसँग ध्यान आकर्षण गराउन चाहन्छु। चाङ्गुनारायण नेपालको प्राचीन धार्मिक, सांस्कृतिक तथा विश्व सम्पदा हो। यसको संरक्षणसँगै मन्दिरको सड़क र आसपासको प्राकृतिक तथा सांस्कृतिक वातावरण संरक्षण गर्नु राज्यको दायित्व हो। त्यसैले म सरकारसँग यी सड़कहरूको पहिरो नियन्त्रण, राजकुलो तथा पानीको निकासको संरक्षण, सड़कको सुरक्षित स्तरोन्नति र चाङ्गुनारायण सम्पदा क्षेत्रको दीर्घकालीन गुरुयोजना बनाई प्रभावकारी कार्यान्वयन गर्न जोरदार माग गर्दछु। धन्यवाद। नेपालको जय होस्।
1: माननीय सदस्य रुबिना आचार्य।
4: सम्माननीय सभामुख महोदय, मोरङ क्षेत्र नम्बर 6 वर्षायाम शुरू भएपछि एउटा कुरा पक्का हुन्छ, बाटो कहाँ हो, खेत कहाँ हो र खोला कहाँ हो छुट्याउन गाह्रो हुन्छ। मेरो बाल्यकालमा साइकल बग्ला कि आफू बगिएला भन्ने डर थियो। 3 दशक बित्यो, पुस्ता फेरियो, डर फेरिएको छैन। अझ रोचक कुरा के छ भने 30 वर्ष अघि मेरो बाजे र बजैले घोषणा पत्रमा पढेको डुबान र कटान आज म आफै 30 वर्षको हुँदा मेरो घोषणा पत्रको पनि पहिलो एजेण्डा बनेको छ। ऊर्जा तथा जलस्रोत मन्त्रालयको सक्रियतामा केशलिया र फुप्री खोलाको दीर्घकालीन समाधानको लागि डीपीआर र बुढीगंगादेखि विराटनगर विमानस्थलसम्मको डुबान जोखिमलाई ध्यानमा राखेर बौराहामा तटबन्धन सहितको स्लोप रिभेटमेन्टको काम अघि बढेको छ। जोखिम न्यूनीकरणतर्फ भएको यस पहलको लागि सरकारलाई धन्यवाद दिन चाहन्छु। मोरङ 6 डुबान, कटान र ढल व्यवस्थापनको समस्याले आगामी योजनामा पनि प्राथमिकता पाउँछ भनेर म सरकारसँग विश्वस्त पनि छु। धन्यवाद।
1: मान्य सदस्यहरू, शून्य समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, माननीय सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बोल्नको लागि समय माग गर्नुभएको छ। अब म उहाँलाई समय दिन्छु।

सम्माननीय सभामुख महोदय, सदनको विभिन्न समयमा माननीय सदस्यज्यूहरूले सूचना तथा संचार मन्त्रालयसँग सम्बन्धित गर्नुभएका प्रश्नहरूको जवाफ दिन म अगाडि उपस्थित भएको छु। समयका लागि सम्माननीयज्यूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। सबभन्दा पहिला म भोटेकोशी रसुवा बाढ़ी र अस्ति भर्खरै गएको अर्को बाढ़ीको कारण प्रभावित भई ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली जन र विदेशीहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु र उपचारमा रहनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। योभन्दा अगाडि मैले असार 3 गते यसै गरी त्यसभन्दा अगाडि उठेका प्रश्नहरूको जवाफ दिएको थिएँ। त्यसभन्दा पछाडि सभामा उठेका प्रश्नहरूको जवाफ दिनको लागि आज उपस्थित भएको छु। विशेष गरी यहाँ उठेका प्रश्नहरूलाई क्याटेगोराइज गर्दाखेरि मुख्य गरी दूरसंचार सेवाको पहुँच र गुणस्तरका बारेमा प्रश्नहरू उठेका छन्। त्यसै गरी सामाजिक सञ्जाल, पत्रकारिता, लोक कल्याणकारी विज्ञापन, हुलाक, कानून निर्माण लगायतका विभिन्न विषयहरूमा प्रश्न उठेका छन्। सबभन्दा शुरूआतमा म दूरसंचारबाट शुरू गर्न चाहन्छु। दूरसंचार क्षेत्रसँग सम्बन्धित रहेर गरिएका प्रश्नको जवाफ दिनुभन्दा अगाडि म गएको भोटेकोशी बाढ़ी र पछिल्लो बाढ़ीमा परेको प्रभाव, दूरसंचारमा परेको प्रभाव र त्यसमा भएको कामको बारेमा अपडेट यहाँहरूले अवश्य पनि जान्न चाहनु भएको हुन्छ होला र सदनलाई यो जानकारी दिनु उपयुक्त हुन्छ भन्ने ठानेर प्रस्तुत गर्दैछु। सभामुख महोदय, भोटेकोशी बाढ़ीले भएको क्षतिमा यो मोबाइलको बीटीएस, वायरलाइन एफटीएस तथा ब्याकबोन ट्रान्समिसनमा करिब आर्थिक रूपमा करिब 8,85,12,685 रूपियाँ बराबरको क्षति हुन गएको थियो। रसुवा, नुवाकोट र धादिङ जिल्लाका 120 साइट मार्फत सेवा सञ्चालित भएको मध्ये नेपाल टेलिकमको 83 साइटका सेवाहरू अवरूद्ध भएका थिए भने 3 साइटहरू त्रिशुली 3B, चिलिमे खोला र टिमुरेमा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। हाल सो बाढ़ीका कारण अवरूद्ध भएका पूर्ण रूपमा क्षतिग्रस्त 3 साइट बाहेक अरू सबै सञ्चालनमा आइसकेका छन्। ती साइटहरू तत्काल स्थापना गर्न नसकिए पनि आवश्यक अन्य स्थानमा वैकल्पिक टावरहरू स्थापना गरेर मोबाइल नेटवर्कको कभरेज प्रदान गरिसकिएको छ। यही हप्ता मात्रै हेलिकप्टर मार्फत इक्विपमेन्टहरू लगेर टिमुरे रसुवागढीको त्यो उसम्म तपाईँको रसुवागढीसम्मै टिप्ने गरी सोलारको व्यवस्था गरेर टावर सेवा सञ्चालनमा ल्याइएको छ। त्यसै गरी रसुवा, नुवाकोट र धादिङ जिल्लामा 65.3 किलोमिटर फाइबर नेटवर्कमा क्षति पुगेको थियो। त्यो मध्ये 65.3 किलोमिटर फाइबर नेटवर्क मध्ये 37.9 किलोमिटरमा क्षति पुगेको थियो। 37.9 मध्ये 27.4 किलोमिटर मरमत भइसकेको छ र बाँकीमा मरमत कार्य जारी रहेको छ। वायरलाइन नेटवर्कको रसुवा र नुवाकोटका 3 ओएलटी पूर्ण रूपमा क्षतिग्रस्त भएको र केही एफटीटीएस नेटवर्कमा क्षति भएकोमा ती ओएलटीहरू धेरै रिकभर भइसकेका छन्। ब्याकबोन ट्रान्समिसन नेटवर्कको टिमुरे र रसुवागढीको फाइबर र माइक्रोवेभ क्षति भएको थियो। हाल ब्याकबोन ट्रान्समिसन फाइबरको सट्टा माइक्रोवेभबाट सर्भिस रिस्टोर गरिएको जानकारी पनि सम्मानित सदनलाई जानकारी दिन चाहन्छु। पछिल्लो केही दिन अगाडिको बाढ़ीबाट चाहिँ बागलुङ, गोर्खा, कास्की, लमजुङ, मुस्ताङ, मनाङ, म्याग्दी, नवलपुर, पर्वत, स्याङ्जा र पर्वत जिल्लामा गरी 291 साइटमा क्षति पुगेकोमा आजसम्म 246 साइटहरू सञ्चालनमा आइसकेको छ र बाँकी 45 साइट पनि यथाशीघ्र पुनः सञ्चालनमा ल्याउन
काम भइराखेको छ। विशेष गरी विद्युत आपूर्तिसँग चाहिँ यो टावरहरूको सञ्चालन कुरा जोडिने हुने हुनाले विद्युत आपूर्ति छिटो भएसम्म यो पनि छिटै सञ्चालनमा आउनेछ र माननीय ऊर्जा मन्त्रीज्यूसँग समन्वय गरेर मैले त्यसको लागि पनि कार्य अगाडि बढ़ाइरहेको छु। हिजो भर्खरै मात्रै पनि अत्यावश्यक दुईवटा टावरहरू हेलिकप्टर ढुवानी मार्फत टावरहरूमा जेनेरेटर डिजेल उपकरणहरू प्राविधिक टोलीहरू पठाएर चाहिँ साइट पनि सञ्चालनमा ल्याइसकिएको छ। गण्डकी प्रदेशमा बाढ़ीले दूरसंचारको ADSSOFC केवल 1310 मिटर क्षति गरेकोमा हालसम्म धेरै जसो सञ्चालनमा आइसकेको र अरू आउने क्रममा रहेको पनि म जानकारी गराउन चाहन्छु। अब म प्रश्नतर्फ राख्न लाग्न चाहन्छु। सबभन्दा पहिला माननीय रमेश कुमार मल्लले असार 30 गते दूरसंचारतर्फ पनि कतिपय क्षेत्रमा सेवा विस्तार हुन सकेको छैन, पावर ब्याकअपको अभावका कारण मोबाइल टावरहरू 6 घण्टा भन्दा बढ़ी सञ्चालन हुन सक्दैनन् भन्ने प्रश्न सोध्नु भएको थियो। अब यसलाई एउटा जनरल क्वेश्चनको रूपमा लिएर यो मौकामा म यहाँहरूलाई के अपडेट दिन चाहन्छु। माननीय सदस्यले उठाउनु भएको दूरसंचार तथा इन्टरनेट सेवा सम्बन्धी विषयप्रति सरकार गम्भीर र संवेदनशील रहेको छ। यसका लागि नेपाल टेलिकमबाट यस आर्थिक वर्षमा मोबाइल सेवा विस्तार, सेवा सुधार र भरपर्दो बनाउन कार्यक्रमहरू कार्यान्वयनमा रहेको जानकारी पनि गराउन चाहन्छु। विशेष गरी एनएसपीमा हामीसँग दुईवटा, एउटा नेपाल टेलिकम अर्को एनसेल, दुईवटा प्रोभाइडरहरू छन्। यहाँहरूलाई जानकारी छँदैछ 50% भन्दा बढ़ी विदेशी लगानी भएको कुनै पनि दूरसंचार सेवा प्रदायक चाहिँ 25 वर्षपछि चाहिँ त्यसको ओनरसिप चाहिँ मा अलिकति फरक प्रावधान छ। सरकारले चाहिँ त्यसलाई केही प्रक्रिया गरेर चाहिँ त्यसलाई आफ्नो ओनरसिपमा ल्याउनु पर्ने जुन प्रावधान रहेको छ कानूनी, त्यो प्रावधानमा कार्य शुरू भइसकेको पनि म जानकारी गराउन चाहन्छु। तर त्यो ओनरसिपको कुरा भए पनि जनताको नेटवर्कको अधिकार चाहिँ एउटा मानव अधिकार समान हुने भएकोले यो ट्रान्जिसन पिरियडलाई पनि कसरी सफलतापूर्वक सुरक्षित रूपमा अगाडि बढ़ाउने र सबैले प्रयोग गरिरहनु भएका सिमहरू चाहिँ त्यो ओनरसिपको प्रक्रिया जे सुकै रहे पनि स्मुथली कसरी चलाउन सकिन्छ, चलाउनु पर्छ भन्ने बारेमा पनि सरकार दूरसंचार प्राधिकरणले त्यसमा गम्भीरतासहित अहिलेदेखि नै काम शुरूआत गरिसकेको छ, अध्ययन गर्ने काम पनि अगाडि बढ़िसकेको। नेपाल टेलिकमको दूरसंचार सेवा सुदृढीकरण र विस्तारको लागि भएको र हुँदै गरेको केही कामहरूको बारेमा म जानकारी दिन चाहन्छु। मोबाइल सेवा गुणस्तर र भरपर्दो बनाउन नयाँ 200 टावरको टेण्डर मूल्याङ्कनको चरणमा रहेको छ। त्यो छिट्टै मूल्याङ्कन टुङ्गिसकेपछि, त्यो सप्लाई भइसकेपछि जडानको कार्य अगाडि बढ़छ। यस्तै देशभर मोबाइल नेटवर्कको समस्या समाधानको लागि 1597 स्थानमा 2G र 4G सेवा सञ्चालनका लागि उपकरणको टेण्डर सकेसम्म यसै हप्ताको अन्त्यसम्ममा, नभए पनि अघिल्लो अर्को हप्ताको शुरूआतमा त्यो टेण्डर प्रक्रियामा जानेछ र त्यो टेण्डर भइसकेपछि झण्डै हामीसँग 1800 टावर त्यो इक्विपमेन्टहरू आइसकेपछि चाहिँ नेपाल टेलिकमले पूरै प्लान गरिसकेको छ। कुन जिल्लामा कति, तराईमा कसरी काम गर्ने, पहाड़मा कसरी काम गर्ने, कुन कुन जिल्लामा कति कतिवटा टावरहरूको आवश्यकता छ भन्ने कुरा सिस्टमेटिक रूपमा एसेस गरिसकेको छ। त्यो आधारमा चाहिँ हामीले अहिलेदेखि नै नेपाल टेलिकमलाई चाहिँ कसरी हुन्छ छिटो छरितो रूपमा चाहिँ यो काम सम्पन्न गर्न, एकातिर टेण्डर गरेर सामान ल्याउनै अन्तर्राष्ट्रिय टेण्डरको आफ्नै प्रक्रियाहरू छन् र ल्याइसकेपछि पनि त्यसलाई विभिन्न माध्यमबाट कम्पनीहरूको थ्रुबाट चाहिँ इन्स्टल गर्नुपर्ने हुनाले त्यसको लागि गम्भीरतासहित, किनभने शुरूमा एकदमै लामो समय सीमा मैले प्राप्त गरेको थिएँ तर अहिलेको समय अनुसारको 1 वर्षभित्र तपाईँहरूले जसरी पनि यो काम गरिसक्नुपर्छ भनेर यहाँहरूको आवाजलाई चाहिँ मैले मुखरित गरेर त्यो बन्दोबस्त मिलाउने गरी यो प्रक्रिया अगाडि बढ़ेको कुरा जानकारी गराउन चाहन्छु। त्यसै गरी नेपालको 7 प्रदेशमा रहेका टावरहरूमा ब्याट्री ब्याकअपका लागि चालू आर्थिक वर्षको 3 महिनाभित्र 600 स्थानहरूमा पावर ब्याकअप अपडेट गरिसकिएको छ। ग्रामीण क्षेत्रमा 8-10 घण्टा र शहरी क्षेत्रमा 4-6 घण्टासम्म विद्युत नभएको बेला ब्याकअप दिने गरी त्यो व्यवस्था गरिएको हो। करिब 500 ब्याट्री मौजदात रहेको छ अहिले नेपाल टेलिकमसँग। आगामी 3 महिनाभित्र आवश्यक भएको स्थानमा ब्याकअप अपडेट गरिसकिनेछ। थप 200 स्थानमा ब्याट्रीको
200 स्थान ब्याट्रीहरूको टेण्डर प्रक्रिया अगाडि पनि बढ़ेको जानकारी गराउन चाहन्छु। सोलर साइटहरूको कार्य सम्पादन तथा आपूर्तिको विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्यले 32 विद्यमान सोलर साइटमा पावर व्यापक प्रणाली तथा सोलर प्रणालीको क्षमता वृद्धि गर्ने कार्यको लागि गरिएको बुलपत्रको सम्झौता अन्तिम चरणमा रहेको जानकारी पनि गराउन चाहन्छु। यसको अतिरिक्त सम्भव भएसम्म 84 सोलर साइटहरूलाई राष्ट्रिय विद्युत प्रसारणसँग जोड्ने कार्यको लागि ऊर्जा मन्त्रालयसँग पनि समन्वय भइसकेको जानकारी म सम्मानित सदनलाई गराउन चाहन्छु। राष्ट्रिय विद्युत प्रसारण नपुगेको क्षेत्रहरूमा नेपाल टेलिकमको सोलर साइटहरूमा ब्याट्री र उपकरण तथा ब्याट्री जोड्ने तारहरू व्यापक रूपमा चोरी हुने गरेको छ। साथै कतिपय टावरहरूमा विभिन्न समयमा तोड़फोड भई भौतिक क्षति पनि हुने गरेको छ। त्यसका कारणले पनि कतिपय ठाउँहरूमा चाहिँ समस्या देखिने गरेको छ। यसले गर्दा टेलिफोनको नेटवर्कमा बेला बेलामा समस्या देखिएको छ। यस्ता कार्यहरू गर्नेप्रति सरकार निर्मम हुनेछ र कड़ा कार्यवाही हुने जानकारी पनि गराउन चाहन्छु। अब संचार दूरसंचारसँग सम्बन्धित नै केही स्पेसिफिक प्रश्नहरू पनि थिए। साउन 14 गते माननीय कालीबहादुर सहकारीले प्रश्न गर्नुभएको थियो। यो युग संचारको युग हो तर कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर 4 र 5 नेपाल टेलिकमको टावरले काम नगर्दा नागरिकलाई शास्ति भएको छ। त्यो भएर नेपाल टेलिकमलाई निर्देशन दिए सेवा सञ्चालन गराउनु पर्यो भनेर उहाँले भन्नुभएको थियो। स्थानीय जलविद्युत मर्मत सम्हारका कारण कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर 4 र 5 लागि मालकोटमा रहेको टावरको विद्युत आपूर्तिमा समस्या उत्पन्न भएको थियो। माननीयले यो प्रश्न उठाउनु भए लगत्तै साउन 19 गते उक्त साइटमै प्राविधिक टोली पुगेर आवश्यक मर्मत गरी प्रणाली सञ्चालनमा ल्याइसकेको जानकारी म गराउन चाहन्छु। त्यसै गरी साउन 19 गते माननीय देवराज पाठकले दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 भारतसँग जोड़िएका 22 नाकाहरूमा संचारको सुविधा छैन भनेर प्रश्न उठाउनु भएको थियो। त्यो ठाउँ ठाउँमा नेटवर्क कमजोर रहेको कुरा बताउन खोज्नु भएको हुनुपर्छ। दाङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर 1 अन्तर्गत भारतसँग जोड़िएका 22 नाकाहरूमा नेपाल टेलिकमका 12 टावरहरू सञ्चालनमा रहेको जानकारी गराउन चाहन्छु। टावरको क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई प्रभावकारी गराउनको लागि आर्थिक वर्ष 83-84 थप 8 टावरहरू निर्माण गर्ने योजनामा रहेको कुरा पनि म जानकारी गराउन चाहन्छु। त्यस्तै जेठ 1 गते माननीय तारा प्रसाद जोशीले सुदूरपश्चिमका पहाड़ी जिल्लामा विद्युत र टेलिफोन सेवा सुदृढ छैन, खास गरी डडेलधुराको आलिताल जोगबुडा परशुराम क्षेत्रका ग्रामीण क्षेत्र र भागेश्वरको ग्रामीण क्षेत्रमा विद्यालय तथा ग्रामीण क्षेत्रका सरकारी कार्यालयमा समस्या छ, शीघ्र समाधान होस् भनेर यो महत्वपूर्ण कुरा उठाउनु भएको थियो। विद्युत डडेलधुरा जिल्लाको विभिन्न स्थानीय निकायहरूमा नेपाल टेलिकमले अहिलेसम्म 35 टावर मार्फत दूरसंचार सेवा सञ्चालनमा ल्याएको छ। चालू आर्थिक वर्ष 83-84 थप 11 स्थानमा नयाँ टावर स्थापना गरी सेवा सञ्चालन गर्ने योजना रहेको जानकारी गराउन चाहन्छु। विद्युत नभएको र सोलर मात्र जडान भएका टावरहरूमा स्थायी समाधानको लागि छिटोभन्दा छिटो उक्त स्थानमा राष्ट्रिय विद्युत प्रसारण जडान गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग छलफल भई कार्यान्वयनमा रहेको जानकारी पनि गराउन चाहन्छु। त्यसै गरी माननीय प्रशान्त उप्रेतीले मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर 2 थाहा नगरपालिका कैलाश राक्सिराङ मनहरी भीमफेदी लगायतका ग्रामीण भेगमा टेलिफोन नेटवर्क सम्बन्धी समस्या रहेको जानकारी गराउनु भएको थियो। मकवानपुर जिल्लाको क्षेत्र नम्बर 2 राक्सिराङ गाउँपालिका वडा नम्बर 5 चैनपुर र मनहरी गाउँपालिका सुनाचुरीमा 2 टावरहरू दशैं अगाडि नै सञ्चालनमा आउने गरी कार्य भइरहेको जानकारी गराउन चाहन्छु। यो अहिले यहाँसँग मैले शेयर गरेको सम्पूर्ण कुराहरू अहिले भर्खरै नेपाल टेलिकमसँग चाहिँ अपडेट लिएर म दिँदैछु, कुनै धेरै अगाडिको डाटा होइन यो। यसै आर्थिक वर्षभित्र कैलाश गाउँपालिकाको कानडाँडा र बकैया गाउँपालिकाको बकैयामा 2 टावरहरू तिहार लगत्तै सञ्चालनमा आउने गरी कार्य भइरहेको जानकारी पनि गराउन चाहन्छु। मनहरी गाउँपालिकामा 2, इन्द्रसरोवर गाउँपालिकामा 1, कैलाश गाउँपालिकाको डाँडाखरकमा 1, नामतारमा 1,
त्यसै गरी भारतामा एउटा थाहा नगरपालिकाको 54 एकवटा टावर निर्माणको क्रममा रहेको छ। यस लगायत अन्य ठाउँहरूमा पनि आवश्यकता अनुसार स्तरोन्नतिको कार्य भइरहेको छ। मान्यज्यूहरूले उठाउनु भएको जिल्ला र क्षेत्रगतसँग सम्बन्धित मैले केही जवाफहरू दिए। जसले प्रश्न गर्नु भएको छैन र जसले चाहिँ यो विषय उठाउनु भएको छैन, ती जिल्लाहरूमा कुनै पनि प्लान भएको छ कि छैन भन्ने जस्तो पनि यहाँलाई जिज्ञासा हुन सक्ला। हरेक जिल्लाहरूमा चाहिँ नेपाल टेलिकमले कहाँ कहाँ के आवश्यकता छ भनेर आफैले असेस गरेर योजना अगाडि बढाइरहेको छ। मैले भने हामी छिट्टै नै 1600 टावरहरूको चाहिँ इक्विपमेन्टहरूको चाहिँ बिडिङ गरेर चाहिँ त्यसलाई प्रोक्योरमेन्टको क्रममा अगाडि बढ्दैछौ। त्यो हुनाले धेरै गुनासो आएको ठाउँहरूको बारेमा यहाँहरूले चाहिँ मन्त्रालयमा जानकारी गराइदिनु भयो भने त्यसले सहयोग नै पुर्याउनेछ। तर आवाज नउठाउँदाखेरि चाहिँ कुनै ठाउँमा काम हुँदैन कि भन्ने सन्देह छ भनेदेखि त्यो नराख्नु हुनका लागि पनि म मान्यज्यूहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, अब म सामाजिक सञ्जालका बारेमा उठेका प्रश्नहरूको बारेमा जवाफ दिन गइरहेको छु। सबभन्दा पहिला साउन 22 गते माननीय भीम कुमारी बुढा मगरले राख्नुभएको थियो प्रश्न। सामाजिक सञ्जाल प्रयोग गरी हेरेसमेन्ट, बुलिङ र ठगी गरी वितण्डा मचाउनेलाई कड़ा कार्यवाही होस्। मान्यहरू समेतले सामाजिक सञ्जालबाट हेरेसमेन्ट भोग्नु परेको छ भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, अब म सामाजिक सञ्जालका बारेमा उठेका प्रश्नहरूको बारेमा जवाफ दिन गइरहेको छु। सबभन्दा पहिला

हामी सबै जसोको यो दैनिक विषय हो, यसमा मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यो जति जरूरी विषय हो त्यति नै सेन्सिटिभ विषय पनि हो, त्यो हिसाबले सबै योसँग सम्बन्धित स्टेक होल्डर्सहरूसँग सिरियसली कन्सल्टेसन गरेर एउटा बलियो कानूनी आधार बनाएर मात्रै सामाजिक सञ्जाललाई चाहिँ यसको सदुपयोग मात्रै हुने, दुरूपयोग नहुने गरी अगाडि बढ़ाउन सक्छ भन्ने खालको मन्त्रालयको अण्डरस्ट्याण्डिङ रहेको छ। सामाजिक सञ्जालबाट भएका ठगी तथा ह्यारेसमेन्ट लगायतका उजुरी तथा निवेदनलाई कार्यवाहीको लागि सरकारका विभिन्न निकायमा पठाउने काम पनि गरिरहेको छ, भइरहेको छ। यससँग सम्बन्धित केही विषय आम संचार विधेयक र प्रेस काउन्सिल विधेयकसँग पनि जोडिन्छ। ती दुई विधेयकहरू पनि तर्जुमाको तयारीमा छन्, छिट्टै सदनमा ती विधेयकहरू आउनेछन् र यहाँहरू सबैको एकदमै महत्वपूर्ण योगदान सहित विधेयकहरू अगाडि बढ़िसकेपछि पनि त्यसले यसमा केही योगदान गर्नेछ भन्ने मेरो विश्वास छ। आम संचार माध्यमहरूमा गलत भ्रामक सूचनाहरू सम्प्रेषण हुने प्रवृत्तिलाई समेत मध्यनजर गरेर कानूनी प्रावधानहरू विधेयकमा समायोजन गरिएको कुरा म सम्माननीय सभामुख महोदय मार्फत यहाँहरूलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी यस मन्त्रालयको आर्थिक वर्ष 83-84 कार्यक्रम अन्तर्गत सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशन प्रसारण हुने सामग्रीहरूको फ्याक्ट चेक तथ्य जाँच गर्ने एउटा अध्ययन पनि अगाडि बढ़ेको कुरा पनि जानकारी गराउन चाहन्छु। यस सम्बन्धमा सम्बन्धित मन्त्रालय जस्तै गृह मन्त्रालय र साइबर ब्यूरोसँग पनि बेला बेलामा आवश्यक छलफल समन्वय र सहकार्य भइरहेको जानकारी पनि म गराउन चाहन्छु। 2083 भदौ 5 गते माननीय झबीलाल डुम्रेले यस्तै विषयमा प्रश्न राख्नुभएको थियो, नियतपूर्वक गलत भ्रामक र प्रमाणविहीन समाचार सम्प्रेषण गर्ने संचारकर्मी संचार गृहलाई कानूनी रूपमा जवाफदेही बनाउने स्पष्ट व्यवस्था तत्काल आवश्यक छ भनेर आवाज उठाउनु भएको छ। म हार्दिकतासहित मान्यज्यूहरूलाई अनुरोध गर्न चाहन्छु, यो यहाँहरूकै हातमा छ। अब विधेयक एउटा लीगल फ्रेमको रूपमा विधेयक आउँछ, यहाँहरूले नै त्यसलाई कानून बनाएर पठाउने हो। यहाँहरूको योगदान रह्यो भनेदेखि त्यो अवश्य पनि गर्न सकिनेछ। उहाँले सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर चरित्र हत्या गर्ने, झुटा सूचना फैलाउने, भ्रम सृजना गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ भन्नुभएको छ। पत्रकारितामा न्यूनतम ज्ञान, तालिम, आचार संहिता र व्यावसायिकता मापदण्ड अनिवार्य बनाउनुपर्छ। पत्रकारितालाई नियन्त्रण होइन मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउने गरी आवश्यक कानूनी व्यवस्था गर्न सरकार र सदनको गम्भीर ध्यानाकर्षण गराउँछु भन्नुभएको छ। यो विषयमा सरकार शुरूदेखि नै गम्भीर रूपमा लागेको हो। गम्भीर्यसहित तयार गरेर एउटा प्रेस काउन्सिल विधेयक चाहिँ अब सम्भव भएसम्म यही तपाईँको सदनमा छिट्टै केही दिनभित्रै आउने गरी तयार भएको छ। यसमा एकदमै रचनात्मक रूपमा सदनको भूमिकाको अपेक्षा मैले गरेको छु। त्यसै गरी यससँग सम्बन्धित अर्को आम संचार विधेयक पनि छिट्टै आउनेछ र आम संचार माध्यमहरूमा गलत भ्रामक सूचनाहरू सम्प्रेषित हुने प्रवृत्तिलाई मध्यनजर गरेर कानूनी अन्य प्रावधानहरू कहाँ के गर्नुपर्छ त्यो गर्नको लागि पनि सरकार तयार रहेको छ। यस मन्त्रालयको यसै आर्थिक वर्षको कार्यक्रम अन्तर्गत अघि जानकारी गराइहाले मैले त्यो फ्याक्ट चेकसँग सम्बन्धित अध्ययन पनि प्रक्रियामा रहेको छ। त्यसै गरी पत्रकारितालाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन प्रेस काउन्सिल नेपाल लगायतका संस्थाले आवश्यक कार्य गरिरहेको छ। प्रेस काउन्सिल नेपाललाई यति बलले पुगेन, प्रेस काउन्सिल नेपाललाई यति अधिकारले पुगेन भन्ने पटक पटक त्यो आवाज उठ्ने गरेकोले प्रेस काउन्सिल नेपाललाई बलियो बनाउने गरी विधेयक तयार भएको छ र अब त्यसले कानूनको स्वरूप ग्रहण गरिसकेपछि मेरो विचारमा यसमा अझै बलसहित त्यो संस्थाले काम गरेर चाहिँ आचार संहिता लागू गराउन र पत्रकारिताको क्षेत्रलाई चाहिँ मर्यादित, व्यवस्थित र प्रोफेसनल व्यावसायिक बनाउन चाहिँ महत्वपूर्ण योगदान दिनेछ भन्ने मैले विश्वास लिएको छु। चरित्र हत्यासँग सम्बन्धित उजुरी उप नेपाल प्रहरीको साइबर ब्यूरो युनिट र साइबर सुरक्षा केन्द्रले आवश्यक कार्यवाही गरिरहेको पनि छ। यससँग सम्बन्धित आम संचार अघि मैले यो कुरा बताइ पनि हाले। त्यसै गरी माननीय टुकाभद्र हमालले यो भाद्र 1 गते नै मोबाइल, सामाजिक सञ्जाल, अनलाइन डिजिटल प्रविधिको विस्तार

0: सँगै साइबर ठगी नियन्त्रणमा सरकारको भूमिका के रहेको छ भनेर गर्नुभएको थियो। साइबर ठगी नियन्त्रण गर्न सूचना तथा संचार मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी को साइबर ब्यूरो, नेपाल दूरसंचार प्राधिकरण लगायतका सम्बन्धित निकायहरूको बीचमा चाहिँ परस्पर समन्वय सहकार्य भइरहेको छ र के कस्तो कानूनी प्रावधानले चाहिँ यस्ता विषयहरूलाई चाहिँ निश्चित गर्न सकिन्छ भनेर तयारी गरिरहेको जानकारी पनि म गराउन चाहन्छु। साइबर ठगी सम्बन्धमा दूरसंचार प्रदायक निकायहरू मार्फत मोबाइलमा सीआरबीटी मार्फत जनचेतनामूलक सन्देश पनि प्रवाह भइरहेको जानकारी गराउन चाहन्छु। अनलाइन बेटिङ साइट तथा एपहरू नेपाल दूरसञ्चार प्राधिकरण मार्फत अहिलेसम्म 3,05,000 भन्दा बढ़ी युनिक बेटिङ साइटहरू र नयाँ बेटिङ एपहरूलाई पहिचान र बन्द गर्ने कार्य भइसकेको जानकारी पनि गराउन चाहन्छु। त्यसै गरी सोही दिन माननीय प्रभा कार्कीले यही विषयमा प्रश्न राख्नुभएको थियो। सरकारले द्रुत सूचना प्रवाह, उच्च डिजिटल साक्षरता, पारदर्शी नियमनलाई राष्ट्रिय प्राथमिकतामा राखोस्, साथसाथै एकजुट भई यो दुष्प्रचारको चक्रलाई हामी तोड्न अघि बढ़ौं भन्ने खालको कुरा राख्नु भएको थियो। म त्यसको प्रशंसा गर्न चाहन्छु। उहाँले राख्नु भएको कुरा एकदमै जरूरी हो। सत्य सूचना प्राप्त गर्ने नागरिकको मौलिक हकको त्यो हक त्यो अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको छ। डिजिटल साक्षरता, सामाजिक सञ्जालको दुरूपयोग र अपुष्ट सूचना प्रवाहलाई रोक्न मन्त्रालयले उच्च डिजिटल साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरूलाई पनि प्राथमिकतामा रहेको जानकारी गराउन चाहन्छु। अनलाइन तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक र असत्य सूचनालाई व्यवस्थित तथा नियमन गर्न कानूनी एवं नीतिगत सुदृढीकरणको लागि पनि मन्त्रालयले काम गरिरहेको बेहोरा जानकारी गराउन चाहन्छु। त्यस्तै भदौ 3 गते माननीय बसुमाया तामाङले नेपालको संविधानको धारा 28 लाई उद्धृत गर्दै नागरिकको गोपनीयताको हकको बारेमा प्रश्न उठाउनु भएको थियो। कसैको व्यक्तिगत जीवनमा आघात पुग्ने गरी गैर कानूनी रूपमा भिडियो तस्विर खिचेर सार्वजनिक गर्नु दण्डनीय अपराध हो। काभ्रेको उदाहरण दिएर उहाँले त्यो प्रश्न राख्नु भएको थियो। नेपालको संविधानको धारा 28 ले नागरिकको गोपनीयताको हकलाई सुनिश्चित गरेको छ र कसैको व्यक्तिगत जीवनमा आघात पुग्ने गरी गैर कानूनी रूपमा भिडियो वा तस्वीर खिचेर सार्वजनिक गर्नु दण्डनीय अपराध हो। यस किसिमका घटना सम्बन्धी विषयमा गृह मन्त्रालय र सम्बद्ध सुरक्षा निकायसँग समन्वय गरी गैर कानूनी कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याउन कड़ा कार्यवाही गर्न मन्त्रालयले आवश्यक समन्वय गरिरहेको जानकारी गराउन चाहन्छु। नागरिकको व्यक्तिगत गोपनीयताको हनन रोक्न र यस प्रकारका गतिविधि विरूद्ध शून्य सहनशीलताको नीति अपनाउन मन्त्रालय दृढ़ रहेको जानकारी पनि गराउन चाहन्छु। त्यसै गरी माननीय पद्मा कुमारी अरियालले भदौ 8 गते राख्नुभएको प्रश्न थियो। सामाजिक सञ्जालकै बारेमा छ। जथाभावी प्रयोग भएको छ, अराजकता फैलिएको छ, बाल बालिकाहरूमा विविध किसिमको मानसिक समस्या देखिएको छ। अस्ट्रेलिया लगायतका देशमा चाहिँ निश्चित उमेर समूहभन्दा तलका बाल बालिकालाई चाहिँ सामाजिक सञ्जाल उपयोग गर्न नदिने भन्ने जुन नियम रहेको छ, यस्तो खालले सरकारले के गर्नुपर्छ अथवा सञ्जालको प्रयोगमा चाहिँ निश्चित मापदण्ड लागू गर्नु पर्यो भन्ने उहाँको प्रश्न थियो। सामाजिक सञ्जालको जथाभावी प्रयोगका कारण समाजमा बढ़ेको अराजकता, पारिवारिक विखण्डन र बाल बालिकाहरूमा देखिएको मानसिक समस्या सम्बन्धी सवालप्रति यस मन्त्रालयको गम्भीर ध्याकर्षण भएकै छ। बाल बालिकाहरूलाई सामाजिक सञ्जालको नकारात्मक प्रभावबाट जोगाउन विभिन्न मुलुकहरूले अवलम्बन गरेका उमेरगत प्रतिबन्ध तथा नियमनकारी मापदण्डहरूका असल अभ्यासहरूलाई अध्ययन गरी नेपालको आवश्यकता र सन्दर्भ सुहाउँदो निश्चित मापदण्ड र नियमनकारी व्यवस्था लागू गर्न आवश्यक गृह कार्य अगाडि बढ़ाइसकिएको कुरा म जानकारी गराउन चाहन्छु। त्यसै गरी माननीय शाहजान खातुनले सोही दिन हालै 3 वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानको गोप्य भिडियो कसरी बाहिरियो, कसले खिच्यो, सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भन्नुभएको छ। पीड़ित परिवार र न्यायको पर्खाईमा रहेका संवेदनशील समयमा यस्ता भिडियोहरू सामाजिक सञ्जालमा आउनु निन्दनीय र गैर कानूनी कार्य हो। यस्तो सामाजिक सञ्जालमा अब जस्तो अहिले यो विश्वभर एकदमै ठूलो च्यालेन्जको रूपमा चाहिँ यो समस्या आइरहेको छ। यो हाम्रो देशले मात्रै भोगिरहेको समस्या होइन र हामीसँग एउटा त्यस्तो जादूको छडी पनि छैन जुन कुराले चाहिँ सामाजिक सञ्जालमा आएका गैर कानूनी कुराहरूलाई चाहिँ एकैचोटि हटाउन सकियोस्। यसका निश्चित विधिहरू छन्। एउटा लोकतान्त्रिक मुलुक हो हामी, त्यो किसिमले अभिव्यक्ति स्वतन्त्रताका कुराहरू यही सदनमा फेरि उठि नै हाल्छ। त्यो हिसाबले जोगिएर अभिव्यक्ति स्वतन्त्रताको विरूद्ध नहुने गरी र गैर कानूनी र अमानवीय काम नहुने गरी काम गर्नको लागि चाहिँ मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणसँग मिलेर र दूरसञ्चार सेवा प्रदायक र विभिन्न इन्टरनेट सर्भिस प्रोभाइडरहरूसँग चाहिँ मिलेर हामीलाई जानकारी पाएसम्म हामीले सकेसम्म चाहिँ यस्ता गलत खालका गैर कानूनी खालका कसैको इज्जत कसैको जिन्दगीसँग जोडिएका विषयहरूका यस्ता भिडियोहरूलाई चाहिँ कसरी बन्द गर्न सकिन्छ त्यो कुनै कसैको अभिव्यक्ति स्वतन्त्रताको विषय होइन कसैको मानव अधिकारको विरूद्धको विषय हो भन्ने बारेमा त्यसलाई इस्टाब्लिस गर्नको लागि चाहिँ मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी गराउन चाहन्छु र यहाँहरूलाई जानकारी भएकै विषय हो। उक्त भिडियो खिच्ने र सार्वजनिक गर्ने प्रहरीले गृह मन्त्रालयले कार्यवाहीको प्रक्रिया अगाडि बढाइसकेको पनि छ। त्यसै गरी भाद्र 26 गते शून्य समयमा माननीय ध्रुवराज राईले सामाजिक सञ्जालमा गाली गलौज गर्ने तथा छोरी चेली आमा दिदी बहिनी सँगै बसेर हेर्नै नसकिने सामग्री आएको र यही विषयमा प्रश्न गर्नुभएको छ। सामाजिक सञ्जाल नियमन गर्ने छुट्टै कानूनी व्यवस्था रहेको छैन। अहिले विद्युतीय कारोबार ऐन 2063 परीक्षण 9 अन्तर्गत चाहिँ निश्चित कसुरको आधारमा साइबर ब्यूरो मार्फत कार्यवाही हुने गरेको छ। प्रविधिमा भएको विकास र प्रयोगको विस्तारसँगै सामाजिक सञ्जालको प्रयोग पनि व्यापक रूपमा बढ़ेको छ र सामाजिक सञ्जाललाई थप व्यवस्थित र नियमित गर्न छुट्टै कानूनी व्यवस्था गर्ने मन्त्रालयको तयारी रहेको छ। यति धेरै मान्यज्यूहरूले सामाजिक सञ्जालबाट आफू पनि पीड़ित भएर र आफूले देखेको अरूको पीड़ाको बारेमा पनि बोलिसक्नु भएको छ र मन्त्रालयले पनि गम्भीरतापूर्वक सामाजिक सञ्जाललाई कसरी व्यवस्थित र उपयोगी बनाउन सकिन्छ र यसको गलत प्रयोगलाई चाहिँ कसरी हतोत्साही गर्न सकिन्छ निरुत्साहित गर्न सकिन्छ भनेर यसमा हामी गम्भीरतापूर्वक लागिरहेका छौं र सकेसम्म चाँडो सदनमा योसँग सम्बन्धित विधेयक पनि अवश्य पनि आउनेछ त्यसको प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु। यो सँगसँगै डिजिटल साक्षरता नियमन सामाजिक सञ्जालको दुरूपयोग र अपुष्ट सूचना अश्लीलताजन्य विषयवस्तुको प्रवाहलाई रोक्न चाहिँ उच्च डिजिटल साक्षरता अभिवृद्धि गर्ने केही कार्यक्रमहरू पनि मन्त्रालयहरूसँग रहेका छन् र मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरूसँग चाहिँ क्लोज कोअर्डिनेशन गरेर हामीले गरिरहेको कामलाई अझै प्रभावकारी बनाउन चाहिँ मन्त्रालय तदारुकतासहित अगाडि बढ़िरहेको म जानकारी गराउन चाहन्छु। त्यसै गरी पत्रकारितातर्फ एउटा प्रश्न थियो माननीय समीक्षा बास्कोटाको भाद्र 30 गते आईसीयू अस्पतालको आईसीयूमा बिरामीको निश्चित प्रोटोकलमा आधारित भई निगरानी गरी उपचार गरिन्छ यो कक्ष संवेदनशील हुन्छ। मैले पछि यो दुईवटा ह्याम्स हस्पिटल र अर्को सैनिक अस्पतालमा भएको घटनालाई लिएर चाहिँ प्रश्न बाहिर पनि धेरै उठेको यो विषयमा विशेष गरी आकर्षित हुने भनेको पत्रकारिताको आचार संहिता र चिकित्सा क्षेत्रको आचार संहितासँग सम्बन्धित दुईटा संस्थाहरू प्रेस काउन्सिल नेपाल र नेपाल मेडिकल काउन्सिल दुवै संस्थाहरूसँग चाहिँ क्लोज कोअर्डिनेशनमा चाहिँ मन्त्रालयले चाहिँ काम गरिरहेको छ र विशेष गरी प्रेस काउन्सिल नेपालले चाहिँ सम्बन्धित सबै यो घटनासँग जोड़िएका सबै पक्षहरूलाई चाहिँ पत्राचार गरेर सत्य तथ्य बुझेर यो विषयमा के भएको हो भनेर छिट्टै यो बारेमा धारणा पनि ल्याउनेछ। यसको बारेमा पत्रकारिताका मापदण्ड सिद्धान्तहरूले के भन्छ प्रेस काउन्सिल नेपालको आफ्नै आचार संहिताले के भन्छ त्यसको बारेमा पनि जानकारी आउनेछ र विधि पनि प्रेस काउन्सिल नेपालले नै बनाएर यो विषयमा चाहिँ अनुगमन सहित अझ बढ़ी सक्रिय रूपमा बलियो रूपमा चाहिँ यो काम गर्नुपर्छ जस्तो लाग्छ। त्यसको प्रतिबद्धता नेपाल प्रेस काउन्सिल नेपालले चाहिँ व्यक्त गरेको छ यहाँहरू समक्ष म जानकारी गराउन चाहन्छु। अब दोस्रो प्रश्न पत्रकारितासँग सम्बन्धित पत्रकारिता क्षेत्रलाई राज्यको चौथो अंगको रूपमा लिइन्छ विज्ञापन नीतिले संचार क्षेत्रलाई तर्साउने कार्य बन्द गरी स्वतन्त्र प्रेसको सम्मान गर्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु भन्नुभएको छ। स्वतन्त्र प्रेसको सम्मान गर्न यो सरकारलाई मान्यज्यूहरूले दुःख गर्नु पर्दैन यो सरकार संवेदनशील छ त्यो विषयमा स्वतन्त्र प्रेस मानव अधिकार बराबर हो यसमा दखल पुर्याएर लोकतन्त्र बलियो हुन्छ भन्ने भ्रममा यो सरकार छैन, यसमा हामी पूर्ण प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु। यो नेपालको संविधानले ग्यारेन्टी गरेको हक तथा यो चाहिँ संचारको हक तथा सूचनाको हकसँग सम्बन्धित व्यवस्था पनि हो, ऐनले पनि सुनिश्चित गरेको छ यो कुरा, यसमा सरकारलाई कुनै पनि भ्रम छैन। यो हामीले एउटा नयाँ विज्ञापन नीति 2083 पनि ल्याएका छौं। विज्ञापन बजारलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, विज्ञापन बजारलाई चाहिँ कसरी भाइब्रेन्ट बनाएर चाहिँ मीडिया सेक्टरलाई चाहिँ सेल्फ सस्टेन बन्ने वातावरण कसरी बन्न सकिन्छ भन्ने बारेमा सरकारले र विज्ञापन बोर्डले तयार गरिरहेको छ। मसँग लामो लिस्ट छ विज्ञापन बोर्डले के गर्दैछ भनेर मलाई सब्मिट गरेको। अब अहिले समय यसै पनि धेरै गइसकेको छ, यति भन्न चाहन्छु। अब अघि माननीय राजीव खत्रीले पनि ध्यानाकर्षण गराइसक्नु भएको छ, सरकारको विज्ञापनले अथवा सरकारले दिएको दिएर टिकेको मीडियाले लोकतन्त्रको रक्षा कति गर्न सक्छ अथवा टिक्न कति सक्छ, यो एकदमै ठूलो प्रश्न छ। बरु सरकारको समन्वयमा यो विज्ञापन क्षेत्रलाई नै कसरी भाइब्रेन्ट बनाउने र राम्रो गर्ने सेल्फ सस्टेन वेमा चाहिँ टिक्न सक्ने मीडियाहरूलाई चाहिँ काम गर्ने वातावरण कसरी राम्रो गराउने भन्ने विषयमा चाहिँ सरकार केन्द्रित रहेको छ। लोक कल्याणकारी विज्ञापनको बारेमा त म एकछिनपछि बताउने नै छु। मान्य खुशबू ओलीले भाद्र 30 गते विशेष समयमा यो राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजनमा प्रसारित केही कार्टुन सामग्रीले समेत धर्मान्तरणलाई प्रवर्धन गरेको देखिन्छ। गाउँ गाउँका विपन्न बस्तीमा धर्मान्तरणको अभियान चलाउने तथ्यबीच बाल बालिकाको बाल मनोविज्ञानलाई लक्षित गर्दै कार्टुन मार्फत धर्मान्तरणलाई प्रभाव पार्ने प्रयास भइरहेको छ। राष्ट्रिय संचार माध्यमले यस्तो सामग्री प्रसारण गर्न कति उचित कति जिम्मेवार छ भनेर प्रश्न राख्नु भएको थियो। धर्मान्तरणलाई प्रवर्धन गर्ने, धर्मको बारेमा गलत प्रचार गर्ने कुनै पनि सामग्री कुनै पनि संचार माध्यमले प्रसारण गर्नु हुँदैन भन्ने कुरामा सरकार सचेत छ, सरकार संवेदनशील छ। मान्यज्यूले यो प्रश्न उठाउनुभन्दा धेरै अगाडि नै मैले यो विषय मेरो मन्त्रालय अन्तर्गतको पीएसपीएन भएको कारणले गर्दाखेरि यो कुरा जानकारी गराइसकेको हो। अब सम्पूर्ण रूपमा कुनै पनि धार्मिक कार्यक्रम चाहिँ समय बेचेर प्रसारण गर्ने अनि जस्तो बनाएर ल्याइदियो त्यो बजाउने प्रक्रिया बन्द हुनुपर्छ भनेर स्पष्ट रूपमा निर्देशन गरिएको जानकारी म गराउन चाहन्छु र अब त्यस्तो गल्ती नदोहोरिने अपेक्षा राख्दछु म पब्लिक सर्भिस ब्रोडकास्टिङ नेपालको तर्फबाट। धर्म सबै बराबर हो, सबै धर्महरूको सम्मान हुनुपर्छ। नेपाल टेलिभिजन रेडियो नेपालले आफैले धर्मको बारेमा संवेदनशील भएर कार्यक्रमहरू बनाउन पनि सक्छ होला, तर पैसाको लागि भनेर हाम्रा कुनै पनि निजी हुन् अथवा सार्वजनिक माध्यम हुन् पैसा लिएर अरूले बनाएको धर्मको कार्यक्रम बजाएर चाहिँ यो हाम्रो देशको जुन एउटा धार्मिक सहिष्णुताको वातावरण छ त्यो बिगार्नु हुँदैन भन्ने कुरामा सरकार सचेत छ र पीएसपीएन पनि अब सचेत रहेको कुरा म जानकारी गराउन चाहन्छु। हुलाकको बारेमा एउटा प्रश्न आएको रहेछ। माननीय प्रकाश चन्द्र परियारले साउन 19 गते कीर्तिमानी आरोही निर्मल पूर्जाको सम्मानार्थ हुलाक टिकट लगायत मरोड प्रणाम त गर्न सकिने राजकीय दायित्व पूरा गरोस् सरकारले भनेर राख्नुभएको थियो। यो निश्चित एउटा मापदण्ड पनि रहेछ नेपाल हुलाकसँग, कोही दिवंगत हुनुभएको 2 वर्ष पछाडि मात्रै प्रकाशन गर्न सकिने भन्ने, त्योभन्दा बाहेकको केही विधि पनि छ होला, छलफलमा छ। उहाँको सम्मानका लागि हुलाक टिकट प्रकाशन गर्ने सम्बन्धमा चाहिँ मन्त्रालय र हुलाक सेवा विभागबीच चाहिँ योभन्दा अगाडि छलफल भइसकेको छ। म यो यसको विषयमा निर्णय भइसकेपछि जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, अब म लगभग अन्त्यतिर रहेको छु। लोक कल्याणकारी विज्ञापनको बारेमा प्रश्न आएको थियो, माननीय आर्यन राईले विशेष समयमा बोल्नुभएको थियो, माननीय बुद्धिप्रसाद पन्तले पनि यो विषयमा प्रश्न राख्नुभएको थियो। लोक कल्याणकारी विज्ञापनको रकमलाई भाद्र 5 गते सूचना तथा संचार मन्त्रालयले जारी गरेको कार्य विधि मार्फत घटाउने र नियन्त्रण गर्ने कार्य संसदीय सार्वभौमिकतामाथिको अपमान हो। मलाई दुःख लाग्यो एकजना मान्यज्यूले यो सार्वभौमिकता संसदीय सार्वभौमिकताको परिभाषा कसरी बनाउनु भएको छ, यो कुनै सार्वभौमिकता, यस्ता प्रश्नहरू उठिसकेपछि म मान्यज्यूहरूलाई सविनय अनुरोध गर्न चाहन्छु। मन्त्रालयको ढोका खुल्ला छ, मलाई भन्नु भने बरु म तपाईँहरूबाट आउँला। यस्ता डिसिजनहरू किन भए, के आधारमा भए, के विधिमा टेकेर गरिए, के अनियमितता भएको थियो, यो भन्दा हाफाजाडली लोकतन्त्रको विरुद्धको यो युद्ध हो, यो चाहिँ तपाईँको संसदको अपमान हो, संविधानको अपमान हो भनेर यसरी हाफाजाडली यस्तो कुरा राखिदिनु भयो भने एउटा सिरियसली गम्भीरतापूर्वक काम गरिरहेका कुनै पनि व्यक्तिहरूमाथि निरुत्साहन हुन सक्छ। संसदमा बोल्ने भन्ने कुरा सामान्य होइन, एउटा तपाईँले ग्राउन्ड रियालिटीमा बसेर यथार्थता सहित प्रमाण सहित बोल्नुपर्ने हुन्छ। मलाई बुझाइदिनु होला कृपया, मन्त्रालयको ढोका खुल्ला छ, यो कसरी संसदीय सार्वभौमिकता प्रतिको अपमान हो, त्यो अपमानको विष सहन म तयार छु, तर म मैले गरेको निर्णयले चाहिँ कसरी चाहिँ एउटा जिम्मेवार लोकतन्त्रको लागि मैले काम गरेको हो र त्यो कार्यविधि आएको हो भन्ने बारेमा पनि जानकारी गराउँछु। लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकको हकको लागि अतुलनीय भूमिका खेलेका संचार माध्यमलाई प्रोत्साहन गर्नुको सट्टा नियन्त्रण गर्दा यो विषय नियन्त्रण र प्रोत्साहनको विषय होइन, यो विज्ञापनको विषय हो। विज्ञापन किन विज्ञापनको विषयमा निर्णय गरिएको हो भन्ने कुरा म तपाईँलाई प्रमाणसहित यो कुरा जानकारी गराउन चाहन्छु। एकातिर लोक कल्याणकारी विज्ञापन को उपादेयताको बारेमा त अघि मान्य राजीव खत्रीले पनि प्रश्न उठाइसक्नु भएको छ। संचार क्षेत्रभित्रैबाट पनि धेरै व्यक्तिहरूको चाहिँ यो विज्ञापन विभेदकारी भयो र खारेज हुनुपर्छ भन्ने आवाज पनि आइरहेको छ, र अहिले यो कार्यविधि आइसकेपछि केही व्यक्तिहरूले यसको बारेमा चासो र चिन्ता पनि व्यक्त गर्नुभएको छ। त्यो चासो र चिन्तालाई पनि म सम्मान व्यक्त गर्न चाहन्छु। गत वर्षको महालेखा परीक्षकको प्रतिवेदनले प्रतिवेदनको 10.3 विज्ञापन प्रकाशनको भुक्तानी दर सम्बन्धमा चाहिँ एउटा विषय उल्लेख गरेको छ महालेखा परीक्षक मलेपको प्रतिवेदनले। विज्ञापन नियमन गर्ने ऐन 2076 दफा 15(ठ) समानुपातिक रूपमा भुक्तानी हुने उल्लेख छ। विज्ञापन छापा माध्यमका लागि लोक कल्याणकारी विज्ञापन प्रकाशन सम्बन्धी कार्यविधि 2082 दफा 17 लोक कल्याणकारी विज्ञापन प्रकाशन बापत पत्र पत्रिकालाई भुक्तानी गरिने क्रमको मासिक दरमा दैनिक, अर्ध साप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक अन्तर्गत क, ख, ग र घ वर्गमा वर्गीकरण गरेको, साथै प्रेस काउन्सिलले आर्थिक वर्ष 78-79 पुनरावलोकन सहितको पत्र पत्रिका वर्गीकरण मूल्यांकन नतिजामा पत्र पत्रिकालाई संघ, प्रदेश र स्थानीय तह अन्तर्गत क, ख, ग र घ वर्गमा वर्गीकरण गरेको छ। पत्र पत्रिकालाई विज्ञापन बापत भुक्तानी गर्दा प्रेस काउन्सिलको वर्गीकरण लिएको देखिएन। कार्यालयले आगामी दिनमा पत्र पत्रिकाको वर्गीकरण अनुसार सोको कभरेज समेतलाई ध्यान दिई लोक कल्याणकारी भुक्तानी दिने व्यवस्था मिलाउनु पर्दछ भनेर लेख्यो। अब यसलाई यो सैद्धान्तिक बेरुजु यसलाई एड्रेस नगर्ने हो भने अर्को वर्ष बेरुजु आउँछ भन्ने कुरा छ। दुईटा कुरा, एउटा प्रेस काउन्सिल नेपालको प्रतिवेदनको आधारको वर्गीकरणलाई फलो किन नगरेको, विज्ञापन दिँदाखेरि वर्ग विभाजन हुन्छ भने त्यो वर्गीकरण अनुसार त्यो पत्रिकाको क्वालिटी कभरेज अनुसार किन नदिएको भन्ने प्रश्न भयो भनेदेखि, अर्को चाहिँ तपाईँको यो कभरेजमा पनि जस्तो अहिले तीन थरी, एउटा राष्ट्रिय, अर्को चाहिँ प्रादेशिक र अर्को चाहिँ तपाईँको स्थानीय, तीन क्याटेगोरीमा चाहिँ पत्र पत्रिका छापिँदो रहेछन् र दैनिक पनि पत्रिका छापिन्छ, साप्ताहिक पनि पत्रिका छापिन्छ, पाक्षिक पनि पत्रिका छापिन्छ, मासिक पनि पत्रिका छापिन्छ, द्विमासिक र त्रैमासिक पनि पत्रिका छापिन्छ। आवाज भनेको सबै यो पत्रकारको लागि तलबको व्यवस्था त गरेको होइन सरकारले, लोक कल्याणकारी विज्ञापन व्यवस्था गरेको हो। त्यो हुनाले हरेकले बराबरी पाउनुपर्छ र हरेक महिना उसै गरी पाउनुपर्छ, चाहे दैनिक होस्, चाहे साप्ताहिक होस्, चाहे द्वैमासिक होस्, चाहे मासिक होस्, चाहे क वर्गको होस्, चाहे ख वर्गको होस्, चाहे ग वर्गको होस्, चाहे घ वर्ग होस्, चाहे प्रादेशिक होस्, चाहे राष्ट्रिय होस्, चाहे स्थानीय होस् भनेर यसरी तपाईँको हिजो दुरुपयोग भएको कुरा आज सही दिशामा नलाने हो भनेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नुपर्ने आवश्यकता किन थियो? आज हरेक इन्स्टिट्युसनमा म ध्यान आकर्षण गराउन चाहन्छु, चाहे रेडियो नेपालमा होस्, चाहे गोर्खापत्रमा होस्, चाहे राजसमा होस्, हिजो अनेक कारणले गैर कानूनी रूपमा भर्ना गरिएका व्यक्तिहरूलाई निकालेर कम्पिटेटिभ बेसिसमा विज्ञापन निकालेर तपाईँको भर्ना गर्न खोज्दाखेरि पनि यो र त्यो संस्था भनेर मन्त्रालय र अनेक घेराउ गर्न आउने, तपाईँको 19 जना लेखाका कर्मचारी आन्तरिक लेखा परीक्षक प्रतिवेदन पनि छैन, 4 वर्षदेखि लेखा परीक्षण प्रतिवेदन पनि तपाईँको गरिएको छैन, कसरी चलेका थिए संस्थाहरू? त्यो संस्थाहरू मरणासन्न स्थितिमा पुर्याउने को मान्य सदस्यहरू? त्यो संस्थाको हेल्थ कस्तो छ? कृपया यहाँहरूले त्यो बुझेर त्यसको बारेमा प्रश्न ल्याइदिनु होला, म आभारी हुन्छु। हाम्रा संस्थाहरू आज मरणासन्न अवस्थामा कसले पुर्यायो त्यो बारेमा अध्ययन गरेर कृपया सुझाव सल्लाह सहित मलाई सहयोग गरिदिनुहोस्, म एकदमै धेरै आभारी हुने थिएँ। तर सरकारले एउटा सानो कदम चाल्यो कुनै संस्थामा भनेपछि कहिले यो संस्था कहिले यो संस्थालाई यसो गर्न पाइन्न र सरकारले त काम गर्ने हो, प्रश्न उठाउन जरूर पाइन्छ, तर हरेक डिसिजन मेकिङमा चाहिँ हाफाजार्डली कुनै तपाईँको प्रमाण नजुटाइकन संसद अथवा बाहिर प्रश्न उठ्दाखेरि पनि देश बन्ने बाटोमा जाँदैन। यो मेरो सादर अनुरोध सम्माननीय सभामुख ज्यू मार्फत। त्यसै गरी अर्को मलेपले के पनि भन्यो भने एउटा एउटा तपाईँको अन्त्यमा एउटा प्यानबाट विभिन्न एउटै व्यक्तिबाट भनौँ न एउटा प्यानबाट भनेपछि फरक पत्र धेरै पत्र पत्रिका एउटा दुईटा तीनटा चारवटा पत्र पत्रिका चलाउने अब कति छापिन्छन् कहाँ पुग्छन् आफ्नो ठाउँमा रह्यो तर जतिवटा एउटा प्यानबाट विभिन्न पत्र पत्रिकाको लागि चाहिँ लोक कल्याणकारीबाट चाहिँ सुविधा लिएको देखियो त्यसलाई नगर भनेर मलेपले गयो हो। यही विधिको आधारमा रहेर कार्यविधि परिवर्तन गरेर लागू गरेको लोक कल्याणकारी विज्ञापनलाई कसरी व्यवस्थित र कसरी प्रभावकारी गराउने भनेर त मैले आफैले टियुको आम संचार विभागसँग समन्वय गरेर एउटा अध्ययन गर्दैछु, फेरि यसको बारेमा कसरी अगाडि विधि बनाउने हुन्छ, यो चाहिँ बाध्यकारी रूपमा मलेपबाट आएको प्रतिवेदनको आधारमा कार्यविधि बनाउँदाखेरि अब अहिले यो संसदको अपमान कसरी हुन्छ? मैले त जवाफ भन्न त मिल्दैन होला, तर मान्यज्यूले यसको विषयमा ध्यान दिनुभयो भने म आभारी चाहिँ हुने थिए। त्यसै गरी माननीय स्मृति सेन्चुरीले नेपालमा भ्रष्टाचार विरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि UNCSCले अनुमोदन गरेको 15 वर्षपछि पनि यसले अनिवार्य गरेको सूचनादाता तथा साक्षी संरक्षण ऐन अर्थात ह्विसल ब्लोअर एण्ड विटनेस प्रोटेक्सन एक्ट अझै बनेको छैन, सूचनादाता नागरिकहरू अझै सुरक्षित छैनन्, सत्य बोल्ने ओठहरू डराइरहेछन्, सूचनादाता नागरिकको परिचय गोप्य राख्न तथा साक्षीहरूलाई संरक्षण गर्ने सूचनादाता तथा साक्षी संरक्षण ऐन यसै सदनबाट पारित गरियोस् भनेर राख्नु भएको थियो। सूचनाको हक सम्बन्धी ऐन 2064 दफा 29 मान्यज्यूले उठाउनु भएको केही विषय छ जस्तो लाग्छ मलाई, सूचनादाताको संरक्षणको विषयमा छ। सार्वजनिक निकायमा भएको र भइरहेको वा हुन सक्ने भ्रष्टाचार अनियमितता र प्रचलित कानून बमोजिम अपराध मानिने कुनै कार्यको सूचना दिनु सम्बन्धित सार्वजनिक निकायका कर्मचारीको दायित्व हुनेछ। उपदफा 1 बमोजिम सूचना दिने सूचनादाताको पहिचान गोप्य राख्नु सूचना प्राप्तकर्ताको कर्तव्य हुनेछ। 3 उपतफा 1 बमोजिम सूचना दिएको कारणले त्यस्तो सूचनादातालाई पदबाट मुक्त गर्न वा कुनै किसिमको कानूनी दायित्व वहन गराउने गरी सजाय गरिने वा हानि नोक्सानी पुर्याउन पाइने छैन। चारमा उपदफा तीन विपरीत हुने गरी सूचनादातालाई सजाय गरेमा वा हानि नोक्सानी पुर्याएमा सूचनादाताले सो निर्णय बदर गराउन क्षतिपूर्तिको माग सहितको उजुरी आयोगमा सूचना आयोगमा गर्न सक्नेछ। आयोगले उपदफा चार बमोजिम परेको उजुरीमा जाँचबुझ गरी सूचनादातालाई पदमुक्त गरेको भए त्यस्तो निर्णय बदर गर्न र सूचनादातालाई कुनै नोक्सानी पुगेको रहेछ भने क्षतिपूर्ति गराउन समेत आदेश दिन सक्नेछ भन्ने व्यवस्था चाहिँ ऐनमा रहेको छ। अब योभन्दा बाहेक अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, राजस्व अनुसन्धान ऐन जस्ता अन्य ऐनमा समेत यो विषयमा समेटिएको हुँदा एकीकृत ऐनको आवश्यकता महसुस पनि अलिकति गरिएको चाहिँ छ। त्यही भएर सूचना आयोगबाट चाहिँ राष्ट्रिय रणनीतिक योजनामा समावेश रहेको छ यो विषय। सूचनादाताको संरक्षण ह्विसल ब्लोअर प्रोटेक्सन एक्टको मस्यौदा कानून आयोगले तयार गरी कानून मन्त्रालयमा पठाएको भन्ने जानकारी मलाई प्राप्त भएको छ। हेलो सरकार लगायत निकायमा उजुरी दिँदा उजुरीकर्ताको विवरण गोप्य राख्ने गरिएको जानकारी पनि म गराउन चाहन्छु। लगभग विषय नै हुन्। कुनै कोही मान्यज्यूले उठाउनु भएको प्रश्नको कुनै भूलवश रेकर्ड गर्न भूल भएको रहेछ र उठेको प्रश्नको जवाब नदिएको रहेछ भनेदेखि अर्को अवसरमा म यहाँहरूको जवाब दिनेछु। म फेरि पनि दोहोऱ्याउन चाहन्छु कि मेरो सम्पर्क नम्बरमा अथवा मन्त्रालयमा आएर चाहिँ यहाँहरूले मन्त्रालयसँग सम्बन्धित कुनै पनि विषयमा सोध्नुभयो भनेदेखि 24 घण्टा यहाँको जानकारीको लागि म अवश्य पनि उपस्थित हुनेछु र म फेरि पनि जानकारी गराउन चाहन्छु। बाहिर आएका कतिपय कुराहरू मन्त्रालयहरूले सरकारले गरेको निर्णयहरू रहेछन् भनेदेखि यो यहाँहरूलाई पनि सहयोग हुन्छ, सरकारलाई पनि सहयोग हुन्छ। यसको बारेमा चाहिँ डेप्थमा बुझेर मात्रै कुरा राखिदिनु भयो भनेदेखि हामीलाई पनि जवाफ दिन पनि र संसदको पनि एउटा गरिमा कायम हुन्छ जस्तो लाग्छ। सम्पूर्ण आज मैले जवाफ दिएका सम्पूर्ण मान्य सांसदज्यूहरूले यो विषयमा गम्भीरतासहित प्रश्न तयार गरेर राखिदिनु भयो र म तपाईँहरू अगाडि उभिएर यति सम्पूर्ण जवाफ दिने अवसर पाएँ। यहाँहरूले प्रश्न नराखिदिनु भएको भएदेखि त्यो जवाफ दिने त्यो अवसर पनि हुने थिएन। आउँदा दिनहरूमा पनि मन्त्रालयसँग सम्बन्धित प्रोएक्टिभली यहाँहरूले आफ्ना प्रश्नहरू, जिज्ञासाहरू, असन्तुष्टिहरू जुनसुकी माध्यमबाट पनि राख्नका लागि अनुरोध गर्न चाहन्छु। हार्दिक धन्यवाद, नमस्कार।
1: मान्य सदस्यहरू, अब माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सभामुख महोदयको अनुमतिले मेलमिलाप सम्बन्धित दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्मान्य सभामुख महोदयको अनुमतिले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
2: सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब म उक्त प्रस्तावलाई निरर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनेन, तसर्थ निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब माननीय कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
3: सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब म उक्त प्रस्तावले निरर्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब माननीय विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनलाई शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: सम्माननीय सभामहोदय को अनुमति ले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति को प्रतिवेदन सहित राष्ट्रीय सभा में उत्पत्ति भएको राष्ट्रीय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: माननीय सदस्यहरू, अब शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 माथि छलफल प्रारम्भ हुन्छ। उक्त छलफलमा समितिको प्रतिवेदन र सो सम्बन्धी विधेयकका दफाहरू तथा आनुषंगिक अन्य दफाहरूमा मात्र छलफल गरिने छलफल गर्न सकिने बेहोरा पनि मान्य सदस्यहरूलाई जानकारी गराउँछु। उक्त छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायलसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु। छलफलमा भाग लिने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरेको छु।

0: सम्माननीय सभामुख महोदय, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्नु बनेको विधेयकले वैज्ञानिक प्रमाणको संकलन, विश्लेषण र परीक्षणलाई संस्थागत गर्दै अनुसन्धान तथा न्याय सम्पादनलाई प्रमाणमा आधारित बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना, संचालन र डीएनए डेटा ब्याङ्क सहितको संस्थागत संरचना निर्माण गर्न खोजेको छ। विधेयकको यस मूल उद्देश्यप्रति मेरो समर्थन छ। तत्कालीन नास्टबाट स्थापना कार्य शुरू हुँदै पछि कानून मन्त्रालय र हाल गठन आदेश बमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेर सञ्चालन हुँदै आएको एक प्रयोगशालालाई कानूनी मार्गदर्शन र स्थायित्व प्रदान गर्न पनि यस विधेयक स्वागत योग्य छ। तर मेरो जिज्ञासा, अब यसलाई विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय अन्तर्गत राख्ने भनेरै कार्य अघि बढ़िरहेको र माननीय मन्त्रीज्यूले नै विधेयक प्रस्तुत गरिरहेको अवस्थामा विधेयकले मन्त्रालयको परिभाषामा विज्ञान प्रविधि हेर्ने मन्त्रालय भनेर किन राखिएको? यसले फेरि संरचनाको स्थायित्वको विषयमा प्रश्न उठाउन सक्छ कि? यस विधेयकले प्रयोगशालालाई स्पष्ट कानूनी आधार र स्थायित्व प्रदान गर्नेछ, तर विषय रह्यो यसको क्षमतामा, किनभने हालैको भोटेको सिबाडीले यसको क्षमताको विषयमा प्रश्न उठाइसकेको छ। क्षमता सीमित हुँदा एउटा शवलाई पहिचान गर्न समेत परिवारले लामो समय कुर्नु परिरहेको छ। त्यसैले यसको संस्थागत स्थायित्वसँगै यसको क्षमता विस्तार, लगानी लगायत विषय सुनिश्चित गर्न म मन्त्री माननीय मन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, विधेयकको दफा 24 डीएनए डेटा ब्याङ्कको नयाँ अवधारणा ल्याइएको छ, जुन कसुरको अनुसन्धान तथा बेपत्ता व्यक्ति र मृतकको पहिचानको लागि एउटा महत्वपूर्ण व्यवस्था हो। तर यससँगै गोपनीयता, डेटा सुरक्षा पहुँच, प्रयोगको उद्देश्य र संरक्षण अवधि र नष्ट गर्ने प्रक्रिया जस्तो मुख्य एवं संवेदनशील विषय ऐनमा नै स्पष्ट हुनुपर्नेमा तोकिए बमोजिम गरूनी पर्ने व्यवस्थाले यसलाई अपुरो बनाएको छ। साथै पारस्परिक कानूनी सहायता प्रयोजनको लागि अन्य देशबाट नेपाली नागरिकको डीएनए प्रोफाइल माग भएमा उपलब्ध गराउने भन्ने व्यवस्था समितिको प्रतिवेदन मार्फत थप गरिएको विषय पनि छ। यस प्रावधानको आवश्यकता कानूनी आधार, निर्णय प्रक्रिया, डीएनए डेटा सुरक्षाको मापदण्ड र सम्भावित दुरूपयोग रोक्ने संयन्त्रबारे विधेयकमा व्यवस्था गर्न माननीय मन्त्रीज्यूको ध्यान आकर्षण।
1: माननीय सदस्य बसु माया तामाङ, त्यसपछि माननीय सदस्य मन्जु भुसाल।
2: सम्माननीय सभामुख महोदय, प्रस्तुत राष्ट्रिय विधि प्रयोग विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक माथिको छलफलमा म आफ्ना विचार राख्न उभिएकी छु। वैज्ञानिक अनुसन्धान, अपराध नियन्त्रण र निष्पक्ष न्याय सम्पादनका लागि राष्ट्रिय स्तरको आधुनिक फोरेन्सिक प्रयोगशाला स्थापना गर्ने सोच सकारात्मक र स्वागत योग्य छ। सम्माननीय सभामुख महोदय, यो विधेयक मुख्य गरी अपराध अनुसन्धान र न्यायिक फोरेन्सिक परीक्षणसँग सम्बन्धित छ, तर यसै अवसरमा म माननीय मन्त्रीज्यू र सरकारको ध्यान नेपालका उद्यमीहरूले भोगिरहेको अन्तर्राष्ट्रिय ल्याब टेस्ट र फ्युमिग्रेसनको गम्भीर समस्यातर्फ आकर्षित गराउन चाहन्छु। आज हाम्रा नेपाली उत्पादनहरू अस्ट्रेलिया, अमेरिका, युके, जापान लगायतका देशमा निर्यात गर्दा स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको ल्याब टेस्ट र फ्युमिग्रेसन नहुँदा हाम्रा दर्जनौ कन्टेनरहरू अन्तर्राष्ट्रिय बन्दरगाहमा रोकिने गरेका छन्। त्यस्तै विदेशका ल्याबमा परीक्षण गराउनु पर्दा उद्यमीहरूले ठूलो धनराशि खर्चनु परेको छ र झन्झटिलो प्रक्रियाका कारण हाम्रा वस्तुले अन्तर्राष्ट्रिय बजार गुमाउन परेको छ। सम्माननीय सभामुख महोदय, अदालत र प्रहरी अनुसन्धानका लागि फोरेन्सिक ल्याब बनाइरहँदा देशको अर्थतन्त्र र निर्यात जोगाउने अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक्रिडेटेड खाद्य तथा कृषि ल्याबको अभावलाई बिर्सन मिल्दैन। तसर्थ केवल न्यायिक क्षेत्रमा मात्र नभई नेपाली उद्यमीहरूले भोगिरहेको यो दुःख समाधान गर्न र हाम्रो उत्पादनलाई विश्वव्यापी मान्यता दिलाउन अन्तर्राष्ट्रिय स्तरको ल्याब पूर्वाधार विकासमा पनि सरकारले तत्काल ठोस पहल गरोस् भन्ने म माग गर्दछु। यो विधेयक सिद्धान्त त सकारात्मक रहेकोले यसको समर्थन गर्दै म आफ्ना भनाई यही अन्त्य गर्दछु। धन्यवाद, नमस्कार।
3: मान्य सदस्य मन्जु भूषाल, त्यसपछि मान्य सदस्य गंगा लक्ष्मी आवाल।

0: सम्मान्य सभामुख महोदय, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081का सम्बन्धमा म आफ्नो धारणा राख्दैछु। अपराध अनुसन्धान प्रमाणको वैज्ञानिक परीक्षण, डीएनए परीक्षण र बेपत्ता तथा पहिचान नखुलेका व्यक्तिको पहिचानमा विविध विज्ञान प्रयोगशालाको महत्वपूर्ण भूमिका रहेको छ। 2052 सालको गठन आदेशको भरमा अस्थायी संरचनामा चल्दै आएको प्रयोगशालालाई स्थायी कानूनी आधार दिने यो विधेयक ल्याइएको देखिन्छ। सामान्य सर्वोच्च अदालतले 2067 सालमै डीएनए बनाउन दिएको परमादेश कार्यान्वयन पनि यसबाट हुनेछ भन्ने लाग्दछ। यस विधेयकको प्रयोगशालाको स्थापना सबै प्रदेशमा शाखा कार्यालय, प्रमाणको संरक्षण परीक्षण विधि, विपन्न नागरिकलाई निशुल्क परीक्षण, डीएनए डाटा बैंक तथा महालेखा परीक्षणबाट लेखा परीक्षण जस्ता महत्वपूर्ण प्रावधानहरू समेटेको छ। यस अवस्थामा यो विधेयक ल्याउनु समय सापेक्ष छ। सभामुख महोदय, म दफा 9, उपदफा 5 र समितिले थपेको दफा 18 देखिएको विषयमा आफ्नो केही धारणा राख्न चाहन्छु। दफा 9 उपदफा 5 परीक्षणको प्रतिवेदन तोकिएको समयभित्र पठाउनु पर्ने व्यवस्था गरेको छ, तर त्यो समय कति हो भन्ने विषयमा खुलेको छैन। परीक्षण प्रतिवेदन नआउँदासम्म वर्षौंसम्म मुद्दा अड्किने अवस्था हामीले देखेका छौं। प्रतिवेदन दिने अधिकतम समयमा एनमै खुलाउनु पर्दछ। समितिले थपेको दफा 18 अदालतबाट सफाई पाएको व्यक्तिको डीएनए प्रोफाइल 1 वर्षपछि हटाउनु पर्ने व्यवस्था गरेको छ, तर नमूना लिएको भए पनि मुद्दा नै नचलेको व्यक्तिको प्रोफाइल कहिले हटाउने भन्ने कुरा उल्लेख छैन। डीएनए डाटा नागरिकको गोपनीयतासँग प्रत्यक्ष जोडिएको विषय हो, त्यसैले यो विषय गम्भीर छ। यसको स्पष्ट व्यवस्था विधेयकमै गर्न आवश्यक छ भन्ने मेरो धारणा छ। साथै डाटाको दुरूपयोग वा चुहावट भएमा सजायको व्यवस्था पनि हुनुपर्दछ। नमूनालाई प्रमाणसँग, प्रमाणलाई न्यायसँग र न्यायलाई जनताको विश्वाससँग जोड्ने माध्यमका रूपमा राष्ट्रिय विविध विज्ञान प्रयोगशालालाई थप सुदृढ बनाउन आजको आवश्यकता छ। सकारात्मक उद्देश्यका साथ विधेयकलाई आवश्यक सुधारसहित अगाडि बढाउन म समर्थन गर्दछु, तर नमूना संकलन गर्ने, अनुसन्धान निकाय परीक्षण गर्ने प्रयोगशाला र डाटाको संरक्षण गर्ने निकाय जवाबदेही देखिएमा मात्र यस विधेयकको उद्देश्य पूर्ण हुन्छ। धन्यवाद।
1: मान्य सदस्य गंगा लक्ष्मी अवाल, त्यसपछि मान्य सदस्य सुशीला ढकाल आचार्य।
2: सम्माननीय सभामुख महोदय, जो जोलपा, आज शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो समयको गृह कार्य र दर्जनौ बैठकहरूको गहन दफावार छलफलपछि परिमार्जन सहित सदनमा पेश गरेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 छलफलमा भाग लिँदैछु। सभामुख महोदय, परम्परागत प्रमाण संकलन र अनुमानका भरमा गरिने अनुसन्धानहरूले आधुनिक युगको प्रविधिजन्य जटिलतालाई सम्बोधन गर्न पर्याप्त नहुन सक्छ। नेपालको न्याय प्रणाली र फौजदारी अनुसन्धान प्रक्रियालाई वस्तुनिष्ठ र प्रविधि मैत्री बनाउन यो कानून आफैमा एउटा दूरगामी र स्वागत योग्य कदम हो, तर राज्यले निर्माण गर्ने हरेक कानूनमा अन्तर्राष्ट्रिय असल अभ्यासहरू, नागरिकको मौलिक हक र राष्ट्रिय सुरक्षाको संवेदनशीलता बीच सन्तुलन कायम हुनु उत्तिकै अपरिहार्य रहन्छ। यस गरिमामय सदनमा आज यो कानूनलाई अझ बढी व्यावहारिक र सुरक्षित बनाउनका निम्ति केही महत्वपूर्ण संवेदनशीलतातर्फ म ध्यानाकर्षण गराउन चाहन्छु। पहिलो विषय व्यक्तिगत गोपनीयता र राष्ट्रिय सुरक्षाको बारेमा हो। विभिन्न राष्ट्रिय समाचारहरूमा आएका समाचारहरू र डिजिटल सुरक्षा विज्ञहरूका प्रतिवेदनहरूलाई निहाल्ने हो भने पछिल्लो समय जैविक डेटा सुरक्षा विश्वव्यापी रूपमा चुनौती बन्दै गएको छ। यो विधेयकले नेपालमा पहिलो पटक केन्द्रीय राष्ट्रिय डीएनए डाटा ब्याङ्क स्थापना गर्ने र जुन कानूनी बाटो खुलेको छ स्थापना गर्ने बारेमा त्यो ऐतिहासिक र स्वागत योग्य छ, तर दफा 17 उपदफा 4 व्यवस्था गरिएको पारस्परिक कानून सहायता कानूनी सहायताको नाममा विदेशी मुलुक र निकायलाई कुनै व्यक्तिको डीएनए विवरण उपलब्ध गराउन सकिने प्रावधानले हाम्रो नागरिकहरूको व्यक्तिगत गोपनीयताको संवैधानिक हक र राष्ट्रिय डेटा सुरक्षामा कुनै छिद्र नहोस् भन्ने कुरामा म संवेदनशील हुनुपर्छ भन्दै सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। दोस्रो, संस्थागत निष्पक्षता र कार्यविधिगत सुधार अन्तर्गत फौजदारी मुद्दाहरूमा अदालतमा पेश गरिने फोरेन्सिक र डीएनए रिपोर्टहरू 100% राजनीतिक तथा प्रशासनिक छायाबाट मुक्त हुनुपर्दछ। यसका लागि विधेयकमा समेटिएका अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डको मर्मलाई अक्षर पालना गरिनुपर्छ। विज्ञान र विवेकको कसीमा जाँचिएको प्रमाणले मात्रै अदालत प्रतिको जनआस्थालाई उच्च बनाउँछ र राज्य संयन्त्रलाई स्वच्छतारी हुनबाट रोक्छ। तेस्रो, न्यायमा समतामूलक पहुँच हुनुपर्छ भन्ने हो। नेपाल सरकार बाधी हुने र फौजदारी मुद्दाहरूमा फोरेन्सिक परीक्षण सेवा पूर्णत निशुल्क गराउने व्यवस्था आफैमा सराहनीय छ, तर दुर्गम क्षेत्रबाट प्रमाणहरू संकलन र ढुवानीमा हुने ढिलाइका कारण कतिपय गम्भीर घटनाहरूका प्रमाणहरू नष्ट हुने गरेको यथार्थ ज्वलन्त उदाहरणहरू हामीसँग छ। तसर्थ केन्द्रीय स्तरमा मात्र सीमित नभई
1: मान्य सदस्य सुशीला ढकाल आचार्य, त्यसपछि मान्य सदस्य टेक बहादुर साक्य।
3: सम्मान्य सभामुख महोदय, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला केवल एउटा सरकारी कार्यालय होइन, यो नियाको वैज्ञानिक आधार निर्माण गर्ने महत्वपूर्ण संस्था हो। त्यसैले हामीले विधेयकको नाम र औपचारिकतामा मात्र होइन, यसको मूल भावना र संस्थागत संरचना र प्रभावकारी कार्यान्वयनमा समेत गम्भीर ध्यान दिनुपर्दछ। सरकारलाई मेरो सिधा प्रश्न छ, हामी प्रयोगशालालाई कानूनी हैसियत र दिँदैछौं, तर के त्यसलाई आवश्यक जनशक्ति, आधुनिक प्रविधि, पर्याप्त उपकरण र संस्थागत स्वागतता पनि स्वायत्तता पनि सुनिश्चित गर्दैछौ? समितिले नै विधेयकको प्रस्तावमा कसुरको अनुसन्धान तथा न्याय सम्पादनमा सहयोग गर्ने उद्देश्य तथा परीक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउने विषय स्पष्ट रूपमा समेट्नु पर्ने आवश्यकता औल्याएको छ। यसबाट एउटा कुरा प्रष्ट हुन्छ, मूल विधेयक पर्याप्त स्पष्ट र परिष्कार थिएन, त्यसैले सरकारसँग स्वाभाविक प्रश्न उठ्छ, नियाको आधार बन्ने संस्था सम्बन्धी विधेयक सुरुदेखि स्पष्ट सक्षम र बलियो बनाएर किन ल्याइएन? सम्मान्य सभामुख महोदय, आज अपराधको स्वरूप तीव्र रूपमा बढ़िरहेको छ। डीएनए परीक्षणदेखि डिजिटल प्रमाणसम्म वैज्ञानिक प्रमाण अपराध अनुसन्धान र न्याय सम्पादनका अन्त्यमा महत्वपूर्ण आधार बनिरहेका छन्। तर उपकरण पुरानो हुने, विशेषज्ञ जनशक्ति अपर्याप्त रहने र परीक्षणका प्रतिवेदन समयमै प्राप्त नहुने हो भने कानून बनाएर मात्र न्याय सुनिश्चित हुँदैन। अझ महत्वपूर्ण कुरा, विधि विज्ञान प्रयोगशाला कुनै सरकारको इच्छा, प्रशासनिक दबाव वा राजनीतिक प्रभावमा चल्ने संस्था बन्नु हुँदैन। वैज्ञानिक प्रमाणले सत्ता हेर्नु हुँदैन, दल हेर्नु हुँदैन, पहुँच हेर्नु हुँदैन, प्रमाणले केवल तथ्य बोल्नुपर्छ। त्यसैले यसको संस्थागत स्वच्छता, वैज्ञानिक र निष्पक्षता र व्यावसायिक मापदण्ड विधेयकमै स्पष्ट र पर्याप्त रूपमा सुनिश्चित गरिनुपर्दछ। सरकारलाई म आग्रह मात्र होइन, जवाबदेताको प्रश्न गर्न चाहन्छु। कुनै निर्दोष व्यक्ति वैज्ञानिक प्रमाणको कमजोरीका कारण दोषी नठरियोस् र कुनै दोषी व्यक्ति वैज्ञानिक परीक्षणको कमजोरीका कारण उम्कन नपाओस् भन्ने सुनिश्चितता यो विधेयकले कसरी गर्छ? त्यसैले नेपाली काँग्रेसको तर्फबाट हामीले विधेयकको उद्देश्यको विरोध गर्दैनौं।
1: मान्य सदस्य टेक बहादुर साक्य, त्यसपछि मान्य सदस्य प्रमिला कुलुजुङ।
4: सम्मान्य सभामुख महोदय, प्रतिनिधि सभाको यस गरिमामय बैठकमा माननीय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीज्यूद्वारा प्रस्तुत राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा संचालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै आफ्ना केही धारणाहरू राख्न चाहन्छु। सभामुख महोदय, न्याय केवल फैसला सुनाउनु मात्र होइन, न्याय तथ्य प्रमाण र वैज्ञानिक सत्यताका आधारमा स्थापित हुनु हो। नेपालको संविधानको धारा 20 प्रत्येक नागरिकलाई स्वच्छ, निष्पक्ष र छिटो छरितो न्याय प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। त्यस्तै धारा 51 विज्ञान तथा प्रविधिको विकास, विस्तार र वैज्ञानिक अनुसन्धानलाई प्रवर्धन गर्ने राज्यको नीति स्पष्ट गरेको छ। त्यसैले वैज्ञानिक प्रमाणमा आधारित अनुसन्धान प्रणालीको विकास गर्नु हाम्रो संवैधानिक दायित्व समेत हो। आधुनिक विधि विज्ञानका पिता मानिने एडमन्ड लोकार्डको प्रसिद्ध सिद्धान्त छ, एभ्री कन्ट्याक्ट लिभ्स अ ट्रेस, अर्थात कुनै पनि घटना वा अपराधमा संलग्न व्यक्तिले कुनै न कुनै प्रमाण छाप छोडेको हुन्छ। आज अपराधको स्वरूप पनि बदलिएको छ। डीएनए, डिजिटल उपकरण, साइबर अपराध, विश्व विज्ञान, फिंगरप्रिन्ट्स तथा अन्य वैज्ञानिक प्रमाण अनुसन्धानका महत्वपूर्ण आधार बनेका छन्। यस्तो अवस्थामा केवल अनुमान, दबाव वा परम्परागत अनुसन्धान पद्धतिमा निर्भर भएर आधुनिक अपराधको अनुसन्धान गर्न सकिँदैन। सभामुख महोदय, यस विधेयकको कार्यान्वयनसँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वायत्त, निष्पक्ष, वैज्ञानिक र विश्वसनीय संस्थाको रूपमा विकास गर्नु अत्यन्त आवश्यक छ। प्रयोगशालाको परीक्षण र अनुसन्धानमा कुनै पनि प्रकारको राजनीतिक वा प्रशासनिक हस्तक्षेप नहुने संस्थाको सुनिश्चित हुनुपर्छ। त्यसै गरी डीएनए प्रोफाइलिङ, डिजिटल फोरेन्सिक एण्ड टक्सिकोलोजी जस्ता क्षेत्रमा अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको व्यवस्था गरिनुपर्छ। अर्को महत्वपूर्ण विषय हो सेवाको विकेन्द्रीकरण, डिसेन्ट्रलाइजेसन। विधि विज्ञान सेवा काठमाडौँमा मात्र सीमित हुनुहुँदैन, सातै प्रदेशसम्म विशेष गरी मधेसमा आवश्यक पूर्वाधार, प्रविधि र दक्ष जनशक्ति सहित सेवा विस्तार गर्नुपर्दछ। सभामुख महोदय, एउटा गलत प्रमाणले निर्दोषलाई सजाय दिन सक्छ र एउटा छुटेको प्रमाणले दोषी उम्गन सक्छ। त्यसैले विधि विज्ञान केवल प्रयोगशालाको विषय होइन, यो न्यायको विश्वसनीयताको विषय हो। अन्तत निर्दोष नफसोस् र दोषी नउम्खियोस् भन्ने न्यायको मूल मन्त्र सहित नेपालको अनुसन्धान तथा न्याय प्रणालीलाई वैज्ञानिक, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक 2083 आवश्यक परिमार्जन सहित सर्वसम्मत रूपमा पारित गरियोस् भन्ने माग गर्दै यस विधेयकप्रति आफ्नो पूर्ण समर्थन रहेको व्यक्त गर्दछु। धन्यवाद।
1: मान्य सदस्य परमिला कुलुजुङ, त्यसपछि मान्य सदस्य हरिमोहन भण्डारी।
5: सम्माननीय सभामुख महोदय, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा स्थापना र सञ्चालन विधेयक 2081 माथिको छलफलमा भाग लिँदै म यस विधेयकप्रति आफ्नो पूर्ण समर्थन व्यक्त गर्न चाहन्छु। आजको समयमा अपराध अनुसन्धान, प्रमाणको परीक्षण तथा न्याय सम्पादन प्रक्रियालाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउन विधि विज्ञानको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ। वैज्ञानिक विधि र प्रविधिको प्रयोगद्वारा प्रमाणको संकलन, विश्लेषण तथा परीक्षण गरी न्यायिक प्रक्रियालाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना आवश्यक रहेको छ। सम्माननीय सभामुख महोदय, कानून निर्माण गर्दा संविधानको मूल मर्म र संघीय शासन प्रणालीको भावनालाई आत्मसात गर्नुपर्छ। कतिपय कानून तथा व्यवस्थाहरूमा संघीयताको अभ्यास हुन नसकेको अवस्था देखिन्छ। त्यसैले विधेयकलाई अगाडि बढाउने क्रममा संहिताको भावनालाई अझ स्पष्ट र प्रभावकारी रूपमा समेट्न आवश्यक संशोधनहरू गरिएको प्रति मेरो पूर्ण सहमति छ। त्यसै गरी नयाँ नयाँ निकाय स्थापना गर्दै जानु मात्र पर्याप्त हुँदैन, स्थापना गरिएका निकायहरूले आफ्नो उद्देश्य अनुसार प्रभावकारी रूपमा काम गरिरहेका छन् वा छैनन् व्यवस्थाहरूमा संहिताको अभ्यास हुन नसकेको अवस्था देखिन्छ। त्यसैले विधेयकलाई अगाडि बढाउने क्रममा संहिताको भावनालाई अझ स्पष्ट र

0: डिकमा प्रयोगशालाको कार्य सम्पादन तथा गतिविधिको नियमित समीक्षा गर्ने अवस्था व्यवस्था समावेश गरिएको छ। विशेष गरी प्रत्येक 3 महिनामा समीक्षा गर्ने व्यवस्था राखिनु सकारात्मक पक्ष हो, जसले संस्थागत उत्तरदायित्व र कार्यक्षमता अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास लिएको छु। अत वैज्ञानिक र प्रमाणमा आधारित अनुसन्धान प्रणालीको विकास, न्याय सम्पादन प्रक्रियाको विश्वसनीयता अभिवृद्धि तथा विधि विज्ञान सम्बन्धी अध्ययन अनुसन्धान र परीक्षणलाई प्रभावकारी र विस्तृतकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालन आवश्यक रहेको हुँदा प्रस्तुत विधेयक पारित हुनुपर्दछ। धन्यवाद।
1: माननीय सदस्य हरिमोहन भण्डारी, त्यसपछि माननीय सदस्य जनक सिंह धामी।
2: धन्यवाद सभामुख महोदय। म आज राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका बारेमा केही भन्न गइरहेको छु र यो एउटा टेक्नोलोजी जसले यो डीएनए टेस्ट लगायत विविध टेस्टहरूबाट यो मानिसमा हुने यो जुन नेगेटिभ कुराहरू छ त्यसको बारेमा पत्ता लगाउने इन्भेस्टिगेसनको मेन जरुरी रहेछ। यसमा ब्रिजको काम गर्दो रहेछ यसले चाहिँ यो प्रयोगशालाले कानून र उसको बारेमा। यो एउटा वैज्ञानिक प्रणालीहरू यति मात्रै हो कि यो यसको दायरा यति मात्रै हो कि यो त नेपाल पुलिसले पनि गरिरह जस्तो लाग्छ मलाई, विभिन्न सेक्सनहरूले गरिरहेछ। यो एउटा अघि मान्यजीले भने जस्तै यो 7 वटै प्रदेशमा हुनुपर्छ, यसमा 2 मत छैन, किनभने अहिले भएको घटनाको ब्लडको सेम्पलहरू पनि यहाँ ल्याएर टेस्ट गर्नुपर्ने अवस्था आइरहेछ, रसुवाको अस्तिको घटनामा मात्रै पनि। त्यही भएर कम्तीमा एटलिस्ट 7 वटा प्रदेशमा चाहिँ मन्त्रीज्यू यसको लागि पहल गरिदिनु होला र यो एउटा अत्याधुनिकतर्फ जानु पर्यो मलाई लाग्छ। यो भेरी सिम्पल उसमा छ कि जस्तो लाग्छ। र यो त्योभन्दा नि समस्या कहाँनिर भयो भने टेस्ट एउटा गरिदिने अर्का चाहिँ देखाइदिने खालको एउटा यसमा चाहिँ अलिकति ऊ पनि भए जस्तो लागिरहेछ मलाई। यो पहिला भयो जस्तो लाग्छ कुनै कुनै जस्तो निर्मलाका घटनाका कुरा अर्का घटनाका कुरा त्यो हो कि होइन। अब अहिलेसम्म त्यो रिजर्भ रहन्छ कि हुँदैन यसमा एउटा कन्फ्युजिङ मलाई के छ भने लङ टाइम राख्न सकिन्छ होला यो रिपोर्टहरू त रहन्छ होला त्यो मान्छेको राख्छ कि राख्दैन। यहाँ त कमिटमेन्टको कुराहरूमा समस्या हो, हरेक क्षेत्रको कमिटमेन्टको समस्या हो, यसमा यो पनि समस्या छ। अब निर्मलाको डीएनए त्यहाँ छैन हत्यारा पत्ता लाउँदाखेरि अर्कैको टेस्ट गराएर देखा हो भन्ने कन्फ्युजिङहरू मान्छेमा अहिलेसम्म कन्फिडेन्स छैन यो कुराहरूमा, त्यो टाइपको चाहिँ अब यसमा के गर्न सकिन्छ। यो त एउटा कमिटमेन्टको गभर्मेन्टको एउटा उसको कुरा हो र नैतिकताका कुराहरू पनि आउँछन् यसमा काम गर्दाखेरि। र यो नेसनल फोरेन्सिक साइन्स ल्याबोरेटरीमा हाम्रो साइन्सकै विज्ञान हाम्रो विद्वान मन्त्रीजी हुनुहुन्छ, उहाँकै फोर्समा एउटा विज्ञान मन्त्रालय गठन भएको छ, थुप्रै ऐनहरू संशोधन हुन बाँकी छ जस्तो लाग्छ। र डाक्टर साहब, यो अब यो बाँदरको बारेमा पनि तपाईँ कहाँ इस्युहरू आएको हो बारम्बार, यो यो के गर्न सकिन्छ यिनीहरूको बारेमा? एउटा यो चाहिँ इस्यु चाहिँ यसमा चाहिँ तपाईँले बारम्बार आयो हुनाले यसको बारेमा केही नयाँ कुरा उपायहरू छ कि त्यो पनि एउटा दिनुहोला कि जस्तो लाग्छ मलाई। र यो महत्वपूर्ण कुरा चाहिँ मेन कुरा यो प्रयोगशाला टेक्नोलोजी चाहिँ अगाडि बढाउनु पर्छ र यो यति मात्रै होइन कि इन्भेस्टिगेसनका कुराहरू थुप्रै हुन्छ। यो त एउटा सीमित दायरा एउटा मानव र मान्छेको र क्राइमकोमा मात्रै राख्यो जस्तो लाग्छ मलाई, यसको दायरा अलिक बढी नै हुनुपर्छ कि जस्तो लाग्छ। यसमा अब खासै उ नभए मैले धेरै यसमा राख्न चाहेन।
1: मान्य सदस्य जनक सिंह धामी, त्यसपछि मान्य सदस्य पुकार बम।
3: सम्मान्य सभामुख महोदय, राष्ट्रिय सभामा उत्पत्ति भई शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित प्रतिनिधि सभामा माननीय मन्त्री महावीर पुनले प्रस्तुत गर्नुभएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 आफ्ना विचारहरू राख्न उपस्थित भएको छु। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सम्बन्धित तहका कर्मचारी विज्ञ विभिन्न संघ संस्था सरोकारवाला सबैसँग परामर्श गरी मेहनतका साथ प्रतिवेदन तयार गरेकोमा समितिका सभापति माननीय ओजोशी शेरचन लगायत समितिका मान्य सदस्यहरूलाई धन्यवाद दिन चाहन्छु। समितिले 33

0: दफा रहेको विधेयकमा 27 दफामा संशोधन गरी प्रतिवेदनमा प्रयोगशालाको संस्थागत क्षमता, वैज्ञानिक तथा प्राविधिक दक्षता, बाह्य हस्तक्षेप मुक्त र निष्पक्षतामा जोड़ दिनुभएको छ। समय र परिस्थितिसँगै मानिसका बढ़दै गएका क्रियाकलाप, जनसंख्या वृद्धिसँगै परिवर्तन हुँदै गएको आजको समाजमा प्रत्यक्षदर्शी मानिसको बयान र कागजले मात्र न्याय सम्पादन गर्न गाह्रो भएकोले न्यायिक प्रक्रियालाई थप बलियो र पारदर्शी बनाउन आएको यो विधेयक समय सापेक्ष भएकोले स्वागतयोग्य छ। हाल नेपालमा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान गरी 3 प्रयोगशालाहरू रहेको पाइन्छ र हाल कायम रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समिति 2052 खारिज गरिएको छ भने त्यसको सबै संयन्त्र यसै प्रयोगशालामा सार्ने गरी विधेयकमा व्यवस्था गरिएको छ। वैज्ञानिक विधि र पद्धतिद्वारा प्रमाणको संकलन, विधि विज्ञानको सम्बन्धमा अध्ययन, अनुसन्धान तथा परीक्षण प्रभावकारी बनाउन विधेयकमा प्रयोगशाला स्वायत्त हुने, काम कर्तव्य र अधिकार, संचालक समिति गठन तथा काम कर्तव्य र अधिकार, कर्मचारी प्रयोगशालाको कोष, लेखा परीक्षण, डीएनए डाटा बैंक स्थापना, उपसमिति गठन, कार्यकारी निर्देशकको व्यवस्था, नियमावली बनाउन सक्ने र विभिन्न मापदण्ड तयार गर्ने, विभिन्न परीक्षण नमूना सुरक्षित शुल्क लिन सक्ने र राय दिन सक्ने सबै व्यवस्था विधेयकमा गरिएको छ। सभामुख महोदय, ऐनमा नियमावलीलाई नै बढ़ी प्राथमिकता राखेको पाइन्छ। नाम मात्रको ऐन हुने र सबै काम नियमावलीले गर्ने व्यवस्था गरेमा स्वार्थ बाँझिन्छ कि भन्ने खतरा रहन्छ। अर्को कुरा, मन्त्रालयका सचिवहरू धेरै समितिहरूमा अध्यक्ष भइरहँदा उहाँहरूको मन्त्रालयको दैनिक कार्य सम्पादनमा कतिको असर पर्न सक्छ होला, छलफलको विषय पनि छ। साथै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने कुरामा यो विधेयकमा प्रष्टता छैन। अन्तमा, हामीले ऐन मात्र बनाएर हुँदैन, प्रयोगशालालाई सक्षम, स्वायत्त र व्यावसायिक बनाउन पर्याप्त बजेट, जनशक्ति, उपकरणको पनि व्यवस्था मिलाउनु पर्ने हुन्छ। सकेसम्म सबै प्रयोगशालाहरूको संयुक्त ऐन निर्माण गर्दा कस्तो होला, मेरो जिज्ञासा मात्र हो। डीएनएकै लागि पनि लामो समय कुर्नुपर्ने बेला र छिटो न्याय सम्पादन गर्न खड्किएको अभावलाई पूर्ति गर्न आएको यो विधेयक समय सापेक्ष भएकोमा स्वागत र समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य पुकार बम, त्यसपछि मान्य सदस्य नीता घतानी।
2: सम्माननीय सभामुख महोदय, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 छलफल गरियोस् भन्ने प्रस्तावमाथि म आफ्नो केही धारणा राख्न चाहन्छु। म यही समितिमा भएर दफावार छलफलमा चाहिँ 100% एटेन्डेन्स सहित चाहिँ उपस्थित भएर चाहिँ लगभग सबै बैठकहरूमा उपस्थित भएर आफ्नो धारणा राखिएको थियो। सर्वप्रथम यो विधेयक यहाँसम्म आउनमा धन्यवादको पात्रहरू विशेष गरी मान्य मन्त्री महावीर पुनज्यू र मन्त्रालयका सचिवज्यू लगायत, त्यसपछि यस समितिका सभापति डाक्टर ओजस्वी शेरचन, त्यसपछि यस समितिका समिति दशरथ धमला लगायतको राष्ट्र सेवा कर्मचारीहरू, र प्लस सबैभन्दा इन्ट्रेस्टिङ भनेको यो छलफल हुँदै गर्दाखेरि हामी कहीँ कतै पनि पार्टीगत रूपमा नभइकन चाहिँ एकदमै सौहार्दपूर्ण, कम्पेरिटिभली गर्व लाग्छ यो समितिमा हुँदै गर्दाखेरि। कहीँ कतै कहिले पनि त्यो झगडा कहीँ पनि केही पनि भएको, त्यो कारणले गर्दाखेरि यो एकदमै राम्रो तरिका आएको छ। सबभन्दा यसको एकदम सुन्दर पक्ष भनेको चाहिँ लगभग यो 22 बैठकहरू भयो, हामी निर्वाचित भएर आइसकेपछि यो ठाउँमा आउँदै गर्दाखेरि 22 बैठकहरू मध्येमा अलमोस्ट 70-80% 16 बैठकहरू चाहिँ यसैमा फोकस थियो। त्यो कारणले गर्दाखेरि एकदमै राम्रो बनेको छ यो 2052 सालको गठनादेशपछिको 83 आउँदै गर्दाखेरि झन्डै 30 वर्षभन्दा बढी पछि यो एकदमै राम्रो तरिकाले दूरगामी प्रभाव हेर्ने खालको हिसाबले चाहिँ आएको छ। आगामी 2-3 दशकसम्म चाहिँ यसले लग्छ भनेछ। यसका केही कुराहरू मैले यहाँ राख्न चाहन्छु। सुरुमै मैले क्रिटिकल, किनभने यसको धेरै पोजिटिभ कुराहरू छ, यहाँ मान्य सांसदज्यूहरूले चाहिँ कुरा राख्दै गर्दाखेरि हामीलाई कम्तीमा 3 महिना लाग्यो कन्फ्युजनमा पुग्दै गर्दाखेरि, तपाईँहरूले एकदमै छोटो समयमा यहाँसम्म कतिवटा कुरा राख्नु भएको छ त्यो पनि एकदमै सराहनीय छ। यसमा सबभन्दा पहिले क्रिटिकल म के राख्न चाहन्छु भने सबैभन्दा ठूलो हामीले हेरेको मन्त्रालय समिति लगायतमा चाहिँ यसको कारणै नि, यसको त यति धेरै छलफल, यति गहन तरिकाले कम्पिटेटिभ एनालाइसिस सहित हामीले देश विदेशहरूको लगभग 15-20 देशहरूको हामीले कम्पिटेटिभ गरिसकेपछि आइसकेपछि कन्टेस्टहरूमा चाहिँ यसको यो पूर्ण फुल तपाईँको इम्प्लिमेन्टेसनमा चाहिँ मात्रै कुरा हो, त्योभन्दा बाहेकमा चाहिँ यसको एप्लिकेसन भर्खरै भोटेको सीमा आएको बाढीबाट बेवारी से जुन शवहरूमा चाहिँ भर्खरै पनि हामी काम गर्दा गर्दा यो विधेयक अन्तिम पुग्दा पुग्दै चाहिँ जुन खालको यो समितिबाट जोडिएका मान्छेहरू हुन्छ उहाँहरूले गर्नुभएको कामहरूले गर्दै देखाउँछ कि यो कतिको इम्पोर्टेन्ट छ भन्ने कुराहरूमा। र त्यसपछि अर्को यो विधेयकमा चाहिँ कर्मचारीहरूको इन्टरभेन्सन हुन्छ भन्ने खालकोमा जुन खालको एउटा मिथ्या थियो त्यो कहीँ पनि देखिएन। यसमा चाहिँ लगभग 100% सांसदजीवहरूले नै राखेको कुराहरू छ, यसमा सैद्धान्तिक अरू कुराहरूमा जसरी समावेशित कुराहरूलाई एकदमै बढी राखिएको छ, यसलाई झन्झटमुक्त गराइएको छ, यसमा चाहिँ तपाईँको कर्मचारीहरूको धेरै इन्भल्भमेन्ट जस्तै सहसचिव सचिव मन्त्रालयको त्यो राखिएको छ। विधेयक अल्टिमेटली राम्रो भएको छ, यसको मेन कुरा भनेको चाहिँ कार्यान्वयनमा।
1: मान्य सदस्य नीता घतानी, त्यसपछि यशोदा कुमारी बराल।
3: माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यू, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 मेरा केही सुझावहरू राख्न चाहन्छु। अदालतमा न्यायको ढोका ढकढकाउने नागरिकका लागि वैज्ञानिक प्रमाण नै सबैभन्दा ठूलो आधार हो। आधुनिक निष्पक्ष र भरपर्दो विधि विज्ञान प्रयोगशालामा स्थापना हुनु स्वागत योग्य कदम छ, तर अहिलेको स्वरूपमा रहेको विधेयकले प्रयोगशालालाई निष्पक्ष अनुसन्धान केन्द्र बनाउनका साटो मन्त्रालयको एउटा नियन्त्रित शाखा बनाउने खतरा पनि देखेको छु। प्रयोगशालाले नेतृत्व र सञ्चालन समितिमा निजामती अधिकारीहरूको बाहुल्यता राखेको छ। जबसम्म प्रयोगशाला प्रशासनिक र राजनैतिक प्रभावबाट मुक्त हुँदैन तबसम्म यसले दिने प्रतिवेदन जनताको विश्वास पनि रहँदैन। प्रयोगशालाको प्रमुख पद राजनैतिक भागभण्डा होइन, खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका वैज्ञानिक र विज्ञहरूलाई ल्याउने ग्यारेन्टी पनि यस प्रतिवेदनले गरियोस्। काठमाडौँमा मात्र केन्द्रित प्रयोगशालाले 77 जिल्लाका नागरिकलाई न्याय दिन सक्दैन। सुदूरपश्चिम र कर्णालीका जनताले फोरेन्सिक रिपोर्टका लागि हप्तौं काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य कहिले हुन्छ? म मन्त्रीज्यूलाई प्रश्न पनि गर्न चाहन्छु। विधेयकमा नै समसामयिक सीमा तोकेरै सातै प्रदेशमा अत्याधुनिक प्रादेशिक प्रयोगशाला स्थापना गर्न बाध्यकारी कानूनको व्यवस्था गरियोस्। आज अपराधहरू कोठाभित्र मात्र होइनन्, डिजिटल दुनियाँमा भइरहेका छन्। साइबर अपराध, डीएनए परीक्षण र प्रमाण संकलन गर्दा नागरिकको प्राइभेसी राइटको हनन नहुने स्पष्ट कानूनी घेरा बनाउनका लागि निर्माण गरियोस्। साथै दक्ष वैज्ञानिकहरूलाई नेपालमै टिकाउन विशेष सेवा सर्फ सुविधा ग्यारेन्टी विधेयकमा समेटियोस्। अन्त्यमा सभामुख महोदय, अपराध अनुसन्धानमा प्राविधिक कमजोरका कारण कुनै निर्दोष जेल जान नपरोस् र कुनै दोषी उम्किन पनि नपरोस्। यो मूलत सुझाव सहित राष्ट्रिय सभाको सन्देश सहित मात्र यो विधेयक पारित गरियोस्, म जोरदार माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य यशोदा कुमारी बराल, त्यसपछि मान्य सदस्य गुरू प्रसाद बराल।
4: सम्माननीय सभामुख महोदय, राष्ट्रिय विधि प्रयोगशालालाई वैज्ञानिक तर प्रयोगशाला स्थापना गर्नको लागि पहिलाको केही सुधार गर्नको लागि बनाइएको जुन विधेयक छ यसमा भएका राष्ट्रिय सभा र अहिलेका सुझावलाई सकारात्मक रूपमा लिँदै केही सुझाव दिन चाहन्छु। यो प्रयोगशाला भनेको अहिले पनि नेपालमा न्यून स्थितिमा छ। कर्णालीमा त सुन्ने नै भन्दा हुन्छ, दुर्गम पिछडिएका क्षेत्र, एउटा रगत टेस्ट गर्न हामी सुर्खेत आउनुपर्छ कालीकोटबाट। अहिले पनि जिल्ला हस्पिटलमा अलिअलि छ, त्यो ल्याब बिग्रियो भने फेरि सुर्खेत नै धाउनुपर्ने स्थिति छ। यो कुरालाई राज्यले अहिले आउने विधेयकमा पनि यो प्रयोगशाला फराकिलो रूपमा ती पछि परेका ठाउँमा एउटा सामान्य डेंगु लाग्दा चेक गर्न म काठमाडौँ आइपुग्नुपर्छ भने ती कर्णालीका जनतालाई पर्ने असर, दुर्गम क्षेत्रका जनतालाई पर्ने असरलाई कतिको दुर्गामी असर पर्छ र अब पनि हामीले नसोच्यौं भने के हुन्छ भन्ने कुराहरू स्पष्ट अझै पनि पारिएको छैन। यो कुरा अब पारित गर्ने भनेर राष्ट्रिय सभाको सुझाव सहित आइसकेको छ, अझै पनि केही हेरफेर गर्न र यसलाई फराकिलो बनाउन मिल्छ भने यो कुरालाई हेरियोस्। प्रयोगशाला भनेको हाम्रो जीवनको अहिले सबैभन्दा महत्वपूर्ण चीज रहिसक्यो। अहिले खानपिन हरेक कुराले गर्दा मान्छे दिनहुँ बिरामी र हरेक ठूल्ठूला रोग लागेर हामीले विदेश जानुपर्ने स्थिति, नेपालमै उपलब्ध अहिले पनि धेरैवटा प्रयोगशाला डीएनए टेस्ट गर्नको लागि धेरैवटा कुराहरू विदेशमा गएर 48 घण्टा 15 दिन पछि आउने कुराहरु 72 घण्टा पछि आउने कुरा नेपालमा प्रयोगशाला टेस्ट नभएर नै होला सायद मलाई त्यस्तो लाग्छ यो कुरालाई लिएर गहिरो जनतासम्म यी हामीले बनाउने कानून विधिहरु तल गरामी जनतासम्म पुगेर हाम्रा सेवा सुविधा छन् कि छैनन् त्यसको जनताले पाएका असर के हुन् भोलि जनतालाई स्थापित कसरी गर्न सक्छौं र हामीले गरेका कामले काठमाडौँ सिंहदरबार वरिपरि घेरामा बस्ने रिङरोडभित्र बस्ने जनता र हुम्ला कर्णालीका जनता सुदूरपश्चिमका जनतालाई प्रभाव के पर्छ भन्ने कुराहरूलाई पनि स्पष्ट हेरौं नेपाली जनता दुई लगभग 3 करोड हाराहारी जनतालाई बराबर सेवा सुविधा त उत्तिखेरै पुर्याउन नसकिएला हाम्रो भौगोलिक स्थिति छ तर ती पनि जनता हुन् तिनीहरूले पाउने पनि जुन उपचार छ यो प्रयोगशाला छ अहिले उदाहरण दिउँ क्रिया गर्न मान्छेले पाएका छैनन् यही डीएनए को कारण मेरो सास त भेटिएन लास भेटाउँ भनेर मान्छेले रोइरहेका छन् यो हामीले गर्ने कुराहरूलाई कसरी लैजाने भन्ने गहिरो रूपमा हेरेर हामीले बनाउने कानूनलाई तल्लो वर्गको क्षेत्रलाई पनि उपयोग गरौं त्यो नै सुशासन भनिन्छ होला सायद हामीले बनाएका कानून म र तपाईँको लागि भयो भने त्यसलाई उपयोगी हुँदैन धन्यवाद नमस्कार
1: मान्य सदस्य गुरु प्रसाद बराल त्यसपछि मान्य सदस्य गणेश बहादुर विश्वकर्मा

0: सभामुख महोदय, सभामुख महोदयको अनुमतिले म विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालनसँग सम्बन्धित विधेयकको विषयमा आफ्नो धारणा राखिरहेको छु। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला को जुन ऐन हामी पारित गर्ने दिशामा लागेका छौं, यसले पहिलो कुरा हाम्रो देशमा विधि विज्ञानको सन्दर्भमा एउटा संस्थागत सुदृढीकरणको काम यसले गर्नेछ। यो ऐनको व्यवस्थाले देशको प्राविधिक दक्षता अभिवृद्धिको काममा महत्वपूर्ण भूमिका खेल्नेछ। तेस्रो कुरा, अपराध अनुसन्धान र त्यसको तहकिकातका सन्दर्भमा वैज्ञानिक अनुसन्धानको आधार यसले खड़ा गर्नेछ। चौथो, राष्ट्रिय र अन्तर्राष्ट्रिय समान उद्देश्य भएका संस्थाहरूसँग सहकार्य गर्ने र अध्ययन अनुसन्धानका काममा हातोमालो गर्ने प्रक्रियालाई पनि यसले सहजीकरण गर्नेछ। यसको अतिरिक्त सभामुख महोदय, आज कसुरको अनुसन्धान र अभियोजनका लागि महत्वपूर्ण कानूनी आधार यो विधेयक ऐनमा रूपान्तरित भएपछि प्राप्त गर्नेछ। सँगसँगै आज नेपालमा डीएनए परीक्षणको एउटा गम्भीर चुनौती हामीसँग रहेको छ। हालसालै भोटेकोशीको विभत्स दुर्घटनाले पनि यसको अझ महत्वलाई उजागर गरेको छ र हामीले डीएनए परीक्षणसँग सम्बन्धित रहेर डाटा ब्याङ्कको स्थापना र त्यसको सञ्चालनको अन्तर्राष्ट्रिय मानक स्तर कायम गर्ने कुरामा समेत यसले महत्वपूर्ण आधारभूमि दिनेछ। यसको सँगसँगै डीएनए डाटा ब्याङ्कको गोपनीयतामा राख्नुपर्ने कानूनी व्यवस्थाका प्रावधानहरू र राज्यको एउटा कन्फिडेन्सियल चाहिँ क्षमता अभिवृद्धि समेत यो विधेयकले सारमा बोकेको छ। यस अर्थमा यो विधेयकलाई राष्ट्रिय आवश्यकता, विधि विज्ञानको सन्दर्भमा आवश्यकता।
1: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य सदस्य साजिदा खातुन सिद्दिकी।
2: सम्मान्य सभामुख महोदय, सर्वप्रथम यो राष्ट्रिय सभाबाट पारित भएर समितिमा निकै लामो छलफल गरेर हाम्रा मान्यज्यूहरूले चाहिने संशोधन प्रस्ताव गरेर चाहिने छलफल गरेर ल्याएको विधेयकको म समर्थन गर्न चाहन्छु। यसलाई पास गर्नका लागि म अनुरोध गर्न चाहन्छु र म चाहिँ यो पास गर्दै गर्दाखेरि चाहिँ दुईटा कुरा यहाँ अनुरोध गर्छु। बलबहादुर चौधरी चौलाई आठ दाङको एकजना चाहिँ साथी हुनुहुन्छ, उहाँ मसँगै समानुपातिको उम्मेद्वार पनि हुनुहुन्थ्यो अघिल्लो पटक। उहाँले 2056 साल 4 महिना 23 गते 2178255 नम्बरको नागरिकता प्राप्त गर्नुभयो दाङबाट। उहाँमा अर्कै खालको लक्षण देखा परेपछि उहाँले यौनिक अल्पसंख्यक भनेर अन्यमा चाहिने 2072/6/13 अर्को नागरिकता लिनुभयो। त्यसपछि उहाँलाई निर्वाचनमा अर्को पटक समानुपातिक उम्मेद्वार हुन कानूनले दिएन। त्यसपछि उहाँले चाहिने 78/4/24 महिलाको पहिचान बनाएर महिला भनेर नागरिकता लिनुभयो। अनि भएछ त के भन्दाखेरि उनको त्यो दोस्रो पटकको चाहिने अन्य भनेर लिएको नागरिकतालाई बदमाशी गरेर अर्कै मान्छेले चाहिने यहाँ काठमाडौँको चाबेलबाट एउटा प्यान नम्बर दर्ता गरेछ। त्यही प्यान नम्बरका आधारमा त्यही मान्छेको नामबाट चाहिने के भन्छ त्यसमा अर्को फोटो चाहिने अपलोड गरेर यो के भन्छ प्रभु ब्याङ्कमा चाहिँ खाता खोलेछ। अनि त्यसपछि त्यो प्रभु ब्याङ्कमा खाता खोलिसकेपछि उनले एउटा चाहिने कन्सल्टेन्सीबाट 15 लाख रुपियाँ ऋण मागेछन्। अनि सिराको एकजना साथीले राम उद्गार शाहजीले चाहिँ 15 लाख रुपियाँ उहाँलाई पठाएछ। अनि 15 लाख रुपियाँ फिर्ता गर्ने बेला उहाँले चेक दिनुभएछ अनि चेक दिँदाखेरि चाहिँ ब्याङ्कले चाहिँ नि त्यो कुरा थाहा पाएपछि चेक रोकिएछ अनि रमाइलो त के भएछ त भन्दाखेरि दाङको प्रहरीले ती बलबहादुर चौधरी पछि चाहिँ उहाँले आफ्नो नाम चाहिँ नि के भन्छ रेसमा बनाउनु भएको थियो अनि उहाँको चाहिँ नि नामबाट चाहिँ पक्राउ पुर्जी आएछ र प्रहरीले पक्रिनका लागि घर आएछ अनि यसरी चाहिँ उहाँ अहिले चाहिँ मुद्दा खेप्दै हुनुहुन्छ होइन अब त्यसै गरिकन बुटोलको 15 एकजना ऋषिराम सुनार गैर दलितहरूकै वरिपरिको छेउमा चाहिँ घर बनाएर बसेछन् अनि उहाँलाई दलित भएर यो टोलमा नबस्नका लागि कहिले फोहोर फ्याँकिदिने कहिले सुविधाहरू नदिने खानेपानी लाइन काटिदिने यावत खालको कामहरू गरेछ त्यसपछि त्यहाँ कुटपिट भएछ र उहाँलाई कुटेछ अनि वडाध्यक्षले चाहिने सीसीटीभीको प्रमाण खोज्ने बेलामा चाहिँ सीसीटीभी तिमीलाई कुट्ने बेलामा उता फर्किआएर छ त्यस कारणले चाहिँ त्यो भएन भन्नुभएछ यसले गर्दाखेरि यस्ता खालका घटनाहरूबाट सर्वसाधारणहरू यसरी चाहिने प्रभावित हुन्छन् यो चाहिने नेपाली समाजको आधारभूत वर्गको चाहिने तथ्यलाई ध्यान दिएर यो कानून पास गरौं
1: मान्य सदस्य साजिदा खातुन सिद्दिकी त्यसपछि मान्य सदस्य डाक्टर लेखनाथ थापा
3: सम्माननीय सभामुख महोदय अस्सलाम वालेकुम आज म राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयकमा छलफल गर्दैछु र यो छलफलमा नेपालमा अपराध अनुसन्धान वैज्ञानिक प्रमाणमा आधारित छ कि अझै पनि बयान दबाव र अनुमानमा आधारित छ भन्ने कुरा हामीलाई थाहा छ यो व्यापक बाहिर पनि छलफल छ र कहिले कहिले प्रहरीमा गयो भने यस्ता यस्ता रिपोर्टमा धेरै छलफल हुन्छ यदि हामी साँच्चीकै वैज्ञानिक प्रमाणमा आधारित न्याय चाहन्छौँ भने राष्ट्रिय विधि विज्ञान प्रयोगशाला अत्यन्त महत्वपूर्ण संस्था हो तर प्रयोगशाला स्थापना गर्ने कुरा मात्रै पर्याप्त छैन प्रयोगशाला कति स्वतन्त्र हुन्छ कति सक्षम हुन्छ र त्यसको रिपोर्टमाथि अदालत तथा नागरिकले कति विश्वास गर्ने वातावरण बन्छ मुख्य प्रश्न यही हो यो विधेयकको उद्देश्य नै प्रमाणको संकलन विश्लेषण र परीक्षण मार्फत कसुरको अनुसन्धान तथा न्याय सम्पादनमा सहयोग गर्नु र विधि विज्ञानलाई प्रभावकारी विश्वसनीय तथा यसलाई राम्रो तरिकाले कार्य गर्न बनाउने हो र अर्कोतर्फ प्रयोगशालाको वैज्ञानिक स्वतन्त्रताको सवाल रिपोर्ट आउन महिनौ लाग्छ यो कुराहरूलाई लिएर हामी अगाडि बढिरहेका छौं र यसको दुर्गम जिल्लाबाट आउँदा फेरि हामीलाई जो समय लाग्छ त्यो बेलामा प्रमाणहरू बिग्रिन्छ भन्नेमा हामी चिन्तित छौं देख्छौं पनि र दफा दुईमा विधि विज्ञानको उद्देश्य स्पष्ट गर्ने तर्फमा प्रयोगशाला रिपोर्ट दिने ठाउँ मात्र होइन राज्यको वैज्ञानिक प्रमाण प्रणालीको आधार हो त्यसैले यसको उद्देश्य नै व्यापक र स्पष्ट हुनुपर्छ तीनमा प्रयोगशालाको स्वायत्ततातर्फ वैज्ञानिकले कसको पक्ष रिपोर्ट दिने होइन प्रमाणले जे देखाउँछ त्यही रिपोर्ट गर्ने हो त्यसैले प्रयोगशालाको संस्थागत स्वतन्त्रता कानूनमै सुरक्षित हुनुपर्छ दफा चार संस्थागत संरक्षण विशेषज्ञतर्फ प्रयोगशालामा डीएनए विश्वविज्ञान डिजिटल फोरेन्सिक साइबर फोरेन्सिक दस्तावेज तर्फ हेर्न पनि एकदमै जरूरी छ यसलाई अझै विश्लेषण गर्न पनि जरूरी छ जस्तो मलाई लाग्यो र यसैमै आजको अपराध मोबाइल कम्प्युटर डीएनए डिजिटल प्रमाणमा पुगेको छ पुरानो संरचनाले नयाँ अपराध अनुसन्धान गर्न सक्दैन आठमा हेर्ने हो भने डीएनए तथा संवेदनशील जैविक तथ्यको गोपनीयतातर्फको सवालमा हामी बहस गर्न सक्छौ संशोधन प्रस्तावन डीएनए नमूना जैविक तथ्य र डिजिटल प्रमाणको गोपनीयता सुरक्षित भण्डारण पहुँच नियन्त्रण र प्रयोगको सीमा स्पष्ट पारियोस् वैज्ञानिक रिपोर्ट आन्तरिक सत्य होइन त्यसको विश्वसनीयता परीक्षण योग्य हुनुपर्छ संस्था बनाउने तर त्यसको कामको हिसाब नलिने व्यवस्था स्वीकार्य हुँदैन सार्वजनिक पैसाबाट चलेको प्रयोगशाला सार्वजनिक जवाफदेतामा हुनुपर्छ सम्मान्य सभामुख महोदय विधि विज्ञान प्रयोगशाला अपराधी समात्ने प्रहरीको अर्को कोठा होइन यो सत्य र असत्य छुट्याउने वैज्ञानिक संस्था हो त्यसैले यसको रिपोर्टमाथि सरकारको होइन प्रमाणको नियन्त्रण हुनुपर्छ मेरो आग्रह छ हामी यस्तो कानून बनाऊ जसले अपराधी
1: मान्य सदस्य डाक्टर लेखजङ थापा त्यसपछि मान्य सदस्य गंगा देवी श्रेष्ठ
4: सम्माननीय सभामुख महोदय आज राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 माथि छलफलको क्रममा म आफ्नो केही विचारहरू राख्न चाहन्छु अहिले पूर्व माननीयहरूले भन्नुभएको सबै कुरा समय सान्दर्भिक पनि छ र मनलाई छोएको पनि छ. यो ल्याबको विशेष गरी हामीले बुझेको यसको दुईटा एस्पेक्टहरू छन्. पहिलो एस्पेक्ट भनेको न्याय सम्पादनमा यसले हेल्प गर्ने हो, यसले जस्टिसलाई चाहिँ यसले चाहिँ आई मिन हेल्प गर्छ. भने अर्कोतर्फ चाहिँ यसमा यसको विज्ञानलाई फोरेन्सिक साइन्सलाई अझ क्वालिटीयुक्त बनाएर अगाडि लिएर जानु नै यसको मूल आधार र यसको चाहिँ मेन एम हो. र म आफै पनि साइन्स र रिसर्चमा वर्षौंदेखि लागिरहेको हिसाबमा मैले केही अनुभवहरू गरेको थिएँ र यस विधेयकलाई मैले साइन्टिफिक र इन्स्टिट्युसनल पर्सपेक्टिभबाट धेरै हेर्ने प्रयास गरेको थिएँ. र मैले यस विधेयकलाई साइन्स एभिडेन्स र जस्टिसलाई एउटै इन्स्टिट्युसनल फ्रेमवर्कमा जोड्ने एउटा विधेयकको रूपमा हो भनेर लिएको छु. हामीले समितिमा यसलाई यसको बुदाहरूलाई एकदमै प्रत्येक प्रोभिजनलाई हामीले गम्भीरताका साथ छलफल गरेका थियौं र यसको साइन्टिफिक भ्यालिडिटी, इन्स्टिट्युसनल इन्टेग्रिटी, प्रोफेसनल इन्डिपेन्डेन्स र त्यस्तै गरी यसको प्र्याक्टिकल इम्प्लिमेन्टेशनलाई पनि प्राथमिकताका साथ हामीले छलफल गर्दै यसलाई चाहिँ यसमा राम्रो काम भएको मैले विश्वास लिएको छु. विशेष गरी हाम्रो यसको सेन्ट्रल अफ एट्र्याक्सन भनेको डीएनए डेटा ब्याङ्क नै थियो र यस विषयमा हामीले विस्तृत र गहन रूपमा छलफल गरेका थियौं. डीएनए डेटाबेस स्थापना गर्नु मात्र पर्याप्त हुँदैन, यसमा कसको डीएनए कहाँ राख्ने, त्यसलाई कसले एक्सेस गर्ने, त्यो एक्सेस गर्छपछि कहिलेसम्म यसलाई चाहिँ स्टोर गर्ने र यसलाई कहिले डिलिट गर्ने र यसमा कम्तीमा यसलाई चाहिँ यो के पर्पजको लागि राखिन्छ र यसको प्राइभेसी र सेक्युरिटीलाई कसरी हामीले सुनिश्चित गर्छौं भन्ने कुरा यस विधेयकमा राम्रोसँग हामीले एक्सप्लेन गरेको मैले चाहिँ पाएको छु. र हाम्रो प्रयास एउटा डेटा ब्याङ्क बनाउनु मात्र थिएन, भविष्यमा पनि एउटा विश्वसनीय रूपमा सञ्चालन गर्न सकिने क्रेडिबल, सेक्योर र अकाउन्टेबल एउटा डीएनए डेटा ब्याङ्क फ्रेमवर्क बनाउने थियो. र म समितिको सबैलाई एकदमै धन्यवाद र चाहिँ म चाहिँ धन्यवाद दिन चाहन्छु किनभने यसमा सबै सफल भएको मैले महसुस गरेको छु. र अन्तमा फोरेन्सिक साइन्स ल्याबमा साइन्स हुन्छ तर यसको अल्टिमेट गोल भने जस्टिस नै हो र यो जस्टिसको बेसिस एभिडेन्स मात्र हुँदैन, यसको रिलायबल एभिडेन्स हो. र आज त्यही रिलायबल एभिडेन्सको इन्स्टिट्युसनल फाउन्डेशन निर्माण गर्ने दिशामा यो विधेयक महत्वपूर्ण कदम हो. यो विधेयक राष्ट्रिय सभाबाट शुरू भएर विभिन्न संसदीय स्क्रुटिनी हुँदै आज प्रतिनिधि सभासम्म आइपुगेको छ. यस यात्रामा योगदान गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु. धन्यवाद.
1: माननीय सदस्य गंगा देवी श्रेष्ठ.
5: सम्माननीय सभामुख महोदय, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक 2081 यो राष्ट्रिय सभामा उत्पत्ति भई सुझाव सहित आएको विधेयकमा हामी सैद्धान्तिक छलफल गरिरहेका छौं. आजको अपराध अनुसन्धान अनुमान दबाव वा स्वीकारोक्ति मात्र होइन, वैज्ञानिक प्रमाणमा आधारित हुनुपर्छ. डीएनए परीक्षणदेखि फरेन्सिक अडिट, डिजिटल प्रमाण विषय विज्ञान, हतियार तथा हस्तलिखित दस्तावेज परिणामसम्मका प्रमाणले आधारको वास्तविकता पत्ता लगाउन निर्णायक भूमिका खेल्दछ. त्यसैले यो प्रयोगशाला केवल एउटा सरकारी कार्यालय होइन, न्यायको वैधानिक आधार तय गर्ने राष्ट्रिय संस्था हो. पहिलो सुझाव, प्रयोगशालालाई राजनीतिक तथा प्रशासनिक हस्तक्षेपबाट मुक्त, व्यावसायिक र पर्याप्त स्वायत्त बनाउनुपर्छ. यसको नेतृत्व र कर्मचारी नियुक्तिको योगदान, अनुभव र विशेषज्ञलाई पहिलो आधार बनाइनुपर्दछ. दोस्रो, प्रयोगशालाको रिपोर्ट निष्पक्ष प्रमाणमा आधारित र योग्य हुनुपर्दछ. अनुसन्धानको क्रममा प्राप्त नमूना डीएनए डिजिटल डाटा वा अन्य प्रमाणमा कुनै किसिमको छेडछाड हुन नदिन, प्रमाण कसले कहिले र कसरी प्राप्त वा तथा संरक्षण गर्यो भन्ने स्पष्ट अभिलेख अनिवार्य गरिनुपर्दछ. तेस्रो, आज अपराधको स्वरूप बदलिएको छ. साइबर अपराध, डिजिटल फरेन्सी, वित्तीय अपराध, डीएनए प्रविधि र कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित नयाँ प्रकारका प्रमाणहरू परीक्षण गर्न सक्ने आधुनिक प्रविधि र दक्ष जनशक्ति राज्यले सुनिश्चित गर्नुपर्दछ. चौथो, केन्द्रीय प्रयोगशालामै सबै सेवा सीमित राख्नु हुँदैन, आवश्यकता अनुसार प्रदेश स्तरमा समेत फरेन्सी सेवा विस्तार गरी नागरिकको न्यायका लागि महिनौसम्म रिपोर्ट कुर्नुपर्ने अवस्था अन्त्य गरिनुपर्छ, विस्तारै जिल्लागत रूपमा पनि स्थापना गर्नुपर्छ। सभामुख महोदय, निर्दोषलाई दोषी बनाउने र दोषीलाई प्रमाणको आधारमा उम्काउने दुवै अवस्थाको अन्त्यका लागि घातक हो, न्यायका लागि घातक हो। त्यसैले यो विधेयकले वैज्ञानिक प्रमाणको निष्पक्षता र प्रयोगशालाको स्वायत्तता, विशेषज्ञको व्यावसायिक सुरक्षा र समयमै परिणाम हुने सुनिश्चित गर्नुपर्दछ। सरकारलाई मेरो आग्रह छ, प्रयोगशाला बलियो बनाउनु भनेको केवल अपराध अनुसन्धान बलियो बनाउनु होइन, नागरिकको न्याय पाउने अधिकार बलियो बनाउनु हो, यसलाई सुनिश्चित गर्नुपर्दछ। धन्यवाद।
1: मान्य सदस्यहरू, अब माननीय विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्री महावीर पुनलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

सम्माननीय सभामुख महोदय, सम्मानित महोदयको अनुमतिले म यो छलफलमा प्रश्न गर्नुभएका माननीयज्यूहरूको केही जिज्ञासाहरूको जवाफ छोटकरीमा दिन चाहन्छु। किनभने अघिल्लो पटक मैले यो दिँदाखेरि चाहिँ धेरै लामो दिएछु, हरेक माननीयज्यूहरूको सबैको नाम टिपेर, नाम त आज पनि टिपेको छु, नाम टिपेर हरेकको प्रश्नको जवाफ दिँदाखेरि त धेरै लामो भएछ। त्यस कारणले म आज चाहिँ एकदम सचेत, मलाई सचेत गराइएको छ, अनि चाहिँ म आज हरेक माननीयज्यूहरूको नाम तोकेर होइन कि एउटा त्यसलाई चाहिँ वर्गीकरण गरेर छोटकरीमा चाहिँ म चाहिँ जवाफ दिने प्रयास गर्दैछु। अब यो विधेयकमा छलफलमा भाग लिनुहुने माननीयज्यूहरूलाई सबैलाई तपाईँहरूको सुझाव को लागि चाहिँ धेरै धन्यवाद दिन चाहन्छु। र यहाँ चाहिँ अलिकति एउटा कुरा के देखियो भने यो चाहिँ त्यति राजनीतिबाट मुक्त हुन्छ कि हुँदैन, यसमा राजनीति हस्तक्षेप हुन्छ कि हुँदैन भन्ने कुरा आयो, र यो चाहिँ राजनीति मुक्त हुन्छ। अब राजनीति मुक्त कसरी हुन्छ भने यसलाई चाहिँ एउटा स्वायत्त विज्ञान मन्त्रालयको अन्तर्गत भए तापनि स्वायत्त संस्थाको रूपमा चाहिँ यसलाई चाहिँ स्वशासित भनेको रूपमा चाहिँ यो ऐन बनाइएको छ। त्यसैले यो चाहिँ राजनीतिक चाहिँ यसमा हस्तक्षेप हुँदैन भन्ने कुरामा चाहिँ म विश्वस्त छु। तर अब भोलि त्यही हो, मान्छे हामी नै हौ, होइन, हामीले नै यसलाई राजनीति मुक्त गर्ने हो, हामीले नै राजनीति मुक्त गर्ने नगर्ने जिम्मा चाहिँ हामी हरूमा नै भर पर्छ। तर कानूनमा चाहिँ यो राजनीति मुक्त छ, पहिलो कुरा। दोस्रो कुरा, यो विज्ञान मन्त्रालय अन्तर्गत नै किन राखियो भन्ने कुरा छ। अब यो पहिलेदेखि नै विज्ञान मन्त्रालय अन्तर्गत थियो, सुरुमा चाहिँ यो यसलाई चाहिँ एउटा के भन्छ, यो चाहिँ यो हाम्रो नासमा एउटा सानो ल्याबको रूपमा थियो। त्यसपछि यसलाई चाहिँ आवश्यकता देखेर गठनादेशको रूपमा चाहिँ यसलाई सुरु गरिएको रहेछ, अनि नासकै एउटा सानो भवनमा, र नास पनि यो चाहिँ विज्ञान मन्त्रालय अन्तर्गतकै भएको हो, र यो विधि विज्ञान पनि यही एउटा यस अन्तर्गत नै राखिएको हो। अब बिना मन्त्रालय त हुँदैन होला, मन्त्रालय नै कुनै न कुनै मन्त्रालयसँग जोडिनु चाहिँ पर्छ होला जस्तो चाहिँ मलाई लाग्छ। त्यसैले यो यसमा राखेको हो भन्ने कुरा चाहिँ म भन्न चाहन्छु। अब यसमा खास गरी के छ भन्दाखेरि, यो विधि विज्ञान प्रयोगशाला अहिले कुन हालतमा छ भन्ने कुरा पनि म तपाईँलाई अवगत गराउन चाहन्छु। अहिलेसम्म यो चाहिँ एकदम नाजुक अवस्थामा छ। यो कुरा अहिलेको जुन यो त्रिशुलीको जुन बाढी आयो र हामीले भनौँ हजारौं मानिसहरूको यो डीएनए परीक्षण गर्नुपर्ने भयो, लापत्ता भएको मानिसहरूको, र अनि मानिसहरूको चाहिँ लापत्ता भएको मानिसहरूको के अरे नातेदारहरूको गर्दाखेरि बल्ल थाहा भयो। योभन्दा अगाडि पुलिसमा चाहिँ एउटा विधि विज्ञान प्रयोगशाला रहेछ, अनि त्यसपछि यो विधि विज्ञान प्रयोगशाला रहेछ। यदि हामीले यो दुईटामा मात्रै भर परेको भएदेखि यो त महिनौ लाग्छ, यो अहिलेको जुन धेरै चाहिँ डीएनए टेस्टिङहरू गर्नुपर्ने छ, यो त महिनौ के वर्षौं लाग्ने जस्तो पो देखिएछ। त त्यहाँ धन्न अब हाम्रो चाहिँ चीन सरकार र भारत सरकारले उहाँहरूले चाहिँ विशेषज्ञ सहित चीनबाट चाहिँ 15 जनाको, भारतबाट चाहिँ 9 जनाको विशेषज्ञ सहित, विशेषज्ञ मात्र होइन उपकरण त हामीसँग केही पनि रहन्छ, सहित चाहिँ उहाँहरूले पठाइदिनु भएको। उपकरण छ तर एकदमै कम क्षमताको, त्यो क्षमताले हामीसँग भएको क्षमताले यसलाई चाहिँ यो अहिलेको यो बाढीको डीएनए परीक्षण गर्न लाग्ने हो भने त 1 वर्षभन्दा पनि बढी लाग्ने जस्तो देखिन्थ्यो, तर अहिले चाहिँ निकै छिटो छिटो भइरहेको छ। र त्यसमा चाहिँ हामीले नास्टमा चाहिँ यो नास्टमा पनि प्रयोगशाला चाहिँ थपिएको छ, किनभने योभन्दा अगाडि डीएनए परीक्षण नासमा हुँदो रहेछ, तर त्यो डीएनए परीक्षण चाहिँ के को त भन्दाखेरि
खास गरी अनुसन्धानको लागि रिसर्चको लागि प्रोफेसरहरूले मानिसको भन्दा बाहेक अरू वनस्पतिहरूको जनावरहरूको त्यस्तो किसिमको डिएनए परीक्षण गर्ने काम भएको रहेछ र अहिले चाहिँ यो चाहिँ अलिकति धेरै विकसित भएको छ र यसले चाहिँ हामीलाई यो दुर्घटनाले हामीलाई के देखायो भने एकदमै हामीले यो विधि विज्ञान सम्बन्धी जस्तो किसिमको प्रयोगशाला बनाउनु पर्ने थियो त्यसको त छेउ पनि बनाएको रहन्छ भन्ने कुरा चाहिँ यो अहिले चाहिँ हामीले थाहा भयो। त्यसैले मान्यजीहरूले जुन कुरा राख्नु भएको छ कि यसलाई चाहिँ विकेन्द्रीकरण हुनुपर्छ, राजनैतिक हस्तक्षेप नहुने भन्ने त भनिहाले, विकेन्द्रीकरण हुनुपर्छ, यसको क्षमता, यसको गुणस्तर, यसको यसलाई आधुनिकरण गर्ने भन्ने कुराहरू जुन राख्नु भएको छ त्यो सबै हुन्छ गर्ने अब सुरु भयो। पहिलो कुरा त यो चाहिँ अहिलेसम्म चाहिँ हाम्रो काठमाडौँमा त एउटा भइहाल्यो र अन्य चारवटा उसमा चाहिँ प्रदेशहरूमा पनि छ, प्रदेशमा ल्याब छ यो विधि विज्ञानको। अब त्यति कस्तो छ भने एकदमै क्षमता कम अलिकति छ भन्ने मात्रैको चाहिँ छ। त्यसमा पनि के छ त भन्दाखेरि यसको चाहिँ ऐन नभएको हुनाले, गठनादेशबाट स्वीकृति भएको के अरे काम चलाएको हुनाले यसलाई चाहिँ आफ्नो भवन छैन, फेरि आफ्नो भवन दिन नमिल्ने रहेछ। त्यस कारणले अर्काको भवनमा चाहिँ भाडामा घर लिएर बनाएको रहेछ र यसलाई चाहिँ हामीले चाहिँ अब यो ऐन बनेपछि सबैको आफ्नो अहिले भएकोहरूको चाहिँ पहिला भवन बनाउनु पर्यो अनि सातवटै प्रदेशमा एक एकवटा विधि विज्ञानको प्रयोगशाला राम्रो सकेसम्म राम्रो प्रयोगशाला बनाउने भन्ने कुरा चाहिँ निर्णय भइसक्यो र अब यो त्यसको लागि चाहिँ अब थप बजेटको चाहिँ माग चाहिँ कति बजेट चाहिन्छ भनेर मैले भनेको छु र विधि विज्ञानको जुन प्रयोगशाला छ यो नासको उसमा के अरे हाताभित्र अब त्यसमा चाहिँ अहिले त त्यो नासकै बिल्डिङ हो, पुरानो हेर्दाखेरि त्यो प्रयोगशाला जस्तो पनि छैन, पुरानो बिल्डिङमा कोचाकोच गरेर बसिरहेको छ। त्यस कारणले अब नयाँ बिल्डिङ बनाउनु पर्ने छ र यसको लागि चाहिँ नयाँ बिल्डिङ, अब उपकरणहरूको कुरा आयो, नयाँ उपकरणहरू पनि बनाउनु पर्नेछ के अरे किन्नुपर्नेछ, त्यो पुरानो उपकरणहरूले गर्दैन। यो वर्ष चाहिँ विधि विज्ञान प्रयोगशालाको लागि भनेर यो सबै नेपालभरिको विधि विज्ञान प्रयोगशालाको लागि भनेर जम्मा 18 करोडको बजेट भाषणमा आएको रहेछ। त्यो चाहिँ त्यतिले चाहिँ केही पनि नहुने। त्यसैले चाहिँ हामीले चाहिँ के गरेको छौँ भने अहिले झन्नै 20 करोड, अहिलेको जुन विज्ञान मन्त्रालयको अबन्डाको जुन बजेट छ बजेटबाट चाहिँ झन्नै 20 करोड जति उपकरणहरू किन्ने प्लस विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ। अब भवन पनि बन्छ र के अरे उपकरणहरू आधुनिक उपकरणहरू आउँछ। त्यस कारणले झन्नै झन्नै 20 करोड रुपियाँ जतिको चाहिँ के अरे उपकरणहरू किन्ने भनेको छ। भवनमा कति लाग्छ थाहा छैन, त्यसको इस्टिमेट आइसकेको छैन। त्यो भएर यो चाहिँ अब एउटा पहिला यहाँ त सुरु गर्नु पर्यो, यहाँ सुरु गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरकोलाई पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो बन्छ, सकेसम्म राम्रो बन्छ र हाम्रो क्षमताले भ्याएसम्म राम्रो बन्छ। त्यो कुरा चाहिँ मैले सबैलाई राख्न चाहेँ किनभने तपाईँहरूको चाहिँ मुख्य ऊ चाहिँ यसमा छ कि यो प्रदेश प्रदेशमा पनि जानु पर्यो भन्ने कुराहरू छ र अब यसमा अहिलेसम्म चाहिँ जुन छ यो काम चलाउ अहिले पनि मैले भने यो खास विधि विज्ञान भएर चलेको रहन्छ क्या। अहिलेसम्म विधि विज्ञान छ भन्ने, पुलिसले पनि चलाएको छ भन्ने, एउटा हाम्रो प्रयोगशाला पनि छ भन्ने, यो चाहिँ काम चलाउ, यसको मान्यता विदेशतिर नहुने किनभने यसलाई एक्रिडिटेसन गर्नुपर्नेछ ताकि यहाँ भएको परीक्षण विदेशमा पनि मान्यता प्राप्त हुनु पर्यो नि। त्यो छैन अहिलेसम्म भएको त्यो चाहिँ छैन। त्यो कुराहरू पनि हामीले चाहिँ गर्नेछौ। र अर्को तपाईँहरूको चाहिँ छ मुख्य कुरा यो डाटा चुहावटको कुरा छ। यो डाटा चुहावट अब डिएनए खास गरी
अब यसमा खासै के छ त भन्दाखेरि हामीले यहाँ प्रष्टैसँग यहाँ लेखेको छ कि यो कुनै मुद्दाको अनुसन्धान गर्दा वा न्यायिक कारवाही वा फैसला कार्यान्वयनको सिलसिलामा प्रमाणको लागि डीएनए डाटा ब्याङ्कमा रहेको कुनै व्यक्तिको डीएनए प्रोफाइलको विवरण विदेशी मुलुकले माग गरेमा त्यस्तो मुलुकलाई पारस्परिक कानूनी सहायता सम्बन्धी प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी दिन सकिनेछ भनेछ। त्यो त्यत्तिकै दिने भनेको त छैन नि। अब त्यसमा कानून बमोजिम त्यो प्रचलित कानून बमोजिमको चाहिँ प्रक्रिया पुर्याएर दिने भनेको छ। र त्यो भनेको चाहिँ जस्तो उदाहरणको लागि अहिले अहिलेको यो त्रिशुलीको बाढीमा चाहिँ के भयो भन्दाखेरि यहाँ कति मुलुकको चाहिँ परेछ 300-400 भन्दा बढी पर्यटकहरू पनि परेका छन्। अब त्यो चाइनिज पनि परेको छ र अब यिनीहरूको चाहिँ छ यिनीहरूको पनि त डीएनए परीक्षण भएको छ। अब यो डाटा विदेशीहरूको डाटा त उनीहरूले माग गरे अनुसार उनीहरूसँग उनीहरूलाई पनि त दिनु पर्यो नि। त्यो नेपालीको डाटा बेच्ने भनेको त छैन। अब त्यसको लागि चाहिँ अब यसको डाटा जुन राख्ने जुन छ हामीले डाटा ब्याङ्क भनिन्छ यो चाहिँ सुरक्षित साथ कसरी राख्ने भन्ने कुरा हो। अब यसमा चाहिँ चुहाव नहोस् भन्ने कुरा अब यसको चाहिँ यसको लागि हामीले एकदमै सफ्टवेयर जस्तो अहिले सफ्टवेयर जुन छ त्यो चाहिँ काम चलाउ सफ्टवेयर चाहिँ प्रहरीसँग छ अहिले सफ्टवेयर र यसको लागि सफ्टवेयर चाहिँ नबनाइ नहुनेछ र एउटा भरपर्दो सफ्टवेयर पनि छैन अहिलेसम्म। त्यस कारणले अब त्यसलाई डाटालाई सुरक्षित राख्नको लागि सफ्टवेयर र त्यसलाई चाहिँ राख्ने डाटा ब्याङ्क चाहिँ एउटा त्यो चाहिँ राख्नु पर्ने हुन्छ र अब क्षमताको विकास पनि त्यो कुरा पनि आएको थियो। एउटा कुरा के छ भने यो हामीले यो जुन छ यो विधेयकलाई चाहिँ यो छलफल गर्दाखेरि समितिमा छलफल गर्दाखेरि म आफै नै कस्तो चाहिँ छक्कै अचम्मै पर्यो किनभने विधेयकलाई छलफल गर्ने भनेर समितिको मिटिङमा एउटा दुईटा प्याराग्राफ भन्दा बढी दिनमा जति छिटो गरे पनि हुँदैन रहन्छ। 16 मिटिङ राख्यो एउटा रेकर्ड छ एउटा शब्द कुनै के शब्द थियो मैले बिर्सेँ त्यो शब्द राख्ने कि नराख्ने भनेर छलफल गर्नलाई 1 घण्टा लाग्यो। यसरी चाहिँ माननीयज्यूहरूले चाहिँ एकदमै शब्द खेलाएर चाहिँ उहाँहरूले चाहिँ यो राख्नु भएको हो। म त त्यति शब्द खेलाउने मान्छे त होइन होइन तर उहाँहरूले यसरी खेलाउनु भएको छ। तैपनि यसरी बनाउँदा बनाउँदै पनि भोलि भविष्यमा केही न केही अपुग त होला। अब त्यसै अपुग भएको खण्डमा भविष्यमा देखिएको खण्डमा यसलाई चाहिँ ऐन संशोधन गर्ने भन्ने प्रक्रिया त छँदै छ होइन। तर जे होस् यो राम्रो चाहिँ यसमा सुरुवात चाहिँ भएको छ र अब एउटा यो रिपोर्टहरू कुर्नको लागि महिनौ लाग्छ भन्ने थियो। त्यो महिनौ लाग्ने कारणहरू पनि त्यो चाहिँ त्यहाँ आधुनिक प्रविधिका उपकरणहरू नभएर भएको थियो होला। अब यसलाई सकेसम्म आधुनिक बनाइसकेपछि त्यो उपकरणहरू चाहिँ के अरे पनि बन्ला। र यसमा अर्को कुरा चाहिँ मान्य हरिमोहन भण्डारीजीले राख्नु भएको थियो यो बाँदरको बारेमा राख्नु भएको थियो होइन। यो बाँदरको काम चाहिँ पनि यहाँ भनिहालौँ बाँदरको अनुसन्धान गर्ने जिम्मा चाहिँ विज्ञान मन्त्रालय लिएको छु। विज्ञान मन्त्रालयले के किसिमको प्रविधिहरू छन् एउटा प्रविधिले हुँदैन धेरै प्रविधिहरू चाहिँ बनाउने परीक्षण गर्ने हो। सबै चाहिँ एकदमै औषधि खाए जस्तो चाहिँ हुँदैन त्यो चाहिँ होइन। टाउको दुख्ने औषधि खाएर चट्टे भए जस्तो चाहिँ हुँदैन। विभिन्न प्रविधिहरू तपाईँहरूले पनि खोज्न सक्नुहुन्छ क्या हामीले मात्र जिम्मा लिने होइन। कसैले तपाईँहरूले यस्तो किसिमको कुनै प्रविधिको कुराहरू थाहा छ भने ल्याउनुहोस् अब यो प्रयोगशाला बन्छ अब बाँदरको लागि मात्रै भन्ने भनेदेखि 1-2 करोड रुपियाँ छुट्याउने भनेर जति त्यो अनुसन्धान गर्ने यो त राष्ट्रिय समस्याको कुरा भयो। राष्ट्रिय समस्याको कुरा भएको हुनाले 1-2 करोड 2-4 करोड जति लाग्छ छुट्याउने भनेको छ। त्यो काम चाहिँ सुरुवात पनि भएको छ तर विज्ञान प्रविधि मन्त्रालयले चाहिँ यसको अनुसन्धान गर्ने त्यसको उपायहरू निकाल्ने परीक्षण गर्ने र परीक्षण गर्नको लागि चाहिँ कृषि मन्त्रालयले गाउँ गाउँमा लगेर त्यसको इम्प्लिमेन्टेसन गर्ने भन्ने चाहिँ हाम्रो समझदारी त्यो चाहिँ भएको छ है। अब अरू त
खास मैले देखिन सकेसम्म सायद तपाईँहरूको तपाईँहरूले भन्नुभएको अन्तर्राष्ट्रिय गुणस्तरको भन्नुभएको अन्तर्राष्ट्रिय गुणस्तरको बनाउनको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनु पर्यो त्यसको लागि चाहिँ यसलाई चाहिँ एग्रिडेट गराउनु पर्यो त्यो भनेको चाहिँ हुन्छ त्यो अन्तर्राष्ट्रिय गुणस्तरकै हुन्छ जनशक्ति चाहिँ हामीसँग कमी छ अहिले किनभने यो फोरेन्सिक विषय पढ्ने अब मान्छेहरू चाहिँ धेरै कम हुने रहेछन् अब छात्रवृत्ति दिएर भए पनि कसैलाई हाम्रो जनशक्ति चाहिँ उत्पादन गर्नुपर्ने छ र यो पढाइ पनि हुँदैन अहिले हाम्रो उसमा यो के अरे महाराजगंज क्याम्पसमा एउटा के डक्टरहरूले के पढ्ने रहेछ एउटा सानो विषय तर यसको खास विषय पढाइ पनि हुँदैन त्यसकारणले अब अहिले नै कुनै युनिभर्सिटीले यो विषय चाहिँ पढाउने गरेर त्यस कोर्सको करिकुलम डेभलपमेन्ट गरेर पढायो भने त भयो पढाएन भनेदेखि हामीले चाहिँ विदेशमा पठाउनु पर्ने हुन्छ छात्रवृत्ति दिएर भए पनि अथवा तालिममा पठाएर भए पनि र मान्य बासुमाया चाहिँ तामाङज्यूले भन्नुभएको थियो यो फ्युमिगेसनको कुरा यो चाहिँ यो विधि विज्ञानमा नपर्ला है त्यो चाहिँ अर्कै कुरा हो त्यो चाहिँ खास गरी खाद्य सम्बन्धी कुरा भएको हुनाले खाद्य सम्बन्धी एउटा चाहिँ विशिष्ट जसरी चाहिँ यो के अरे विधि विज्ञान प्रयोगशाला विशिष्ट बनाइँदैछ कोसिस गरिँदै सुरुवात गरिँदैछ अहिले त बन्दैन बन्छ त्यसै गरेर चाहिँ खाद्य प्रयोगशाला पनि एउटा उच्च कोटिको खाद्य प्रयोगशाला बनाएर यो खाद्य सम्बन्धी जे जे समस्याहरू छ त्यो विदेशमा निर्यात गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने कुराहरू जुन छ त्यो चाहिँ को कुराहरू चाहिँ हामीले ध्यानमै राखेर त्यो पनि विज्ञान मन्त्रालयले चाहिँ बनाउँदैछ सायद मेरो विचारमा तपाईँहरूको चाहिँ प्रश्नको उत्तर मैले दिइसके जस्तो लाग्छ र एउटा थियो यो बिरामी जान्ने प्रयोगशाला चाहिँ होइन योसँग चाहिँ नझुक्किनु होला यो चाहिँ यो के अरे यस्तो किसिमको यो न्याय सम्पादनको लागि कार्यक्रममा क्रियामा चाहिँ काममा सहयोग गर्नको लागि एउटा प्रमाणहरू अदालतमा अथवा यस्तो कुरा प्रमाणहरू जुटाउनको लागि चाहिँ उस गर्ने जाँच्ने प्रयोगशाला हो यो बिरामी जाँच्ने चाहिँ प्रयोगशाला चाहिँ होइन यो कुरा चाहिँ अघि एउटा आएको थियो यहाँ कहाँ मैले देखे थिएँ ल यति भन्दै मेरो कुरा चाहिँ यतिकोमा टुङ्ग्याउन चाहे यसमा चाहिँ तपाईँहरूलाई चाहिँ अलि शङ्का लागेको कुरा के छ भने डाटा लिक हुन्छ कि भन्ने कुरा हो डाटा लिक नहुनको लागि चाहिँ एकदमै सगभर सकेसम्मको प्रयास सुरक्षित भनौँ न सिक्युरिटी त्यो गर्ने कुरा हो नेपाल गभर्मेन्टको डाटाहरू त वास्तवमा भन्ने भने कुनै पनि सुरक्षित छैन अहिलेको स्थिति हेर्ने हो भने नेपाल गभर्मेन्टको डाटाहरू सुरक्षित छैन अहिले चाहिँ डाटाहरू सुरक्षित गर्नको लागि पीएमओ अफिसले चाहिँ गर्नुभएको छ त्यो प्रयासहरू त्यहाँ काम चाहिँ अगाडि बढाउनु भएको छ अहिले त एउटा साधारण ह्याकरले पनि चाहिँ ह्याक गरिदिन्छ भन्ने छ तर त्यसकारणले त्यो सुरक्षित हुन्छ र विदेशीको कुरामा यो विदेशमा चाहिँ बेच्ने होइन यो डाटा यहीँ नै राख्ने हो विदेशीहरूको डाटा त दिनु पर्यो नि कुनै विदेशी नेपालमा आएर केही भयो अब त्यस्तो किसिमको घटनाहरू होला जस्तो अस्तिको कुरा भने त्यस्तो किसिमको डाटाहरू त विदेशीसँग हामीले सेयर पनि गर्नुपर्छ र उनीहरूको डाटा हाम्रो मान्छे विदेशमा गएर त्यस्तो चाहिँ केही भयो र त्यसको डिएनए चाहियो भनेदेखि हामीले पनि त माग्नुपर्ने हुन्छ त्यसकारणले यो कुरा चाहिँ लाई चाहिँ त्यति गम्भीर भएर चाहिँ नहेरिदिनु होला भन्ने चाहिँ मेरो कुरा हो ल धन्यवाद छ।

मान्य सदस्यहरू, अब यो छलफल यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 सम्बन्धमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनको क्रम संख्या 1-23 उल्लेखित संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 सम्बन्धमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनको क्रम संख्या 1-23 उल्लिखित संशोधनहरू सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 सम्बन्धमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनको क्रम संख्या 1-23 उल्लिखित संशोधनहरूलाई विधेयकको अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2082 सम्बन्धमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनको क्रम संख्या 1-23 उल्लिखित संशोधनहरू सर्वसमितिले विधेयकको अंग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म विधेयकको दफा 2-33 राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ विधेयकको दफा 2-33 राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 सर्वसम्मतिले अंग बनेको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब म विधेयकको प्रस्तावना र नाम पढेर सुनाउँछु। प्रस्तावना: वैज्ञानिक विधि र पद्धतिको प्रयोगद्वारा प्रमाणको संकलन तथा संरक्षण श्रृंखला कायम गर्दै विश्लेषण तथा परीक्षण गरी कसुरको अनुसन्धान तथा न्याय सम्पादनमा सहयोग पुर्याउन र विधि विज्ञान सम्बन्धी अध्ययन अनुसन्धान तथा परीक्षणलाई प्रभावकारी गुणस्तरीय विश्वसनीय र विशिष्टीकृत बनाउन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ: 1. यस ऐनको नाम राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन ऐन 2083 रहेको छ। 2. यो ऐन प्रमाणीकरण भएको मितिले 31 दिनदेखि प्रारम्भ हुनेछ। मान्य सदस्यहरू, अब विधेयकको प्रस्तावना र नाम: राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 अंग बनोस् भनी निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ
विधेयकको प्रस्तावना र नाम सर्वसम्मतिले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 को अंग बनेको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म माननीय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

मान्य सदस्यहरू, अब यो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन तसर्थ राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 सर्वसम्मतिले पारित भएको घोषणा गर्दछ। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक मिति 2083 साल असोज 15 गते बिहिबार बिहान 11 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।

0: किने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिबल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
6: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
5: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
6: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
7: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मेची धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
7: फोन नम्बर 0105236068 मोबाइल नम्बर 9841426383
9: गजुरी नाममा टिभीएस अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस फटाफट फाइनान्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालु एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9023188917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: TBS 아이나 쌍만다호.
1: रंगबहार रंगबहार
2: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
1: वर्जर पेन्स
3: गजुरी नाउमा टिभीएस को अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस सर्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट टिभीएस को सुनको चाबी अथवा 100% सम्म क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्ष सम्म फ्री सर्भिस फटाफट फाइनान्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालु एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9023218918917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: यस शुभलाभ पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: शुभला पोलिक्लिनिक प्राली, नीलकण्ठ टीम, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठा गुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
6: गजुरीमा अब सिबिएसको अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श थोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस सर्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालु, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088, 9800923 18917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS 아이나 쌍만다호.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविस्तो इन्टरनेट
1: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
3: गजुरी नामक टिभीएस को अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस सर्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट, टिभीएस को सुनको चाबी अथवा 100% सम्म क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्ष सम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 98-48-56-20-88, 98-023-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS होइन सम्बन्ध हो।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो। सुरक्षित खाने पानी, सरसफाई र स्वच्छता।
1: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ? फोहोर वस्तु चलाएपछि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनु, खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ? घर वरपरको वातावरण सफा राख्नुहुन्छ?
0: यी सामान्य बानीहरूले झाडा पखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
1: सधैँ सुरक्षित खानेपानी मात्र प्रयोग गरौं। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौं। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं। फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं।
2: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वास्थ्य जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
3: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
4: किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
6: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
7: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
6: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
7: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
6: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
7: हाम्रा विशेषताहरू:
6: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
7: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्याराइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
6: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
7: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
6: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813381700।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोहरी 100.9 गहर्जको साथै इन्टरनेट अनलाइनको www.redhari.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। नेपाली कांग्रेस धादिङ निर्वाचन क्षेत्र नम्बर 2 को क्षेत्रीय अधिवेशनमा भएको मतदानमा 1758 मत खस्यो। मतगणना भोलि बिहानबाट शुरू हुने। जटिल प्रसूति समस्या भएपछि धादिङकी महिलाको हवाई उद्धार। लगातार 3 दिन घटेको नेप्से 2600 बिन्दु मुनि। र धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। दशैं तिहार लक्षित झण्डै 5 अर्ब रूपियाँका सामान सीमा क्षेत्रमै रोकिए। अब पूरा खबर। नेपाली कांग्रेस धादिङको 15 अधिवेशन अन्तर्गत धादिङ निर्वाचन क्षेत्र नम्बर 2 को क्षेत्रीय अधिवेशनमा भएको मतदानमा 1758 मत खसेको छ। कुल मतदाता 1790 रहेकोमा 1758 मत खसेको हो। धादिङ क्षेत्र नम्बर 2 को क्षेत्रीय सभापतिमा नरराज तिमिल सिन्हा र राजन बुर्लाकोटीबीच मतदान भएको हो। सभापति पदमा 3 जनाको उम्मेद्वारी परेको भए पनि राजेन्द्र अर्यालले बुधबार साँझ उम्मेद्वारी फिर्ता लिएपछि तिमिल सिन्हा र बुर्लाकोटीबीच मतदान भएको हो। यस्तै सहमति हुन नसकेको क्षेत्रीय पदाधिकारी र सदस्यहरू प्रदेश पदाधिकारी र सदस्यहरू केन्द्रीय प्रदेश प्रतिनिधिहरूको पनि मतदान भएको हो। मतगणना भोलि बिहानबाट शुरू हुने नेपाली कांग्रेस धादिङले जनाएको छ। धादिङको गंगा जमुना गाउँपालिका वडा नम्बर 5 निवासी 24 वर्षीय ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको छ। अवस्था जटिल भई ज्यान नै जोखिममा परेकी तामाङको महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा संचालित राष्ट्रिय महिला सशक्तिकरण परियोजना अन्तर्गत हवाई उद्धार गरिएको हो। उद्धार लगत्तै उहाँलाई थप उपचारका लागि काठमाडौँको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पुर्याइएको छ। हाल अस्पतालमा उहाँको आवश्यक विशेषज्ञ उपचार भइरहेको छ। शेयर बजार लगातार 3 दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 4.82 अंकले घटेर 2598.89 बिन्दुमा झरेको छ। आज जलविद्युत म्यूचुअल फण्ड र लगानी बाहेक सबै समूहको सूचक घटेको छ। आज 157 कम्पनीको शेयर घटेकोमा 109 बढ़ेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज सानीमा ग्रोथ फण्ड र चिरखुवा हाइड्रो पावरको शेयर 3.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य ओह्रालो लागेको दिन सिन्धु विकास ब्याङ्कको शेयर 14.37% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.65 अर्ब कारोबार भएकोमा आज 352 कम्पनीको 1.26 करोड़ किता शेयर 4.76 अर्ब रूपियाँमा किनबेच भएको छ। खबरको क्रम बाँक्ने छ एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
4: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। संघीय संसदको अर्थ समितिले नेपाली पूँजी बजारलाई पारदर्शी सुरक्षित र प्रविधि मैत्री बनाउन धितोपत्र सम्बन्धी नयाँ विधेयक तत्काल तर्जुमा गरी संसदमा प्रस्तुत गर्न सरकार र नेपाल धितोपत्र बोर्ड सेवनलाई निर्देशन दिएको छ। पूँजी बजारका सरकारवालाहरूसँगको आजको छलफलपछि समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले धितोपत्र निष्कासन सूचीकरण र लगानीकर्ताको हित संरक्षणका लागि सम्बद्ध निकायको जिम्मेवारी स्पष्ट हुने गरी नयाँ विधेयक ल्याउन निर्देशन दिनुभएको हो। समितिले कम्पनीहरूलाई प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति दिनअघि पूँजी पर्याप्त तथा वासलात र प्रतिफलका आधारमा स्तरीकरण गर्न नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुनर्संरचना तीव्र पार्न र अनलाइन ट्रेडिङ सिस्टममा देखिने प्राविधिक समस्या हल गरी साइबर सुरक्षा बलियो बनाउन समेत भनेको छ। साथै दोस्रो बजारमा हुने कर्नरिङ सर्कुलर ट्रेडिङ र पम्प एण्ड डम्प जस्ता गैर कानूनी चलखेल नियन्त्रण गरी दोषीलाई कड़ा कार्यवाही गर्न र नेप्से तथा सीडीएससीका रिक्त प्रमुख कार्यकारी अधिकृत सीईओ पद तत्काल पूर्ति गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। छलफलका क्रममा सीडीएस एण्ड क्लियरिङ लिमिटेड सीडीएससीका प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले 80 लाख लगानीकर्ताको डेटा व्यवस्थापनका लागि प्रविधि र पूर्वाधार सुदृढीकरणलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले अक्सन मार्केट सञ्चालन र गैर आवासीय नेपाली एनआरएन लगानी भित्र्याउने आवश्यक गृह कार्य पूरा भइसकेकाले छिट्टै नतिजा देखिने जानकारी दिनुभयो। त्यस्तै नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत लीलाधर सुविधीले उपलब्ध नियमावली अनुसार सम्पूर्ण वित्तीय उपकरण सञ्चालन गर्न नेप्से सक्षम रहेको बताउँदै अनलाइन ट्रेडिङ सिस्टमको सम्पूर्ण स्वामित्व नेप्सेकै रहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार समिति सभापति प्रिय राज रेग्मीले भने बजार सुधारका लागि नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने, संस्थागत लगानीकर्तामाथिको कर घटाउनुपर्ने र सामाजिक सञ्जाल मार्फत फैलिने गलत सूचनाको नियमन गर्नुपर्नेमा जोड़ दिनुभयो। अविरल वर्षा, बाढ़ी र पहिरोका कारण चीनतर्फका तीनवटै नाका अवरूद्ध बनेका छन्। भोटेकोशीको बाढ़ीले रसुवागढ़ी ध्वस्त पारेको छ भने पहिरोको जोखिमका कारण तातोपानी नाका बन्द छ। यस्तै मुस्ताङको करोड़ा नाका पनि बाढ़ी पहिरोकै कारण असोज 11 गतेदेखि ठप्प भएको छ। नाकाहरू पूर्ण रूपमा बन्द हुँदा चाडपर्व लक्षित झण्डै 5 अर्ब रूपियाँ बराबरका 700 भन्दा धेरै व्यापारिक कन्टेनर सीमा क्षेत्रमा थन्किएका छन्, जसका कारण दशैं तिहारका लागि आवश्यक लत्ता कपड़ा, जुत्ता चप्पल, विद्युतीय उपकरण र छिटो बिग्रिने स्याउ तथा सुन्तला जस्ता फलफूल बजारसम्म पुग्न सकेका छैनन्। चाडपर्वको मुखेमा आपूर्ति व्यवस्था अस्तव्यस्त बनेपछि एकातिर व्यापारीहरू अरबौं नोक्सानी र ब्याङ्कको ब्याजको मारमा परेका छन् भने अर्कातिर बजारमा सामानको अभाव हुन थालेको छ। बढ़दो ढुवानी समय चिनिया मुद्राको विनिमय दरमा भएको वृद्धि र भाड़ा दर बढ़ेका कारण यस वर्ष कपड़ा तथा उपभोग्य सामानको मूल्य 25-30% महँगो हुने हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीले बताउनुभयो। यसको सीधा आर्थिक भार सर्वसाधारण उपभोक्तामाथि पर्ने देखिएको छ। सड़क विभागका अनुसार अवृद्ध बाटो मरमत तथा पहिरो पछ्याउने काम तीव्र पारिएकाले मौसम अनुकूल रहे अबको 6 दिनभित्र करोड़ा नाका सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। तातोपानी नाकातर्फ भने सड़कमा समस्या नरहेको विभागले दावी गरेको छ, तर चिनिया पक्षले सड़कको कारण देखाउँदै तातोपानी नाका खोल्न मानेको छैन। अवस्था जटिल बनेपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले चिनिया राजदूतसँग भेट गरी नाकाहरू चाँडो सञ्चालनको लागि कूटनीतिक पहल गर्नुभएको छ। संघीय राजधानी काठमाडौँलाई जोड्ने पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा आएका छन्। लगातारको वर्षापछिको बाढ़ी पहिरोले अवरूद्ध दुवै राजमार्ग अन्तर्गतका विभिन्न खण्डको मरमतपछि नियमित गाड़ी सञ्चालन हुन थालेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गबाट ठूला मालवाहक सहित सबै गाड़ी चल्न थालेका छन्। जोखिमयुक्त ठाउँमा प्रहरी परिचालन गरेर व्यवस्थापन भइरहेको छ। यस्तै पहिरो र लेदो हटाउनका साथै रोशी खोलाको बाढ़ीले भत्काएको ठाउँहरूमा मरमत गरेपछि बीपी राजमार्ग पनि सञ्चालनमा आएको छ। संघीय राजधानीबाट पूर्वतर्फ जाँदा भकुण्डे बेसीदेखि नेपाल थोकसम्म 25 किलोमिटर सड़क अवरूद्ध भएको थियो। बीपी राजमार्गका चौकी डाँडा, रोशी गाउँपालिकाका घुमाउने र 1 नम्बर पुल आसपासका सड़क बगेकाले थोरै ठाउँमा एकतर्फी गाड़ी चलाइरहेको भए पनि नियमित यात्रामा समस्या परिचालन गरेर व्यवस्थापन भइरहेको छ। यस्तै पहिरो र लेदो हटाउनका साथै रोशी खोलाको बाढ़ीले भत्काएको ठाउँहरूमा मरमत गरेपछि बीपी राजमार्ग पनि सञ्चालनमा आएको छ। संघीय राजधानीबाट पूर्व

पनि एकतर्फी गाड़ी चल्न थालेको छ। मुस्ताङको बेनी जोमसम सड़क खण्ड भने अझै अवरूद्ध छ। पोखरे बगर सहितका क्षेत्रमा सड़क खुलाउने काम भइरहेको छ। मनाङको बेसी शहर चामे सड़क अन्तर्गत धारापानीको कोत्रे तिबाङ र चामे आसपास सड़क अवरूद्ध छ। चामे भन्दा माथि जाने पुलमा लेदो र काठ थुप्रिएपछि सफाईको काम भइरहेको छ। सड़क खुलाउन दुई तीन दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। सड़क डिभिजन कार्यालय चरीकोट दोलोखाले चीनसँगको तातोपानी नाका सञ्चालन गर्न नेपालतर्फ सड़कको कुनै समस्या नरहेको बताएको छ। नेपालतर्फको सड़क अप्ठ्यारो भएका कारण गाड़ी चल्न नसकेको भन्ने चिनिया पक्षको दावीलाई खण्डन गर्दै सड़क डिभिजन प्रमुख इन्जिनियर नारायण दत्त भण्डारीले नेपालतर्फको सड़कका कारण आवत जावत नरोकिने बताउनुभयो। चीनतर्फका तीनवटै मुख्य नाका बन्द भएपछि नेपाल चीन र परराष्ट्र मन्त्रालय सहितको संयुक्त टोलीले पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेको थियो। अहिले एकतर्फी सड़क चलिरहेको र अबको तीन चार दिनभित्रै सड़कलाई दुईतर्फी नै सञ्चालन गर्न सकिने भन्दै भण्डारीले नाका खोलेको खण्डमा नेपालतर्फको बाटोले एक घण्टा पनि गाड़ी नरोकिने दावी गर्नुभयो। आकर्षक तलबको प्रलोभन पारेर वैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका तीनका दीप बहादुर तामाङ रहेका छन्। उनले ललितपुरको महालक्ष्मी नगरपालिका पाँचमा निम एजुकेशन कन्सल्टेन्सी सञ्चालन गर्दै आएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। दीप बहादुरले जापान पठाइदिने भन्दै 15 जनाबाट 1,01,00,000 रूपियाँ लिएर सम्पर्क विहीन भएका थिए। ललितपुर पाँचबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कार्यवाही लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। देशको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाईमा छ। विमानस्थल निर्माण सम्पन्न भई संचालनमा आएको 4.5 वर्ष पुग्न लाग्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रूपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढ़ेको छ। विमानस्थललाई केन्द्रमा राखेर होटल पर्यटन यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पटक पटक सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। प्रधानमन्त्री पर्यटन मन्त्री संघीय सांसद तथा सम्बन्धित मन्त्रालय र निकाय समक्ष ज्ञापन पत्र छलफल धरना र आन्दोलन मार्फत माग राख्दै आए पनि अपेक्षित परिणाम नआएको व्यवसायीको गुनासो छ। राज्यले झण्डै 35 अर्ब लगानी गरेर निर्माण गरेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा निजी क्षेत्रको लगानी समेत जोखिममा परेको व्यवसायी बताउँछन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य मुख्य खबर पुनः एकपटक। धादिङ निर्वाचन क्षेत्र नम्बर 2 को क्षेत्रीय अधिवेशनमा भएको मतदानमा 1,758 मत खस्यो। मतगणना भोलि बिहानबाट शुरू हुने। जटिल प्रकृति समस्या भएपछि धादिङकी महिलाको हवाई उद्धार लगातार 3 दिन घटेको। नेप्से 2,600 बिन्दु मुनि। धितो पत्र सम्बन्धी नयाँ विधेयक तत्काल संसदमा प्रस्तुत गर्न अर्थ समितिको निर्देशन। दशैं तिहार लक्षित झण्डै 5 अर्ब रूपियाँका सामान सीमा क्षेत्रमै रोकिए। यसका साथै अहिलेलाई खबर यति नै। बेलुका 8:30 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: चप्पल किने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: घरी घरी घर

0: गर्ने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105236, मोबाइल नम्बर 9841।
4: गजुरीमा अब टिभीएसको अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालु, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848-56-20-88, 9803-18-917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लुबुक साथै ल्याउन नभुल्नुहोला, शर्तहरू लागू हुनेछन्।

0: TBS 하이너 쌍만다호.
1: रंगबहार रंगबहार
2: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
1: वर्ष पेन्से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
1: वर्ष पेन्स
3: गजुरीमा सीबीएस अपग्रेड हामीलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टीबीएस सर्दा पाउनुहुनेछ 10 लाख सम्मको क्यास डिस्काउन्ट टीबीएस को चुनको चाबी अथवा 100% सम्म क्यास ब्याक यति मात्र होइन हरेक दिन लकी ड्रबाट दुई भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस फटाफट फाइनेन्सको सुविधा नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालु एउटा फ्री हेलमेट र टीबीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088 9802318917 एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला शर्तहरू लागू हुनेछन्

0: TBS aynı. Stanland daho.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजुपन, निसन्तान, हर्मन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33-23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
3: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
4: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
5: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीज बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
6: गजुरीमा अब टिभीएसको अपग्रेड हान्नेलाई भाग्य नै अपग्रेड हुने अचम्मैको डिल। गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चढ्दा पाउनुहुनेछ 10 लाखसम्मको क्यास डिस्काउन्ट, टिभीएसको स्पिनको चाबी अथवा 100% क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्षसम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालु, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 9848562088, 9800239917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: TBS 아이는 썸만다 호.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: IN.
1: विदेश जाने सपना बोकेका बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न आश्वासन दिएर ठगी गर्ने व्यक्तिहरू नै ठूला शक्तिको आडमा जोगिएका छन्। अन्यलाई फेरि ठग्ने काममा उनीहरू लागेको देखिन्छ। विभिन्न देश पठाइदिन्छु भनेर लाखौं रूपियाँ उठाउने अनि केही समयपछि पीड़ितलाई झुकाएर सम्पर्क विहीन हुने समस्या धेरैतिर छ। यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: सल्यानमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली जाने भएको छ। दार्मा गाउँपालिकामा सीमित देखिएको संक्रमण अहिले जिल्लाका सात पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जिल्लामा प्रकोपकै रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली बोलाइएको सल्यान प्रमुख जिल्लाधिकारी वन्दना कुमारी केसीले सीआईएनसँग बताउनुभयो।
3: खासमा अब अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ संख्यात्मक अनुपात चाहिँ घट्या छ संक्रमणको। अब हिजोसम्मको हेर्नुहुन्छ भने टोटलमा 480 जनामा लगभग देखिया छ। उहाँहरूको भनाइ अनुसार चाहिँ हप्ता दिनभित्रमा यो अन्डर कन्ट्रोल हुन्छ भन्ने कुरा छ र यसको लागि हामीले विशेष हेर्नुपर्छ भनेर आज मात्रै हाम्रो नेपालगंज आइसकेका छ स्वास्थ्य सेवा विभागबाट विज्ञको टोली। त्यो अब भोलि बिहान 12 बजेसम्म हाम्रो सबभन्दा पहिला देखिएको दारमा गाउँपालिकामा 12 बजेसम्म यो टिम पुग्छ। खासै अब डरलाग्दो अवस्था छैन, अनुपात घटिरहेछ, स्वास्थ्य कर्मीहरू सबै हुनुहुन्छ, औषधिको सप्लाई पनि राम्रो छ। अब उहाँहरूको भनाइमा चाहिँ यो नियन्त्रणमा छ, त्यस्तो डरलाग्दो अवस्था छैन भन्ने रहेको छ अहिलेसम्मलाई।
2: संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्र 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष छन्। स्वास्थ्य कर्मीका अनुसार मृतक मध्ये अधिकांश दीर्घ रोगी र ज्येष्ठ नागरिक छन्। हामीले स्क्रब टाइफस के हो, यसबाट बस्न के गर्ने भन्ने विषयमा सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोधेका छौं।
4: अब स्क्रब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ त्यो आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिकको हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यो भने त्यो भनेको अब हामीले आरडिटी किटहरू पनि प्रयोग गर्न सक्छौँ, जसले गर्दाखेरि अहिले फैलिरहेको ठाउँमा यो देख्यो भने त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक कोर्स हामीले दिन सक्यो भने पूर्ण रूपमा निको भएर जान्छ। त्यसले गर्दा स्क्रब टाइफस पहिचान गर्न सर्छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटोभन्दा छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिक प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। बस्ने उपायमा विशेष गरेर यो मुसामा अलिकति यो जुन सिगर माइट हुन्छ जुन केटा कुरा गरे त्यो देखिने गरेको नेपालको एउटा अध्ययनहरूले पनि देखाएको छ। तसर्थ हामीले मुसा आउने वातावरण सिर्जना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति यो जुन कपडा भनौँ हामीले शरीर ढाक्ने खालको कपडा लगाउनु एकदम जरुरी छ। गाउँघरतिर खास गरी घाँस दाउरा गर्दाखेरि अलिक बढी मात्रामा त्यतातिर बढी देख्ने गरेको चाहिँ हामीले पाउँदछ, तर यसको मतलब यो होइन कि सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाक्ने नै लगाउनु पर्छ भन्ने हो। त्यति गर्न सक्यो भने चाहिँ हामीले यो स्क्रब टाइफसबाट हामी बस्न सक्दछ, तर यसको लागि अब एउटा जनचेतना पनि एकदम महत्वपूर्ण छ र सरकार भनौँ सम्बन्धित निकायले पनि यसमा यो जानकारी पर्याप्त मात्रामा दिनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ। यति गर्न सक्यो भने हामीले अहिले फैलिरहेको स्क्रब टाइफसलाई छिटोभन्दा छिटो रोक्न सक्दछौँ भन्ने चाहिँ मलाई लाग्दछ।
2: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको बताउनु भएको छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको बताउनु भएको थियो। छलफलमा सांसदहरूले बाढ़ी पहिरोको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। छलफलमा कुनै नयाँ योजना वा नीति सम्बन्धी सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभएको थियो। बैठकका विषयमा जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो,
0: समग्रमा आइडियाको मात्रै कुरा भयो, के गर्न सकिन्छ अनि कसरी चाहिँ देशलाई अगाडि बढाउन सकिन्छ, पूर्वाधारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो। विभिन्न धारणाहरू थियो, पूर्वाधारको लागि चाहिँ हामीले 3 शिफ्टमै काम गर्नुपर्छ, कुनै एउटा मोडल ठाउँ चाहिँ बरु त्यसलाई निर्माण गरौँ, होइन कुनै एउटा जिल्ला हुन सक्ला त्यसमा चाहिँ 3 शिफ्टमै काम गर्नु पर्यो, जसरी जिल्लामा चाहिँ हामीले मोडल बनाएर लिएर जान सकिन्छ र त्यो सफल भयो भने देशभरि नै 3 शिफ्टमा काम गर्न सकिन्छ भन्ने चाहिँ पहिलो कुरा थियो।
2: प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राखेको राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। सो प्रस्ताव प्रस्तुत गर्दै मन्त्री पुनले DNA परीक्षणलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेश स्तरमा विस्तार गर्न विधेयक ल्याउनु परेको बताउनुभयो।
5: विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ। अब भवन पनि बन्छ, आधुनिक उपकरण आउँछ, त्यसकारणले झन्नै अब 20 करोड रुपियाँ जतिको चाहिँ के उपकरणहरू किन्ने भनेको छ। भवनमा कति लाग्छ थाहा छैन। यहाँ शुरू गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरकोलाई पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो बन्छ।
2: विधेयकमा तथ्याङ्क अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ। विधेयकमाथि सांसदहरूले आफ्नो प्रतिक्रिया राखेका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानूनी व्यवस्थासँग स्पष्ट रूपमा जोडिएर अन्तिम रूप दिन निर्देशन दिएको छ। आज बसेको समिति सभापति समीक्षा बास्कोटाले समितिको प्रतिवेदनमा समेटिएका सुझावलाई समेटेर अन्तिम रूप दिन निर्देशन दिनुभयो। कैद माफी, गलत लगत कट्टा, आम माफी, सामुदायिक सेवा तथा कारागार व्यवस्थापन लगायतका विषयमा नयाँ व्यवस्था सृजना गर्नुभन्दा विद्यमान ऐन तथा मुलुकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने उहाँले बताउनुभयो।
6: म समिति सचिवजीलाई के निर्देश पनि गर्छु भने यो कैद माफी शारीरिक श्रमको जुन कोट गर्नुपर्छ त्यो ऐनलाई नै कोट गरेर गरौं, किनभने हामीमा ऐन अलरेडी छ, त्यो ऐनलाई ठ्याक्कै इम्प्लिमेन्ट गर भनेको हो कि हामीले यहाँनिर थप एक्स्ट्रा केही भनेको होइन र यो हामीले प्रतिवेदनमा सुझाव दिएको हो। ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
2: 3 वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउने सम्बन्धी सुझावमा कम्युनिटी सर्भिस र श्रम कैदलाई एउटै अर्थमा प्रयोग नगर्न समितिको निर्देशन छ। साझा खबरमा अब खेल खबर। जापानमा भएको विश्व एसियन गेम्समा काँस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। थाई इयर मार्फत नेपाली टोली आज दिउँसो स्वदेश फर्किएको हो। दुई दिन अघि आउने तय भए पनि थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो। नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै काँस्य पदक हात पारेको थियो। नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुग्यो। नेपाली महिला कबड्डी यसअघि 19 एसियन गेम्समा पनि काँस्य पदक जितेको थियो। र पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि घरेलू टोली गण्डकी प्रदेशले लगातार दोस्रो जीत निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले भूटानलाई 64 रनले पराजित गर्यो। यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको 157 रनको लक्ष्य पछ्याइएको भूटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो।
1: सन्तोषी रावल। बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई अझै पनि समस्या
7: र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली मासु प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू गर्नको लागि एनको पर्खाई कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सर सल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
12: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: तपाईले कोठा भाडामा बस्ने वा अस्थायी घर बनाउने मध्ये कुन चाहिँ निधो गर्नुभयो? उत्तरगया गाउँपालिका रसुवामा यी दुई मध्ये एक प्रकारको बास तोकेर वडा र पालिकामा निवेदन दिइसकेका छन्। अब त्यसपछि के हुन्छ त? पालिकाका उपाध्यक्ष चमेली गुरूङ,
15: जो अस्थायी बसोबासमा बस्नुहुन्छ उहाँले अस्थायी बसोबास जाने भनेर नै फारम भरिसक्नु भएको छ। जो कोठामा बस्नुहुन्छ कोठा भाडा लिन्छु भनेर पनि फारम भरिसक्नु भएको छ। हामीले स्थायी बसोबासको र अस्थायी बसोबासको बीचको पिरियडमा कुन अप्सन तयार गर्ने भनेर हामीले उहाँहरूलाई सोधिसकेका छौँ। स्वैच्छिक रूपमा अस्थायी बसोबासमा जान्छौँ अथवा कोठा भाडामा जान्छौँ भन्ने भनिसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामीलाई छुट्याउन त्यति गाह्रो अवस्था छैन। अब अस्थायी बसोबासमा बसोबास गर्ने व्यक्तिहरू जो कोठा भाडामा बस्नुहुन्छ उहाँहरूको हामीले खाता नम्बर कलेक्सन गरिसकेका छौँ। सरकारबाट दिनुपर्ने कोठा भाडाको पैसा हामीले खाता मार्फतै भुक्तानी गर्छौँ। र अस्थायी बसोबासमा बस्ने चाहिँ हाम्रो केन्द्रीय सरकार एनडीआरआरएमबाट कस्तो प्रकारको अस्थायी बसोबासको चाहिँ नक्साङ्कन स्वीकृति हुन्छ सही बमोजिमको हामी तिनै तहको सरकारको समन्वयमा र विभिन्न सहयोगी हातहरू हुनुहुन्छ, संघ संस्थाहरू, एनजिओ एनजिओहरू हुनुहुन्छ, उहाँहरूसँगको सहकार्यमा हामीले सरकारको मापदण्डलाई पूरा गरेर चाहिँ हामीले अस्थायी बसोबास बनाउन पर्ने हुन्छ। हाम्रो क्षेत्रको सुरक्षित स्थानहरू हामीले पहिचान गरिसकेका छौँ, त्यहाँ अस्थायी बसोबास निर्माण गरेर हामी छिटै नै सार्छौँ भन्ने तयारी छ।
14: उत्तरगया गाउँपालिका रसुवाका उपाध्यक्ष चमेली गुरूङ, बसोबासका लागि सुरक्षित जग्गा छनौट भइसकेको, कोठा भाडामा बस्न चाहनेका लागि बैंक खातामै राहत रकम पठाइने योजना बताउनुहुँदै, बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई समस्या छ, त्यसमाथि सड़क बन्द भएपछि स्वास्थ्य चौकी वा अस्पताल जान गाह्रै भएको छ। यस्तो बेला तपाईंलाई 9852154 फोन नम्बर काम लाग्न सक्छ है।
16: भदौको 10 गते भुटेकोसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा, नुवाकोट, धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा, तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन, जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु, 9852154 54 मा चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
14: अञ्जु ढुङ्गाना महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख। आजदेखि बेत्रावतीसम्मको बाटो पुनः खुलेको छ। नेपाली सेना सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि अस्थायी ट्र्याक खोल्ने काम भएको सड़क विभागले जनाएको छ। यो बाटो खुलेसँगै अब बेत्रावतीसम्म जान समस्या हुने छैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पशु वत्सला ऐन लागू भएपछि उपभोक्ताले स्वच्छ मासु पाउने,
17: पशु वत्सला र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टीमोर्टम पोस्टमार्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानूनमै व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
1: मासुको प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: ओहो बहिनी के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
19: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
18: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
19: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
18: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
19: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
20: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
19: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
14: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
21: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 32 वर्षदेखि निर्माणको क्रममा रहेको पशु वत्सला संचालन ऐन अहिले आएर अन्तिम अवस्थामा पुगेको छ र यसलाई टुङ्गोमा पुर्याउने कुरा भएको छ र छिट्टै कार्यान्वयनमा आउने आशा पनि गरिएको छ। यसले व्यवस्थित वत्सालाको अभावमा लामो समयदेखि खुल्ला तथा अव्यवस्थित स्थानमा पशुवध गर्ने, सरसफाईमा पर्याप्त ध्यान नदिने र मासुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा धेरै देखिएका समस्याको समाधान गर्ला भन्ने आशा छ। वत्सला संचालनसँगै पशुको स्वास्थ्य परीक्षण, स्वच्छ तथा वैज्ञानिक ढंगको वध, मासुको निरीक्षण, प्रशोधन भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू हुनेछन् र यसले पक्कै पनि फाइदा गर्नेछ। पशु चिकित्सक मोदनाथ गौतमसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
17: यो 2055 सालमा पशु वधशाला र मासु जाँच ऐन 2055 र 2057 सालमा पशु वधशाला र मासु जाँच
3: नियमावली
17: जारी भयो। तर यो ऐनमै भएको प्रावधान अनुसार यसमा के कुरा उल्लेख थियो भने छ अहिले पनि भने राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा क्षेत्रमा तोकिएको मितिदेखि लागू हुनेछ भन्ने प्रावधान ऐनमा रहेको छ र त्यसै प्रावधान बमोजिम 2061 सालमा हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको वधशालालाई टार्गेट गरेर चार किल्ला तोकेर त्यो ऐन लागू भएको सूचना राजपत्रमा प्रकाशन गरियो। तर विडम्बना कस्तो भयो भने केही तोकिएको क्षेत्रमा मात्रै लागू भयो, चार किल्ला तोकिएको थियो, त्यो चार किल्ला तोकिएको भन्दा चार किल्ला भन्दा बाहिरपट्टि गएर पशु खसी बध गर्ने
3: काट्ने मान्छेले व्यवसायीहरूले त्यो क्षेत्रभन्दा बाहिर गएर काटिसकेपछि त नियम लागेन
17: र यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यान्वयनका लागि र पूर्ण सफलता प्राप्त गर्न सकिएन र यो कार्यान्वयन गर्नुपर्छ भनेर सरकार लागिरह्यो तर कार्यान्वयन गर्न नसकेको यथार्थ छँदैछ। हामी हाम्रो बीचमै 26 वर्षदेखि बीचमा सुर्खेतमा फेरि अर्को एउटा वधशाला बन्ने कुरा भयो बन्यो र त्यहाँ पनि फेरि हामीले वधशालालाई नै एरियालाई नै चार किल्ला मानेर लागू गर्यौं, त्यो पनि सफलतामा हामी पुर्याउन सकेनौं। फेरि बुटोबलमा त्यसै गरी एउटा वधशाला बन्यो, त्यहाँ पनि वधशालाको वरिपरिलाई मात्रै
3: व्यवसाय
17: बाहिरतिर चाहिँ चलिरह्यो, वध गर्ने काम चलिरह्यो र यो पूर्ण कार्यान्वयन गर्न हुन सकेन, यो अवस्था हो। अब यसको कारणहरूको पछि जाने हो भने चाहिँ धेरै कारणहरू छ। एक त हामी उपभोक्ताहरू आफै पनि धेरै सचेत छैनौं जस्तो लाग्छ कि हामीलाई फ्रेस मासु चाहिन्छ, काट्दै काट्दैको मासु हामीलाई चाहिएको छ, फ्रिजमा राखेको मासु भनेको बासी मासु हो, यो त के ल खाने भन्ने खालको सोच छ, यसमा परिवर्तन हुन जरुरी छ। स्वास्थ्यको हिसाबले फ्रेस भन्दा डिप फ्रिजमा राखेको मासु स्वास्थ्यकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ जुन ढिलो भइसकेका छ।
3: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो। उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या भएन होइन?
17: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो, सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिएर आउँछ। फेरि उपभोक्ताले चाहिँ ल मलाई म डिप फ्रिजको मासु खान्छु, यो फ्रिज गरेकै मासु खान्छु, मैले ताजा मासु खाँदैन भनेर भन्यो भने पनि त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त? अवश्य गर्दैन। त्यसका केही पूर्वाधारहरू छन् जुन कुरा एउटा चेनमा जानुपर्ने हुन्छ।
3: वधशालालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो।
17: पहिलो कुरा त वधशाला हुनु पर्यो, त्यो वधशाला स्वच्छ सफा हुनु पर्यो र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारहरू भएकै हुनु पर्यो, अनि मात्रै त्यहाँबाट वध हुन्छ, स्वस्थ पशु वध हुन्छ, फेरि मासु जाँच हुन्छ, स्वस्थ मासु अनि मल्ल उपभोक्ताकोमा पुग्छ। यो लाइनमा यो चेनमा गयौं भने मात्रै हुन्छ। अब अहिलेसम्म किन हुन सकेन भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौं, जहाँसुकै जुनसुकै तीनटा तहको सरकार छ हामी सबैलाई थाहा छ, तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छौ नि र त्यो स्थानीय तहमै हो, बध हुने पनि कुनै न कुनै स्थानीय तहमा हुन्छ, वधशाला त्यहीँ हुन्छ, मासु पसल त्यहीँ हुन्छ र त्यसकारण मेन भूमिका कसको हुनु पर्यो?
3: स्थानीय सरकारको हुनु पर्यो भन्ने
17: सरकारको हुनु पर्यो, मेन त हुनै पर्यो।
3: स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारलाई नै दिएको
17: हो। स्थानीय सरकार सञ्चालन अहिले सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौं, जहाँसुकै जुनसुकै तीनटा तहको सरकार छ हामी सबैलाई थाहा छ, तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छौ नि र त्यो स्थानीय

0: अधिकार समेत स्थानीय सरकारलाई दिएको छ। फेरि यसो भनेर स्थानीय सरकारको मात्रै हो, अरूको अरू भनेर अरू दुईटा सरकार पन्चिने अवस्था चाहिँ छैनन् फेरि। किनभने
1: कहिले कहिले हुन्छ, जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ, तर त्यसपछि फेरि हराउँछ।
0: यो खास खास चाडपर्वको बेलामा किन भएको होला भन्ने पनि त्यो बेलामा चाहिँ के हुन्छ भने मासु पसल भन्दा बढी चाहिँ लाइभ एनिमलकै जीवित जनावरकै त्यो हाट बजारमै स्वस्थ छ कि छैन भनेर स्वास्थ्य परीक्षण गर्ने बढी गरिन्छ। किन त्यसरी गरिन्छ भने खास गरी के भन्छ सहरी एरियाहरूमा दसैँको बेलामा घर घरमै लगेर खसी काट्ने प्रचलन हुन्छ। घरमा खसी काटिएन भने के दसैँ आयो र भन्ने बालबच्चाहरूको पनि त्यस्तो खालको अब मनोवृत्ति भइसकेको छ। त्यसकारण चाहिँ त्यो जनावर घरमा जाने जनावर कमसेकम स्वस्थ जाओस् भन्ने हिसाबले सिम्बोलिक रूपमा त्यो दसैँ चाडपर्वको बेलामा चाहिँ विशेष गरी स्वस्थ पशु जाओस् घरमा, त्यसबाट कुनै
1: कसैलाई पनि स्वास्थ्य मानि नहोस्
0: भन्ने हिसाबले चाहिँ।
1: अब अहिले सरकारले 26 वर्षदेखि लागू गर्न नसकेको ऐन फेरि कार्यान्वयन गर्ने जमर्को गरेको छ। यो ऐन कार्यान्वयन भयो भने चाहिँ आम उपभोक्तालाई हुने फाइदा चाहिँ के हो?
0: प्रत्यक्ष फाइदा भनेको उपभोक्ताले जुन मासु अहिले सेवन गरिरहनु भएको छ, अहिले सेवन गरिरहेको हामीले उपभोग गरिरहेको मासु स्वस्थ नहुन पनि सक्छ, फेरि छँदै छैन, स्वस्थ हुँदै होइन भन्ने कुरा पनि नहुन पनि सक्छ। तर मासु पशु बच्चालाई र मासु जाँच ऐन लागू भइसकेपछि यदि हामीले एन्टिमोर्टम पोस्टमोर्टम इक्जामिनेसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौं भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानून व्यवस्था गरिएको छ। त्यसकारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
2: सल्यानमा स्कप टाइपसको संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ विज्ञ टोली पठाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित भएको छ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानून व्यवस्थालाई संशोधन गर्ने र नयाँ नयाँ कानून बनाएर राज्य संयन्त्रमा केही परिवर्तन देखाउनु पर्ने बताएको छ। र जापानमा भएको 20 एसियन गेम्समा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvistu.net.np वा सम्पर्क नम्बर 01-4245-888 सुविस्तो इन्टरनेट
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला

0: तथा हारजोर्नी उपचार केन्द्र धादिङवेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पायल्स फिस्टुला नसा तथा हारजोर्नी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3 शान्त बजार, धादिङवेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0521 248, मोबाइल नम्बर 98 41 14 94 84।
2: गजुरी आदर्श चोकमा आएर तपाईँले जुनसुकै ब्रान्डको पुरानो साधन एक्सचेन्ज गरेर ब्रान्ड न्यू टिभीएस चड्डा पाउनुहुनेछ। 10 लाख सम्मको क्यास डिस्काउन्ट, टिभीएसको सुनको चाबी अथवा 100% सम्म क्यास ब्याक। यति मात्र होइन, हरेक दिन लकी ड्रबाट 2 भाग्यशाली कस्टमरलाई 5 वर्ष सम्म फ्री सर्भिस, फटाफट फाइनान्सको सुविधा, नागरिकता र लाइसेन्सकै भरमा पुरानो साधनमा कतै नपाइने खत्रै भ्यालुएसन, एउटा फ्री हेलमेट र टिभीएस लाइफ टाइम वारेन्टी पनि पाउनुहुनेछ। असोज 8 गतेदेखि 16 गतेसम्म गजुरी 1 आदर्श चोक प्रभु ब्याङ्क सँगै। सम्पर्कका लागि विश्वराल मोटरसाइकल वर्कसप 98 48 56 20 88, 98 023 18 917। एक्सचेन्ज गर्न आउँदा पुरानो साधनको ब्लु बुक साथै ल्याउन नभुल्नुहोला। शर्तहरू लागू हुनेछन्।

0: स्वस्थ परिवार र समृद्ध समाजको आधार हो सुरक्षित खाने पानी, सरसफाई र स्वच्छता।
1: के तपाईँले पिउने पानी शुद्धिकरण गरेर प्रयोग गर्नुहुन्छ?
2: फोहोर वस्तु चलाएपछि, शौचालय प्रयोग गरेपछि र खाना बनाउनु, खानु र खुवाउनु अघि साबुन पानीले हात धुनुहुन्छ?
3: घर वरपरको वातावरण सफा राख्नुहुन्छ?
0: यी सामान्य बानीहरूले झाडा पखाला, हैजा, टाइफाइड लगायत पानीजन्य रोगहरूबाट हामीलाई जोगाउँछन्।
1: सधैँ सुरक्षित खाने पानी मात्र प्रयोग गरौं। पानीका भाँडाहरू सफा र सधैँ छोपेर राखौं। खुल्ला दिशा नगरी शौचालयमा मात्र दिशा पिसाब गर्ने गरौं। फोहोरलाई उचित व्यवस्थापन गरौं र आफ्नो टोल तथा समुदायलाई पनि सफा राख्न सबै मिलेर हातेमालो गरौं।
4: आजको सानो सचेतनाले भोलिको ठूलो स्वास्थ्य सुरक्षा सुनिश्चित गर्छ। सुरक्षित खाने पानी, राम्रो सरसफाई र स्वच्छता, आनी बानी र व्यवहार स्वास्थ्य जीवनको पहिलो आधार। शान्ति नेपालद्वारा जनहितमा जारी सन्देश।
5: होइन ये बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
6: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
7: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ?
8: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
7: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
8: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
7: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
8: हाम्रा विशेषताहरू:
7: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
8: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
7: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
8: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
7: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

भएका विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। बेन्जामिन नेतान्याहुले आफूलाई एकजना यात्रु र एक चालक दलका सदस्य ककपिटको ढोका फोडेर धारिलो हतियार प्रहार गर्ने पाइलटलाई काबुमा लिन सफल भएको जानकारी दिइएको बताए। त्यसपछि चालक दलका अर्का सदस्यले

0: विमानलाई स्थिर बनाएको नेतान्याहुले बताए। आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। फ्लाइ दुबईको उक्त विमानमा सवार एक यात्रुले बीबीसीसँग भने,
1: There were two pilots in the front.
0: विमानमा अगाडि दुईजना पाइलटहरू थिए। एकले अर्कामाथि धारिलो हतियार प्रहार गरे र अर्को उडान भर्ने जिम्मा पाएका दुईजना चालक पनि सो विमानमा थिए। उनीहरू युरोपेली देशका पाइलट थिए, जसमध्ये एक ब्रिटिश नागरिक थिए। उनी भित्र प्रवेश गरे, विमानलाई माथि ल्याए, स्थिर बनाए अनि हामीलाई साउदी अरेबियामा ओह्राले। एक यात्रुको भनाई। राष्ट्रपति जेलेन्स्कीले युक्रेनका विभिन्न ठाउँमा गरिएका पछिल्ला रूसी ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 7 जना मारिएको र 24 जना घाइते भएको बताएका छन्। उनले किएव र आसपासका क्षेत्रमा अवस्थित ऊर्जा पूर्वाधारहरूलाई मुख्य निशाना बनाइएको बताए। आवासीय भवन, एउटा गोदाम र एउटा सुपर मार्केटमा पनि आक्रमण गरिएको छ। जेलेन्स्कीले साझेदारहरूले हालै उपलब्ध गराएको नयाँ हवाई प्रतिरक्षा प्रणालीले रूसी बलिस्टिक क्षेप्यास्त्र खसालिदिएको र धेरै ज्यान जोगाएको पनि बताएका छन्। नाइजेरियाका अर्बपति अलीको डांगोटेले केन्याको तटीय क्षेत्रमा एउटा विशाल तेल रिफाइनरी परियोजनाको शिलान्यास गरेका छन्। उनले त्यसलाई अफ्रिकाको औद्योगिक यात्रालाई उज्जवल भविष्यतर्फ डोर्याउने नयाँ अध्यायका रूपमा चित्रण गरे। लामो बन्दरगाहमा 60 अर्ब डलर लागतमा निर्माण गरिने उक्त परियोजनाको दैनिक क्षमता 7 लाख ब्यारल हुने भनिएको छ। शिलान्यास समारोहमा केन्या, युगाण्डा र इथियोपियाका नेताहरू सहभागी थिए। श्रीलंकाको सर्वोच्च अदालतले विपदको प्रतिकार्यमा प्रयोग गर्नुपर्ने सवारी साधन व्यक्तिगत कामका लागि उपभोग गरेकोमा एकजना पूर्व मन्त्रीलाई 20,000 अमेरिकी डलर जरिमाना तिर्न र 3 वटा समाचार पत्रमा क्षमा याचना प्रकाशित गर्न आदेश दिएको छ। विशेष स्रोत साधन सम्पन्न एउटा टोयोटा ल्याण्ड क्रुजर एएचएम फौजी विपद व्यवस्थापन मन्त्री भएको समयमा उनको घरमा पठाइएको थियो, तर उनले त्यसलाई करिब 5 वर्ष निजी सम्पत्ति सरह प्रयोग गरेका थिए। अदालतले सार्वजनिक जनविश्वासलाई घात गरिएको एउटा ठूलो उदाहरणका रूपमा उक्त घटनालाई लिएको छ। र न्यून प्रजनन दरसँग जुझिरहेको सिंगापुरले सरकारी कर्मचारीहरूलाई लक्षित जोड़ी खोज्न सघाउने सेवा स्थापना गरेको छ। फर्स्ट डेट 21 देखि 35 वर्षका स्टाफहरूका लागि खोलिएको हो र प्रयोगकर्ताहरूले केही प्रश्नको जवाब दिएपछि निश्चित समयमा एल्गोरिदमले डेटका लागि समय मिलाइदिने भनिएको छ। अघिल्लो वर्ष सिंगापुरमा 30,000 भन्दा कम बच्चा जन्मिएका थिए, जुन 6 दशक यताकै न्यून हो। यो बीबीसी नेपाली सेवा हो।
2: साझा पक्षमा पुनः स्वागत छ। जेएनजी आन्दोलनका क्रममा भएको विध्वंससँग सम्बन्धित विभिन्न कसूरमा मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने भन्ने विषयमा अध्ययन गर्न गठित समितिले केही व्यक्तिको हकमा मुद्दा फिर्ता लिन सकिने निष्कर्षसहित प्रतिवेदन तयार पारेको समितिका संयोजकले बताएका छन्। गृहमन्त्रीका रूपमा सुदन गुरूङको पुनरागमन भएको केही दिनपछि सरकारले पूर्व न्यायाधीश बाबुराम रेग्मीको नेतृत्वमा अध्ययन समिति गठन गरेको थियो। समितिले पाएको 2 महिनाको अवधि हिजो सकिएको र भोलि सरकारलाई प्रतिवेदन बुझाइने संयोजक रेग्मीले बीबीसीलाई बताए। एक रिपोर्ट। तात्कालिक सुशीला कार्की नेतृत्वको सरकार र जेएनजी पक्षबीचको सम्झौतामा जेएनजी आन्दोलनसँग सम्बन्धित राजनैतिक विरोधका गतिविधिमा सहभागी भएकै आधारमा फौजदारी अनुसन्धान वा अभियोजन नगरिने उल्लेख भए पनि ध्वंसात्मक गतिविधिसँग जोड़िएका मुद्दा फिर्ताको विषय पेचिलो रहँदै आएको छ। जेएनजी अभियानकर्मीहरूले मुद्दा फिर्ताका लागि दवाब दिँदै आए पनि कानूनी जटिलताका कारण सरकारले निर्णय लिन सकेको छैन। मुद्दा फिर्ता गर्न सकिने वा नसकिने बारे अध्ययन गर्न सरकारले गठन गरेको समितिका संयोजक रेग्मी अनुसार 33 जिल्लाका विभिन्न अदालतमा आपराधिक उपद्रव सहितका कसूरमा 445 मुद्दा दायर छन्, जसमा 1,887 जना प्रतिवादी छन्। 2 महिना लगाएर तयार पारिएको प्रतिवेदन बारे उनले बीबीसीसँग भने,
3: त्यहाँ विभिन्न परिस्थितिका छन् होइन, अब जस्तो व्यक्तिका घरहरू क्षति भएका, हानि भएका, उनीहरूको जायरी परेका कुराहरू पनि छन्। अब केही सरकारी पुस्का छन्, केही व्यापारिक प्रतिष्ठानहरूका छन्, अब त्यो मध्ये केही केही खानखाना दिगो भएकाहरू पनि छन्, कोही क्षति नै उल्लेख नभएका जारी दिएर मुद्दा आएका पनि छन् होइन। यो सबैको पहिला हामीले क्याटेगोराइज गरेर त्यो मध्ये यो सम्म होला भन्ने हिसाबमा जहाँ हामी पुग्यौं, सबै प्रतिवादीहरूको बयान सयान पनि हामीले हेरेका छौँ, प्रहरीमा भएको बयान कोही अदालतमा छ भने त्यो पनि हेरियो, अरू प्रमाणहरू पनि अलिअलि के पेश छ त्यो पनि उपलब्ध भएसम्म हामीले हेरेका छौँ होइन। त्यसको आधारमा हामीले रिपोर्ट तयार पारेका छौँ, त्यही रिपोर्टले बुझाउने भोलि।
2: तपाईँहरूले केही त्यस्ता त्यहाँ चाहिँ नियत वसँग नभएकाहरूलाई फिर्ता लिन सकिन्छ त भन्नु भएको छ नि त,
3: त्यहीको हकमा जान्छ त्यो।
2: कतिपय जेएनजी नेताहरूले मुद्दा फिर्ताको विषयमा सरकार उदासीन देखिएको आरोप लगाउने गरेका छन्। यद्यपि आपराधिक नियत भएका र नभएकाहरूबीच वर्गीकरण गरिनुपर्नेमा भने उनीहरू पनि सहमत छन्। जेएनजी अभियान कर्मी सरिष्मा थापाले भनिन्,
4: सुनियोजित रूपमा, संगठित रूपमा र आपराधिक मनाशैली आपराधिक गिरोहद्वारा नै गराइएको छ भने मात्रै कारवाही होस् भन्ने चाहिँ हाम्रो सम्झौताले नै मागेको कुरा हो। त्यो बाहेक अरू आवाजमा, राजनीतिक प्रतिशोधमा या पोलिटिकल कुनै पनि संस्थानहरूसँग सरकारसँग चित्त नबुझाइ भएर आउनु भएको व्यक्तिहरूलाई चाहिँ राज्यको संयन्त्रले चाहिँ अपराधीकरण नगराओस्।
2: कानूनी मामिलाका कतिपय जानकारहरूले मुद्दा फिर्तालाई अपवादका रूपमा मात्र लिनुपर्ने बताउँदै आएका छन्। अध्ययन समितिका रेग्मी पनि समितिले प्रतिवेदन बुझाएपछि समेत मुद्दा फिर्ताको प्रक्रिया सहज नहुने बताउँछन्।
3: हामीले पठाइसकेपछि क्याबिनेटले निर्णय गर्छ, त्यसपछि सरकारी वकिल महानय देवताको राय हुन्छ, त्यो लिइसकेर फिर्ता लिन ठिक छ सबै कुराले भने अदालतमा जान्छ। जुन अदालतमा मुद्दा दायर भएको थियो त्यो अदालतमा गएर यो मुद्दा फिर्ता पाऊ भन्न निवेदन सहित गएपछि त्यहाँ पनि सुनवाई भएर कोर्टले ओके भन्दा फिर्ता दियो भने फिर्ता हुने हो। कोर्टले होइन यो मुद्दा त फिर्ता हुँदैन, यो त हाम्रै कानुनी प्रक्रियाबाट जानुपर्छ भन्ने हो भने हामीले सिफारिस गरेको भरमा मात्रै कोर्ट मान्छ भन्ने पनि छैन।
2: जेएनजी आन्दोलनसँग सम्बन्धित करिब 50 मुद्दामा भने अदालतले फैसला गरिसकेको बताइएको छ। अब अर्को विषय, परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी त्रिशुली बारीबाट सृजित चुनौतीबीच संयुक्त राष्ट्रसंघको 81 महासभा नेपालको हित र प्राथमिकता प्रवर्धन गर्ने दृष्टिले फलदायी भएको बताएका छन्। आज स्वदेश फर्किएका मन्त्री खनालले महासभाका क्रममा विभिन्न राष्ट्र तथा सरकार प्रमुखसँग भएका भेटवार्तालाई नेपालको जलवायु न्यायको मुद्दा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा सदुपयोग गरेको बताए। प्रधानमन्त्री बालेन शाह महासभालाई सम्बोधन गरी स्वदेश फर्किएपछि उनी विभिन्न द्विपक्षीय तथा बहुपक्षीय बैठकमा सक्रिय भएका थिए। ती भेटवार्ताहरूबारे मन्त्री खनालले भने,
5: पहाड़ी पछिको पुनर्निर्माणको विषयमा सहयोग गर्नेतर्फ सबैको चासो र रुचि रहेको मैले पाएँ भने समग्रता पनि नेपालले जलवायु संकटले निम्त्याइरहेको जुन प्रकोपमा हामी परेका छौं त्यसप्रति पनि विश्व समुदायको एकबद्धता रहेको र नेपालले जसरी आफ्ना अप्ठ्यारोहरूलाई विश्व मञ्चमा उठायो र त्यसमा पनि सबैको चासो रहेको मैले पाएको थिएँ।
2: नेपाल जस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका देशहरू थप असुरक्षित बन्दै गएकाले आफूहरूले जलवायु संकटको विषयलाई उच्च प्राथमिकताका साथ उठाएको मन्त्री खनालले बताए। उनका अनुसार भेटवार्तामा तात्कालिक राहत तथा विपद व्यवस्थापनसँगै जलवायु संकटको दीर्घकालीन समाधान र जोखिम न्यूनीकरणका उपायमा समेत विशेष जोड़ दिइएको छ।
5: भोलिसम्म पर्न सक्ने प्रभावलाई हेरेर क्लाइमेट फाइनेन्ससँग सम्बन्धित बलिया संयन्त्रहरू बन्न पर्यो र हरेकचोटि प्रकोप भएपछि मात्रै हामी विश्व समुदायसँग कतिपय अवस्थामा पुनर्निर्माणको लागि खालि लोन मात्रै लिनुपर्ने जुन बाध्यता छ त्यो अन्त्य होस् र लस एन्ड ड्यामेज फण्ड जस्ता संयन्त्रहरू छन् ती चाहिँ बलिया बनुन्, नियमित रूपमा ग्रान्ट बेस्ड फाइनेन्सियल मेकानिजम्सहरू चाहिँ हुनु पर्यो। हामी जस्तै अरू मुलुकहरू पनि छन्, साना मुलुकहरू, भल्नरेबल मुलुकहरूले पनि त्यो मेकानिजमबाट स्रोत पाउनुपर्छ भन्ने हाम्रो अहिलेको दावा हो।
2: प्रेस ब्रिफिङका क्रममा उनलाई प्रधानमन्त्री शाहको भारत भ्रमणबारे पनि सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
5: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौ परिणाममुखी भ्रमण होस् भन्ने चाहना दुवै पक्षको छ।
2: सरकार गठन भए लगत्तै प्रधानमन्त्री शाहलाई भारतबाट भ्रमणको निम्तो पठाइएका विवरणहरू आएका थिए। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। केही दिनदेखि हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला कहाँ सोधिएको थियो। त्यसबारे मन्त्री खनालले भने,
5: उपयुक्त अवसर हुँदाखेरि एउटा परिणाममुखी भ्रमण गर्ने भन्ने छ तर अहिलेको आजको अवस्थासम्म कहिले हुन्छ भन्ने छैन, हामी पनि अपेक्षा गर्दैछौ।

0: बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल अकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अब एकैछिन लागौ नुवाकोटतर्फ। भोटेकोशी त्रिशुली बाढ़ीपछि होल्डिङ सेन्टरमा बसिरहेका कतिपय दीर्घ रोगीको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गएको बताइएको छ। त्यहाँ स्वास्थ्य कर्मीहरू उपलब्ध भए पनि क्यान्सर लगायत विशिष्ट स्वास्थ्य सेवाको खाँचो पर्ने बिरामीहरू बढ़ी प्रभावित भएका हुन्। नुवाकोटबाट शक्ति माया तामाङको रिपोर्ट।
1: विदुर नगरपालिका वडा नम्बर 1 त्रिशुलीका अमृतमान श्रेष्ठलाई डाक्टरको सल्लाह अनुसार समयमा अस्पताल पुग्नुपर्नेमा बाढ़ीको कारण समयमा अस्पताल पुग्न सकेन। झोलिलो खानेकुरा मात्र निल्न सक्ने उनलाई होल्डिङ सेन्टरको बसाई निकै कष्टकर भएको बताए।
2: 7 हप्ता थेरापी सकाइ गयो, 7 हप्ता किमोथियो, यता आयो ट्याम्प जानुपर्ने, बाढी आफै चाहिँ ट्याम्प जानु पाएन, 20-25 दिन ढिला भयो। त्यो कारणले गर्दा अहिले पनि थोक मिल्न अलिक गाह्रो छ, पानी मिल्न
1: त्यस्तै विदुर एक ढुङ्गेका सुन्दरी तामाङको पनि बाढ़ीले घर सँगै स्वास्थ्य परीक्षणको रिपोर्ट र औषधिहरू बगायो। उनी भन्छन्,
3: किमो चढाउनु पर्ने, अब आउँदा जाँदा पनि अब खर्चै हुन्छ, मलाई पो त्यहाँ फ्रीमा पाउँछ खानालाई, बिरामी कुरालाई खर्चै चाहिएको खुवाउनलाई, त्यही भएर नि समस्या छ। बुढा पनि बिरामी, म पनि बिरामी।
1: होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य परीक्षण र औषधिहरू वितरण गरेकाले औषधि नियमित खान सहज भएको ज्ञान बहादुर खातीले बताए।
4: 3 औषधि खाने, त्यो मध्ये प्रेसर भयो, थायराइड भयो, कोलेस्ट्रोल, औषधि सबै भइहाल्ने, केही निकाल्नै पाएन नि, कागज पत्र यताउति, त्यो दिन खाने औषधि थिएन, मैले मेडिकलबाटै लिएँ, शिविर क्याम्पमा चाहिँ औषधि ल्याएको छु, त्यही शिविरबाट लिएर आउने खाएँ।
1: धनजनको क्षतिले दीर्घ रोगीहरूमा मानसिक तनाव र मनोवैज्ञानिक समस्याहरू देखिन थालेका छन्। एकातिर बाढ़ीले घर खोस्यो, अर्कोतिर रोगसँग लड़िरहेका आफूहरूलाई पहिलेकै अवस्थामा फर्किन र जीवन कसरी चलाउने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन्। शक्ति माया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभिव तर्फ उडान गर्दा साउदी अरेबियामा आपतकालीन अवतरण गरेको एउटा विमानका पाइलटले अर्का पाइलटलाई धारिलो हतियार प्रहार गरेर विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। विमान अपहरणमा परेको चेतावनी जारी हुने गरी दुईजना पाइलट बीच झगडा भएपछि इजरायलतर्फ गइरहेको एउटा विमान सुरक्षित रूपमा साउदी अरेबियामा अवतरण भएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
5: इजरायली संचार माध्यमहरूले पोस्ट गरेका भिडियोमा दुईजना घाइते पुरूषहरू भुइँमा लड़िरहेको र उनीहरूको वरपर रगत लतपतिएको देखिन्छ। उक्त फ्लाइ दुबईको विमानमा सवार प्रत्यक्षदर्शीहरूबाट थप विवरण आइरहँदा यो घटना अभूतपूर्व र डरलाग्दो कथा जस्तो बन्दै गएको छ। विमानले अपहरणमा परेको संकेत पठाएको थियो, तर अहिले हेर्दा त्यो अपहरणको प्रयास यात्रुबाट नभई पाइलट मध्ये एकजनाबाट भएको हुन सक्ने जस्तो देखिएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो विमानका एक पाइलटले अर्को पाइलटमाथि धारिलो हतियार प्रहार गरेको र विमान दुर्घटना गराउन चाहेको जस्तो देखिएको बताएका छन्। धारिलो हतियार प्रहार गर्ने पाइलटलाई पक्राउ गरिएको उनको भनाइ छ। यात्रुहरूले विमान केही मिनटभित्रै कसरी 17,000 फीट तल खस्यो भन्ने वर्णन गरिरहेका छन्। अनुसन्धानकर्ताहरूले अब पाइलटले योजनाबद्ध रूपमा विमान दुर्घटना गराउन चाहे या नचाहेको र उनले राजनैतिक उद्देश्यबाट प्रेरित भएर उक्त कदम चालेको हो कि होइन भनेर निर्क्योल गर्ने प्रयास गर्नेछन्। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, फ्लाइ दुबईको उडानमा भएको यो घटना इजरायलमा अति कड़ा प्रतिस्पर्धा हुने ठानिएको चुनाव भन्दा केही साता अघि भएको छ। तथ्य जे होस्, चुनावी अभियानमा सबै पक्षले यसको प्रयोग गर्ने उनको ठम्याई छ। त्यसको संकेत अति दक्षिणपन्थी सुरक्षा मन्त्री इटामर बेन गिर्डले दिइसकेका छन्, जसले उक्त घटनालाई आतंकवादी कदम भन्दै आफ्ना सबै शत्रु पराजित नभएसम्म इजरायलले लड़िरहनुपर्ने बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरयाब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने विदा दिनुहोस्। नमस्कार।
6: नमस्कार, म संजय ढकाल
7: र म प्रतीक्षा खनालको
6: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी ठूलो संकट पश्चात पर्ने मानसिक प्रभाव र त्योसँग जुझ्ने तरिका बारे कुरा गर्छौं।
8: न्यूजहरू आइरहन्छन् त बारम्बार, धेरै नहेर्ने अथवा फेसबुक गर्ने पनि न्यूजहरू धेरै आयो, त्यसमा चाहिँ रेस्ट्रिक्सन गर्न सक्नुहुन्छ आफूले।
7: संकटले जुटाएको सड़क सम्पर्क फेरि जोड्ने प्रयास कहाँ पुग्यो?

0: मेनहरू एजुकेसनलका खोलेर भए पनि भनेर हामी त्यसमा लागिरहेका छौँ
1: र विपदमा परेकाहरूका निम्ति अन्य जीवनोपयोगी सामग्री। कुनै पनि ठूलो विपद पश्चात त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावितहरूमा मानसिक प्रभाव पर्ने गर्छ। त्यस्ता प्रभावित व्यक्तिहरूमा डर, तनाव, निद्राको समस्या, आत्तिने र निराशा छाउने जस्ता मानसिक प्रभाव देखिन सक्छन्। यस्तो अवस्थामा उनीहरूको मानसिक स्वास्थ्यको अवस्था कसरी पहिचान गर्ने, तत्काल कस्तो सहयोग प्रदान गर्ने अनि परिवार तथा समुदायले कसरी साथ दिने भन्ने विषयमा हामीले मनोचिकित्सक सहप्राध्यापक डाक्टर निना राईसँग कुराकानी गरेका छौं। सबभन्दा पहिले विपदपछि कस्ता मानसिक प्रभाव पर्छन् भनेर हामीले सोधेका छौँ।
2: इमिडिएट इफेक्ट र लङ टर्म इफेक्ट हुन्छ होइन। सो इमिडिएट इफेक्ट भनेको तत्कालीन देखिने भनेको चाहिँ लक्षणहरू हुन्छन्, जस्तै यसमा चाहिँ निन्द्रा नलाग्ने, बारम्बार त्यो घटनाको कुराहरू याद आइरहने होइन, त्यसपछि मन आत्तिने, डर लाग्ने, एक्लोपना महसुस भएको कुराहरू आउने चाहिँ हुन्छ। तर लङ टर्ममा यो कुराहरू चाहिँ इमिडिएटली रिलिफ भएन भने लङ टर्ममा गएर चाहिँ फेरि यसले गर्दा डिप्रेसन, एन्जाइटी अनि अर्को भनेको चाहिँ महत्वपूर्ण कुरा भन्दा पीटीएसडी हुने चाहिँ चान्स एकदमै हाई हुन्छ। यसलाई चाहिँ हामी पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छौँ। यसमा चाहिँ घटना भइसकेको छ महिना कटिसकेपछि पनि त्यही कुराहरू चाहिँ सम्झिरहने, बारम्बार फ्ल्यासब्याक भइरहने, छस आउने। हजुर, यो तत्काल अवस्थामा निन्द्रा नलाग्ने, डराउने वा नराम्रो सपना आउने समस्या भयो भने अहिले तत्कालीन उपायहरू के कस्तो अपनाउन सकिन्छ? विपदपछि यस्तो कुराहरू हुनु भनेको चाहिँ नर्मल रियाक्सनहरू हो र यो कति लामो रहन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ र के कारणले आइरहेछ भन्ने कुरा हो। र यसमा चाहिँ फर्स्टमा गर्ने भनेको चाहिँ साइकोलोजिकल फर्स्ट एड भन्ने हुन्छ। यसमा चाहिँ साइकोलोजिकल फर्स्ट एडमा चाहिँ कसैले पनि गर्न सक्नुहुन्छ, डक्टरै हुनुपर्छ अथवा हेल्थ केयर प्रोफेसनलै हुनुपर्छ भन्ने छैन। परिवारकै मान्छेले पनि दिनु सक्नुहुन्छ, कसैले पनि दिनुहुन्छ होइन। तिनवटा कुरामा चाहिँ लुप, लिसन एन्ड लिङ्क भन्छौँ होइन। लुप भन्दाखेरि पहिला चाहिँ परिस्थिति कस्तो छ त्यहाँनिरको होइन, उहाँले के कुराले गाह्रो गरिरहेछ त, उहाँलाई चाहिँ जस्तै शारीरिक कुराको समस्या भइरहेछ कि छ कि अरू के आधारभूत आवश्यकताको कारणले के भइरहेछ त्यो कुरा हेर्नु पर्यो। र सेकेन्डमा हामीले चाहिँ लिसन, उहाँहरूको कुरालाई ध्यानपूर्ण सुनिदिनु पर्यो होइन, उहाँहरूले त्यो सुनिदिएर सकिसकेपछि अर्को थर्ड भनेको चाहिँ कनेक्ट गरिदिने, लिङ्क गराइदिने र त्यसमा उहाँको आवश्यकता के छ त्यो कुरा हेरेर आवश्यकतासँग लिङ्क गराइदिने होइन। त्यो कुराहरू गर्दाखेरि पनि अघि भनेको मैले सिम्टम जानु चाहिँ सक्छ, तर यदि जाँदै गएन भने चाहिँ यस्तोमा चाहिँ प्रोफेसनल हेल्प चाहिन्छ। त्यसमा चाहिँ अब काउन्सिलिङ पनि चाहिनु सक्छ अथवा मेडिकेसन्सहरू।
3: मनोपरामर्शदाता अथवा मनोचिकित्सकको सहज पहुँच तत्कालै पाउन नसकिएको अवस्थामा चाहिँ के घरेलु उपायहरू पनि छन्?
2: हजुर, यसमा चाहिँ घर परिवारले दिने भनेको त्यो अघि साइकोलोजिकल फर्स्ट एड भनिहाले, त्यो सँगसँगै उहाँले के गर्न सक्नुहुन्छ भने घर परिवार अथवा उहाँले त्यो कुनै एकदमै डिस्टर्बिङ न्युजहरू आइरहन्छ नि त बारम्बार, त्यो इमेजहरू पनि चाहिँ धेरै नहेर्ने अथवा फेसबुकहरूमा पनि त्यो न्युजहरू धेरै आयो, त्यसमा चाहिँ रेस्ट्रिक्सन गर्न सक्नुहुन्छ आफूले पनि अथवा परिवारले पनि रोक्न गर्न सक्छन्। अर्को भनेको चाहिँ आफूलाई यस्तो बेलामा चाहिँ अरू कुराहरूमा इन्गेज हुने, जस्तै सानोतिनो घरको कामहरूमा पनि आफूलाई इन्गेज गर्नु, त्यसले गर्दा पनि डिस्ट्राक्सन हुनसक्छ। र अर्को भनेको चाहिँ उहाँले आफै पनि त्यो रेगुलर एक्सर्साइजेसहरू गर्न सक्नुहुन्छ, रेगुलर एक्सर्साइज भने वाक पनि हुनसक्छ अथवा उहाँले मेडिटेसन्सहरू गर्न सक्नुहुन्छ। अर्को भनेको डिप ब्रिदिङ एक्सर्साइजहरू गर्दा पनि त्यसले धेरै नै हेल्प गर्छ।
3: कुनै पनि व्यक्तिलाई मानसिक समस्या भएको छ कि छैन भनेर कसरी थाहा पाउने त?
2: यस्तोमा आफूले आफूलाई भन्दा पनि परिवारको मान्छेले याद गरिरहेको हुन्छ, परिवारको मान्छेले पहिला भन्दा अलिकति बढी हात्तिन्छ, हडबड आउँछ, डराउँछ, पहिला भन्दा अलिकति एक्लै एक्लै बस्छ, पहिला भन्दा पनि अलिकति छुट्टै किसिमको बस्छ, सुत्दैन टाइममा होइन, सुत्दैन, खानपिनमा आफ्नो कामहरू पहिला जस्तो दिनचर्यामा फर्किया छैन, काम गर्दैन भनेपछि यो विभिन्न किसिमको व्यवहारिक समस्याहरू देख्यो भने पनि हामीले कतै न कतै मानसिक समस्या त उत्पन्न भइरहेको छैन भन्ने कुरा चाहिँ एउटा संकेत चाहिँ पाउन सक्नुहुन्छ।
3: मानसिक स्वास्थ्य प्रभावित नै पनि फरक फरक किसिमले असर गरिरहेको हुन्छ हाम्रो मानसिक स्वास्थ्यमा, महिलालाई, बालबालिकालाई, अपाङ्गता भएकालाई। अलिकति यो समूह अथवा वर्ग विभाजन गरेर भन्नुपर्दाखेरि बालबालिकाले के गर्ने अनि ज्येष्ठ नागरिकले के गर्ने, अलिकति अपाङ्गता भएकाले के गर्ने,
2: यो ग्रुप भनेको जहिले भनरेबल ग्रुपमै पर्नुहुन्छ, उहाँहरूमा समस्या भइसकेपछि त्यसलाई निक्लिने लक्षणहरू पनि फरक हुन्छ। जस्तै बच्चाहरूमा प्राय जसो एक्सप्रेस गर्नुहुन्न होइन, बच्चाहरूमा एक्सप्रेस नगर्दाखेरि उनीहरूमा चाहिँ अलिकति निन्द्रामा गडबडी, त्यस्तै गरेर क्रान्की, रिसाउने अथवा झर्किने त्यस्तो हुन्छ होइन। त्यस्तै गरेर ओल्ड एजमा आफ्नो कुराहरू धेरै एक्सप्रेस नगरेर उहाँको अर्कै किसिमले प्रस्तुत हुन्छ, जस्तै जिउ दुखे जस्तो, टाउको दुखे जस्तो भए सोमाटिक सिम्टम्सको रिप्रेजेन्टेसनहरू भइरहेको हुन्छ यो दुईटा ग्रुपमा। यो लक्षणहरू चाहिँ फरक किसिमको हुन्छ होइन।
1: उनी थिइन् मनोचिकित्सक डाक्टर निना राई साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
4: भदौको बाढ़ीले रसुवा नुवाकोट र धादिङका मुख्य राजमार्ग क्षतविच्छेद भए भने पुलहरू धेरै बगायो। सड़क विभागका अनुसार गल्छी रसुवागढ़ी राजमार्ग र पृथ्वी राजमार्गमा धेरै क्षति पुग्नका साथै गाड़ी आवाजावत गर्ने 42 पुल बगेका छन्। बाढ़ी प्रभावितहरूका निम्ति तिनको पुननिर्माण उनीहरूको दैनिक जनजीविकासँग जोड़िएको महत्वपूर्ण विषय हो। नदी वारपार गर्न तथा कतिपय ठाउँसम्म आउजाउ गर्न पनि तिनको अभावमा कठिनाई भइरहेको छ। यसबारे हामीले विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेलाई सोधेका छौं।
0: कनेक्टिभिटीको लागि हामी काम गरिरहेका छौं। गल्छी र सडकगढी सड़कको कुरा गर्ने हो भने गल्छीदेखि विदुरसम्म जुन 26 किलोमिटर छ त्यसको चाहिँ ठूलो खोलामा त्यस पछाडि तावी खोला रातमाटे एरियामा जुन ड्यामेज भएको थियो त्यसलाई चाहिँ हामीले बेलेटेरी राखेर अल्टरनेटिभ क्रसिङहरू राखेर अथवा चाहिँ भित्रबाट नयाँ ट्र्याक खोलेर सञ्चालनमा ल्याएका छौँ। कोल्पु खोलामा पुल जुन अलिकति बिग्रिएको थियो त्यसलाई चाहिँ हामीले टेम्पररी रिइन्स्टल गरेर चलाइसकेका छौँ। गर्दाखेरि अहिले हाम्रो हिजोदेखि बेत्रावती सेक्सनको कुरा गर्दाखेरि बेत्रावतीमा बेलब्रिजको लागि हामीले फाउन्डेसनको काम सुरु गरिसकेका छौँ। हाम्रो नेपाली सेनासँग रहेको 12 जिल्ला अवस्थित एक्रो ब्रिज जुन 76 मिटर लम्बाइको छ त्यसलाई ट्रान्सपोर्टेसन काम सुरु गरिसकेका छौँ। र यो गेरको टायरमा चाहिँ 1.5 किलोमिटर बाटो बगाएको ठाउँमा हामी अल्टरनेटिभ कोरिडर बनाएर अल्टरनेटिभ कोरिडरबाट चाहिँ हामी तिरतिरे भिर हुँदै भैँसी हुँदै बेत्रावतीसम्म चाहिँ रोड कनेक्टिभिटीमा पुगिसकेका छौँ। बेत्रावती एरियामा 200 मिटर सड़क जोडिसकेपछि र बेत्रावती फलाकु खोलामाथि पुल बनिसकेपछि हाम्रो धुन्चेसम्मको हुन्छ अनि धुन्चेदेखि स्याप्रेपेसी तल पनि हामीले बेलिब्रिजको डिजाइन तयार गरिसकेका छौँ र त्यहाँ पनि हामीले मेसिन मोबिलाइज गरिसकेका छौँ। स्याप्रेपेसीमा बेलिब्रिज राख्ने बित्तिकै त्यहाँबाट हाम्रो नेक्स्ट टार्गेट चाहिँ रसुवागढीसम्मको चाहिँ बाटो खोल्नेमा हुन्छ।
5: अहिले यो बाढीले सड़क सञ्चाल सबै टुटाएको अवस्थामा रसुवामा चाहिँ अलिकति खाद्यान्नको अभाव अनि विभिन्न राहत पुर्याउनु पनि समस्या छ भनिएको सुनिन्छ। त्यहाँ मानिसहरू चाहिँ उद्धार तथा राहतको लागि चाहिँ कसरी पुगिरहेका छन् विशेष गरी रसुवामा?
0: खाद्यान्नको अभाव भन्ने चाहिँ होइन, किनभने अहिले समस्या चाहिँ के छ भन्दाखेरि त्यहाँ चाहिँ एकदम मान्छेहरूको भिड बढी छ, जो पनि अब सामान्य एउटा रात बाँध्न जाने भन्ने अनि गाडी के अरे बुक गरेर जाने अनि गाडीको संख्या धेर भएर त समस्या भयो। पहिला जस्तो तल हाइवे क्लियर छैन, हाइवे क्लियर हुँदाखेरि चाहिँ हाइवेबाट जान सक्ने अवस्था हुन्थ्यो, अहिले चाहिँ हाम्रो वैकल्पिक बाटो प्रयोग गरेर जानु परेको छ। त्यसको लागि मेनली चाहिँ हाम्रो एउटा सडक भनेको ढिकुरे फेरि बेसी चोक हिरामुनि टार चोगत्ते बोरे भन्ज्याङ सानो खोला रसुवा धनसुवारा भोरले जिरजिरे बोबर्ती टार हुँदै चाहिँ रसुवा जाने एउटा हाम्रो बाटो सञ्चालनमा छ।
5: सड़क तथा पक्की पुलहरू कतिपय चाहिँ भत्किएको अवस्थामा यी बेली ब्रिजले चाहिँ यो यातायातको चाप धान्ला कि नधान्ला यो कतिको दियो होला त?
0: होइन, अहिले हामीले युज गरेको एक्रो ब्रिज भन्ने हो, यो अमेरिकन कम्पनीले बनाएको, यो चाहिँ एकदम इमर्जेन्सी रूपमा इन्स्टल गर्नलाई चाहिँ सिलको मेम्बरहरू हुन्छन्। यसले चाहिँ यसको एउटा सडन लोडिङ क्यापासिटी हुन्छ, त्यो लोडिङ क्यापासिटीमा चाहिँ हाम्रो जसरी जुन ट्राफिक छ हाम्रो अहिले रसुवा जाने नुवाकोट जाने त्यसको लागि चाहिँ हामीसँग भएको यो एक्रो ब्रिजहरूले चाहिँ मजाले लङ टर्ममै यसले सर्भिस दिन सक्छ।
5: विशेष गरी भनौँ न सड़क तथा पुलहरू चाहिँ अलिकति दिगो रूपमा कहिलेसम्म बनिसक्ला, मुख्य बाटोहरू चाहिँ बाटो र पुलहरू चाहिँ कहिलेसम्म बनिसक्ला?
0: अहिलेको हाम्रो टार्गेट भनेको दशैं अगाडिसम्म रसुवागढी टच गर्ने मेन हाइवेको सिङ्गल ट्र्याक खोलेर भए पनि भनेर हामी त्यसमा लागिरहेका छौँ। त्यसबाहेक हाम्रो जुन बेत्रावतीदेखि मैलोङ हुँदै स्याप्रोबेसी जोड्ने जुन त्रिशुल कोरिडरकै अर्को बाटो छ जहाँ हाइड्रो पावरहरू पनि छन् त्यसको लागि चाहिँ सेकेन्ड फेजमा दशैं पछाडि चाहिँ त्यताको काम सुरु गर्छौँ।
4: उनी थिए सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपाने साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
1: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
4: अब पहिरोबाट जोगिने बारे एउटा जानकारी।
6: बर्खामा घर वरपरको पर्खाल ढलानहरू तथा भूइँमा चिरा पर्ने रूखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने संकेतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
4: पूर्व तयारी जरूरी छ। पहाड़ी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
6: आफ्नो घर, कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
4: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपड़ा, टर्च, ब्याट्री, महत्वपूर्ण कागजातहरू र संचार उपकरणहरू समावेश हुनुपर्छ।
6: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
4: जीवनलाई सम्पत्ति भन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
6: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
4: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ।
1: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी गहिरो आघात पश्चात मनभित्र उब्जने भावना कसरी बुझ्ने भन्ने विषयबारे विजय गजमेरबाट सुनौ।
7: एकछिन रोकिनुहोस्, वरपर हेर्नुहोस्, लामो सास फेर्नुहोस्, आफैलाई सोध्नुहोस्, आज म कस्तो महसुस गरिरहेको छु। कुनै दिन हामी शान्त, सकारात्मक र आशावादी महसुस गर्न सक्छौ। आफ्ना प्रियजनहरूसँग बिताएका दिन हामीलाई आकाश उज्यालो भए जस्तो लाग्छ। हामी त्यस्तै दिनका लागि बाँच्छौ, तर केही दिन त्यति उज्यालो हुँदैनन्। हामीले आफ्ना वरिपरि आकाश खसे जस्तो लाग्ने दिन पनि महसुस गरेका छौ। डर, रिस, असहायपन, दुःख, पीड़ा, यस्ता भावनाले हाम्रो शरीर र मस्तिष्क दुखाउन सक्छ, पेट दुख्न सक्छ, थकान, अनिद्रा र हामीलाई दुःख लाग्न सक्छ, अनि कहिलेकाहीँ केही महसुस गर्दैनौ, पूरै भाव शून्य। डरले भरिएको संसारमा युवा हुनु सजिलो छैन। त्यहाँ हामीले देख्ने, सुन्ने र महसुस गर्ने कुराहरू स्वीकार गर्न गाह्रो हुन्छ। तपाईँलाई आफू अरू मानिसका लागि बलियो वा साहसी बन्नुपर्छ जस्तो लाग्न सक्छ। आफूलाई किन यस्तो महसुस भइरहेछ वा अरूभन्दा फरक प्रतिक्रिया दिइरहनु भएको छ भनेर बुझ्न गाह्रो हुन सक्छ। त्यस्ता कठिन समयमा सहयोग गर्न र आफूलाई कसरी राम्रो महसुस गर्ने भन्ने बताउन हामी यहाँ छौ। पहिलो, सम्झनुहोस् कि यी सबै भावना सामान्य हो। यस्तो महसुस गर्नेमा तपाईँ एक्लो हुनुहुन्न र तपाईँ सधैँ यस्तो महसुस गरिरहनु हुने छैन। मदद हुन्छ भने आफूलाई कस्तो महसुस भइरहेको छ भनेर बुझ्न केही समय निकाल्नुहोस्। भावनालाई दबाएर व्यवस्था गर्नु सजिलो लाग्न सक्छ, तर तिनीहरूको सामना गर्नु र आफूलाई महसुस भएको कुरा अरूसँग भन्नु उपयुक्त हुन्छ। कसैसँग कुरा गर्नुहोस्, साथी, अभिभावक, विश्वासिलो वयस्क, शिक्षक वा समुदायको अगुवा। कुरा गर्न मन नलागे चित्र बनाउन पनि सक्नुहुन्छ। आफ्नो डर, चिन्ता वा पीड़ा अरूसँग बाँड्दा त्यसको सामना गर्न अनि आशा र विश्वासमा केन्द्रित हुन सकिन्छ। खोज्ने हो भने यी कुरा सधैँ पाउन सकिन्छ। त्यसका लागि आफूलाई सहयोग गर्नेहरू खोज्नुहोस्। खेलिरहेका बालबालिका हेर्नुहोस्। आफूलाई शान्त बनाउने जेसुकै कुरा हुन सक्छन्। पढ्ने, चित्र बनाउने, खेल्ने, प्रार्थना गर्ने। कहिलेकाहीँ आफ्नै मनमा शान्ति खोज्नु असम्भव जस्तो लाग्न सक्छ, तर पाउनुहुनेछ। सधैँ चाहिँ सूर्य फेरि उदाउनेछ।
1: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रम बारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौ। नमस्कार।